उपविजेता भन्दा दुई पटक सेमी फाइनलबाट बाहिरिएको छ। समाजसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। राज्यसभा सभापति लामी छानेर भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता। नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई। प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको गण्डकी। प्रदेश सभा सदस्यको तर्क विरोध। पर्वतमा ट्रक र मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु। नीति तथा कार्यक्रममाथि गण्डकी प्रदेश सभामा छलफल शुरू। नीति तथा कार्यक्रम सिद्धान्त र प्राथमिकता र बजेट बीच समन्वय गर्नु हुनुपर्नेमा जोड़। फिर्गेको लायसित संरचना हटाउन निचली स्टेप तहमा त सर्वोच्चमा दायर गरेको मुद्दा सिद्धा लिने। पोखरामा रगतको अभाव भएपछि आकस्मिकको प्रदानको लागि आह्वान र सात महिना च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरियो नेपाल।

0: हवस् त हामीलाई दिनजेलसम्म स्ने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। दिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि भने तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कायाकैरन शुक्ला गण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी
4: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, सेरिजाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो।
4: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बस पार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोमगोबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल, नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे त। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले,
15: चिया त पिएर जाऊ।
14: अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
17: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
17: दीर्घायु फर्निचर शोरूम दिल्लीगौडा तनहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 065-75-974। मोबाइल नम्बर 98-460-268।
17: 98-560-268।
19: प्रसन्न, होमवर्क देखाउ त।
20: हस् टिचर।
19: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
20: टिचर, मेरो मम्मीले त साधे दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
19: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
21: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 065-414-484, मोबाइल 98-560-33-384 र 98-560-67-988।
22: हाम्रो मोबाइल पसल दुलेगौडामा
23: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
22: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्ड का मोबाइल भ्याटविल को साथ फुल वारेन्टी,
24: साथै 0% ब्याज दरमा सबै कम्पनी का मोबाइल किस्ताबन्दीमा पाइन्छ।
22: प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियो को नजिकै, साङ्ग्रिला बैंक को ठीक पारिपट्टी। सम्पर्क 98-560-56-996।
25: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
26: तर महँगो होला नि?
25: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
27: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
28: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
27: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
28: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 065-414-411, मोबाइल 98-560-22938 र 98-028-22938।
29: हप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
30: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
29: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
30: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
29: पुराना गरगहना सँग नयाँ साथ फेर,
30: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
29: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98-560-62-099।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6

0: शुक्ला गर्ने कि टाइम चेक।
1: यति बेला बिहानको ठिक 6 बज्यो।
2: सजिमन मुचुलका यदि व्यवसायको लागि

0: हजुर दान गरौं।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 21 गते बिहिबार, सन् 2026 जून 4 तारीक, अधिक जेठ कृष्ण पक्षको चतुर्थी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता, रासोपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने।
0: पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर, पूर्व प्रधानमन्त्री मन्त्रीदेखि संवैधानिक आयोगका पूर्व पदाधिकारीको भने छानबिन हुने।
1: पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानूनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याइने, यसरी बनेका कानून सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वतः निष्क्रिय या खारेज हुने।
0: अमेरिकी तल्लो सदनद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित, अमेरिकी संसदमा ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको चौथो प्रयास।
1: र एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले आज भूटानसँग खेल्दै।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576713414 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख प्रमुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकतामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणका क्रममा दिल्लीमा रहेका रासोपा सभापति रवि लामिछानेसँग हिजो भएको भेटमा मोदीले भारत सदैव नेपालको साथमा रहेको र नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न इच्छुक रहेको जनाउनु भएको छ। मोदी र लामिछानेबीच 1 घण्टा भन्दा बढ़ी चलेको भेटवार्तामा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो। उनीहरू परिवर्तित राजनीतिक परिस्थितिमा नेपाल भारत सम्बन्धलाई नयाँ दिशा दिन सहमत भएका छन्। पछिल्लो समयमा चर्चामा रहेका सीमा लगायतका विषयमा भने भेटवार्तामा छलफल नभएको एक नेपाली अधिकारीले बताएका खबर आजको कान्तिपुरले लेखेको छ। सीमाका विषयमा व्यक्तिगत रूपमा चासो राखिएको हुन सक्ने भए पनि औपचारिक छलफल नभएको उनको भनाइ छ। भारतीय विदेश मन्त्रालयको अस्ति मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको मध्यस्थतालाई अस्वीकार गर्नुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा अस्ति आइतबार दिएको भारतसँगको सीमा विवादमा इंग्ल्याण्ड अर्थात बेलायतसँग पनि छलफल गरेको भन्ने अभिव्यक्ति दिनुभएको थियो। त्यसैको प्रतिक्रिया भारतीय पक्षबाट अस्ति मंगलबार सार्वजनिक भएको हो। जयसवालले यी विषय द्विपक्षीय संयन्त्र मार्फत नै सुल्झाउनु पर्ने बताउनु भएको थियो। हिजोको भेटवार्तामा सहभागी एक अधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भारत सधैं नेपालको साथमा रहेको अभिव्यक्ति दिनुभएको छ। अधिकारीहरूका अनुसार लामिछानेको भ्रमण र अस्ति मंगलबार तथा हिजो बुधबारको उच्चस्तरीय भेटवार्ताले भारत सरकार र सत्तारूढ़ भाजपा दुवै रासोपा नेतृत्वको सरकारसँग सम्बन्ध बढ़ाउँदै नेपालका प्राथमिकताहरूमा साझेदारी गर्न चाहेको सन्देश दिएका छन्। यसैबीच रासोपा सभापति लामिछाने भारत भ्रमणबाट फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँ दिल्ली जानुहुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आउँदो शनिबार 3 दिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका खबर कान्तिपुरले लेखेको छ।
1: बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सर्वोच्च उच्च र जिल्ला अदालतका न्यायाधीश संवैधानिक आयोगका पदाधिकारीहरू सेनाका अधिकारीहरू र पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ। आयोगका सदस्य गणेश केसीले आयोगलाई प्राप्त कार्यविवरण अनुसार पहिलो पटक सांसद र मन्त्री भएकाहरू बहालवाला न्यायाधीशहरू सैनिक अधिकारीहरू संवैधानिक आयोगका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने अधिकार नभएको बताउनु भएको छ। वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। उहाँहरूको सम्पत्ति छानबिन सार्वजनिक पनि भइसकेको छ। उहाँले भन्नुभयो त्यस्तै अदालतका बहालवाला न्यायाधीश सेनाका बहालवाला अधिकारीहरू र संवैधानिक आयोगका बहालवाला पदाधिकारीहरूको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रभित्र पर्दैन। आयोगका सदस्य केसीका अनुसार राष्ट्रपति उपराष्ट्रपति पूर्व राष्ट्रपति पूर्व उपराष्ट्रपति र पूर्व राजाको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रमा पर्दैन। वहाँले संवैधानिक आयोगहरूका पूर्व पदाधिकारी पूर्व न्यायाधीशहरू र नेपाली सेनाबाट सेवानिवृत्त राजपत्रांकित प्रथम श्रेणी वा त्योभन्दा माथिका अधिकृतहरूको सम्पत्ति भने छानबिन हुने बताउनुभयो। यसै गरी नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत राजपत्रांकृत प्रथम श्रेणी र त्योभन्दा माथिका अधिकृत तथा त्योभन्दा त्यो तहबाट सेवानिवृत्त अधिकृतहरूको सम्पत्ति छानबिन हुनेछ। कार्यविधि अनुसार आयोगले तत्कालीन श्री पाँचको सरकार र नेपाल सरकारका पूर्व प्रधानमन्त्री पूर्व उप प्रधानमन्त्री पूर्व मन्त्री पूर्व राज्य मन्त्री र पूर्व सहायक मन्त्रीहरूको सम्पत्ति छानबिन गर्नेछ। यसै गरी संविधान सभाका सदस्य तत्कालीन संसदका सदस्य प्रदेश सभाका सदस्य तथा पदाधिकारीका संवैधानिक निकायका पूर्व पदाधिकारी पूर्व न्यायाधीशहरूको सम्पत्ति छानबिनको दायरामा पर्नेछ। नागरिकमा खबर छ।
0: काया कैरनमा बजेट कार्यान्वयनको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
12: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कत्तिले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: Major appliances का AC, cooler, freeze, cooker, induction, air fryer लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ. Major appliances, बेचरको पानी लाग्छ.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता, राष्ट्रसभा सभापति लामिछाने फर्के लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर लगायतका खबर प्रस्तुत
3: गर्यौं. सरकारले पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानूनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याउने भएको छ. राष्ट्रिय योजना आयोगले 10 वर्षपछि स्वत निष्क्रिय हुने गरी तयार पारेको पूर्वाधार सहजीकरण विधेयक 2083 को प्रारम्भिक मस्यौदा कानून अर्थ प्रधानमन्त्री कार्यालयमा पठाउन लागेको हो. माथिल्लो निकायमा छलफल र थप घट भएपछि मन्त्री परिषदबाटै सैद्धान्तिक स्वीकृत हुन्छ. त्यसपछि संसद सचिवालयमा दर्ता भएर नियमित विधेयक चाहिँ संसदीय प्रक्रिया पूरा गरेर ऐनका रूपमा आउँछ. राष्ट्रिय योजना आयोगका सदस्य एवं पूर्वाधार सहजीकरण विधेयक सुझाव समितिका संयोजक अर्जुन जंग थापाले बताउनुभयो. उहाँका अनुसार पूर्वाधार सहजीकरण ऐन कुनै निश्चित परियोजनाका लागि नभई समग्र पूर्वाधार विकास, सड़क, रेल, सिंचाई, ऊर्जा, खानेपानी, ढल सहितमा आकर्षित हुनेछ. पूर्वाधार विकास गर्दा धेरै थरी ऐन कानून आकर्षित हुन्छ. प्रक्रियागत झन्झटिलोका कारण समयमै काम सक्ने स्थिति भएन. त्यसैले पूर्वाधार विकास गर्दा आकर्षित हुने वन, निकुञ्ज, वातावरण, जग्गा प्राप्ति, गुठी, विद्युत, सार्वजनिक खरिद र स्थानीय सरकार सञ्चालन सहितका ऐनका केही दफा निलम्बन हुने गरी विधेयकको मस्यौदा बनाएको उहाँले बताउनुभयो. ऐन बनिसकेपछि आवश्यकता अनुसार नियमावली कार्यविधि बन्नेछ. छिटो प्रक्रियाबाट ऐन बनाउन खोजिएको हो जसले पूर्वाधार विकासबाट बाधा अडचन हटुन्. विधेयक संसदबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्छ. त्यसपछि राजपत्रमा प्रकाशित भएर ऐनका रूपमा लागू हुन्छ. सनसेट ल मार्फत बनेका कुनै पनि कानून सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वत निष्क्रिय वा खारेज हुन्छ. नयाँ पत्रिकामा खबर छ.
2: यसैबीच सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत ठूला पूर्वाधार आयोजना विकास गर्न हाइब्रिड इम्युटी मोडल कार्यान्वयनमा लैजाने तयारी गरेको छ. यो मोडल अन्तर्गत निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन सूची 3 महिनाभित्र तयार गरिने बजेटमा उल्लेख छ. यस्तै सरकारले खानी उत्खनन सम्बन्धी विद्यमान खुकुलो व्यवस्था संशोधन गर्दै अवैध उत्खनन रोक्ने र यस क्षेत्रको उत्पादकत्व बढ़ाउने गरी नयाँ ऐन प्रस्ताव गरेको छ. प्रस्तावित ऐनमा अनुमति बेगर खानी उत्खनन गरे 1 करोड़सम्म जरिवानाको प्रस्ताव समेत गरिएको छ. यसअघि कठोर कानून नभएका कारण जथाभावी खानी उत्खनन बढ़ेसँगै सरकारले नयाँ ऐन बनाएर यसलाई कसिलो बनाउन लागेको खबर कारोबारले लेखेको छ.
3: सरकारले सार्वजनिक गरेको यस पटकको बजेटको केन्द्रमा सूचना प्रविधि क्षेत्र, आर्टिफिशियल इन्टेलिजेन्स एआई र डिजिटल अर्थतन्त्र मुख्य प्राथमिकतामा छ. बजेटमा समेटिएको समग्र पक्ष र कार्यान्वयनबारे साथी विकास चापागाईले वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुरा गर्नुभएको छ.
4: दुई तीनटा क्षेत्रमा सरकारले ज्यादै राम्रो गरी बजेटमा ल्याउन सकेको छ. एउटा क्षेत्र भने हाम्रो यो शिथिल अर्थतन्त्रलाई अलिकति भाइब्रेन्ट बनाउनको निम्ति उद्योग व्यवसाय क्षेत्रमा जुन समस्याहरू थिए ती समस्या निराकरण गर्ने, व्यापारी र औद्योगिक क्षेत्रलाई उत्साहित बनाउनको लागि चाहिँ बजेटले कतिपय प्रोत्साहनका कुराहरू ल्याएको छ. सरकारले जोड गर्दै आएको सुशासनको कुरा, सुशासनमा सरकारले कुनै पनि सम्झौता गरेको छैन र सुशासनको माध्यमबाट सेवा प्रवाहलाई चुस्त बनाउने, भ्रष्टाचार निर्मूल गर्दै विकास खर्चहरूलाई विभिन्न आयोजनाहरूमा राम्रोसँग खर्च गर्ने र त्यसबाट नतिजा निकाल्ने भन्ने कुरालाई पनि यसले प्राथमिकता दिएर अगाडि बढ़ेको छ. विगतमा शुरू गरेका पूर्वाधारहरू, खास गरेर टेगो रोपकार रणनीतिक पूर्वाधारहरूलाई सम्पन्न गर्नको निम्ति यथेष्ट बजेट चाहिँ विनियोजन गरेको छ र सरकारले सूचना प्रविधिलाई अगाडि बढ़ाउने कुरा र अहिलेको चाहिँ समय अनुसारको एआई कम्प्युटिङ केन्द्रहरू जस्तो स्थापना गर्ने कुराहरूलाई पनि अगाडि बढ़ाएको छ। त्यसले गर्दाखेरि सरकारले यो निर्माणको क्षेत्रमा, सुशासनको क्षेत्रमा र सर्भिस डेलिभरीको क्षेत्रमा र उद्योग व्यवसायहरूलाई पुनर्जीवन दिने कुरामा चाहिँ यो बजेटले धेरै कुराहरू अगाडि ल्याएको देखिन्छ। तर यसो भन्दा भन्दै समाजका विभिन्न वर्गहरूको आवश्यकताहरूलाई सम्बोधन गर्न कतिपय क्षेत्रमा चुकेको देखिन्छ। किसानहरू, साना व्यवसायहरू, ज्यादै विपन्न वर्गहरूका समस्याहरू सम्बोधन गर्न, उनीहरूको आर्थिक उन्नयनको निम्ति उनीहरूका समस्या सम्बोधन गर्न चाहिँ छिटपुट रूपमा सम्बोधन गरे पनि त्यो राम्रोसँग सम्बोधन हुन सकेको छैन। त्यसै गरी कृषिमा पनि केही प्रभावहरू त छन्, तर त्यसले कृषि क्षेत्रमा चाहिँ ठूलो रोजगारी सृजना हुने अथवा अहिलेको प्रमुख समस्या रोजगारीको समस्या हो, त्यो समस्या समाधान हुने गरी चाहिँ कृषिमा हस्तक्षेप भएको देखिँदैन। साना मझौला व्यवसायहरूलाई पनि त्यो किसिमबाट भाइब्रेन्ट बनाएर त्यहाँ पनि ठूलो रोजगारीको सम्भावना छ, त्यसलाई अगाडि ल्याउने कुरामा अलिकति बजेट चुकेको छ कि जस्तो लाग्छ।
5: विगतका बजेट कार्यान्वयन कमजोर थियो, अब यसपटक चाहिँ सुधार हुने संकेत चाहिँ हामी देख्न सक्छौ कि सक्दैनौ?
4: मलाई लाग्छ यसपालि सुधार हुने संकेत हामी देख्न सक्छौ। यदि कुनै चीजले अवरोध गरेका छन्, नीतिले, ऐनले, कानूनले गरेको छ भने उहाँले तुरन्त त्यसमा संशोधन गर्न सक्दैन। दुईचोटि पार्लियामेन्ट बस्छ, छ महिनामा त्यो संशोधन गर्न सक्ने क्षमता उहाँहरू राख्नुहुन्छ, जसमा त्यो अवरोध तत्काल हटाउन सक्ने अवस्था छ। अर्को, अब सुशासनमा उहाँहरूले जुन एउटा फोकस गर्नुभएको छ त्यसले गर्दा भ्रष्टाचार मलाई लाग्छ राम्रै निर्मीकरण हुन्छ, र मान्छेहरूले काम गर्ने कुरामा चाहिँ अब काम नगरिकन चाहिँ जागिर खान पाइन्न भन्ने कुरो महसुस चाहिँ सबैलाई भएको छ, र अब चाहिँ भ्रष्टाचार गर्ने बद्दैन भन्ने पनि एउटा महसुस भइरहेको छ। यो पोजिटिभ कुरा हो, यसले काम चाहिँ अगाडि बढाउन, निर्माण अगाडि बढाउन, आयोजनाहरूलाई अगाडि बढाउन चाहिँ निकै मद्दत गर्छ। त्रासले मात्रै फेरि काम हुँदैन, केले हुन्छ भन्दा प्रोत्साहनले हुन्छ, फेसिलिटेसनले हुन्छ, र त्यो अनुशासनमा राख्दाखेरि हुने हो, ती कुराहरूले काम अगाडि बढ्छ। मलाई लाग्छ यसले गर्न सक्ने र यसले डेलिभरी चाहिँ दिन सक्ने अवस्था चाहिँ छ।
2: वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
9: Where do we begin?
8: With international news you can trust, BBC News.
9: Journeys into the heart of global events.
8: And voices from around the globe.
10: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
8: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
11: थेरापी सेवा,
12: अकुपंचर सेवा,
11: योग परामर्श सेवा,
12: क्रियाकल्प सेवा,
11: पूर्व कर्म पंचकर्म सेवा,
12: छार सूत्र सेवा,
11: जलौका सेवा,
12: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
11: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
12: विस्तृत जानकारीका लागि
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6096, 98-514-2463।
13: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछ राम, बन्नुहोस्।
14: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
15: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
14: हजुर हजुर, सेरिजाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
15: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
14: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
15: हजुर, काठमाडौँ दोलेगौडा ढोर फ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
16: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
14: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168778 9825572763।
17: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
18: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
17: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
18: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
17: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
18: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने,
17: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
18: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
17: विवाहको लागि गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
17: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
2: उद्देश्य सहितको प्रस्ताव पारित गरेको छ। युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा 4 रिपब्लिकन सांसदहरू सामेल भएपछि तल्लो सदनमा 215 मध्ये 208 भारी मतले यो प्रस्ताव पारित भएको हो। 4 महिनादेखि चलिरहेको इरान युद्धलाई लिएर अमेरिकी संसदले ट्रम्पको युद्ध अधिकार सीमित गर्न खोजेको यो चौथो प्रयास हो। आलोचकहरूको भनाईमा ट्रम्प प्रशासनले कांग्रेसको स्पष्ट स्वीकृति बिना युद्ध विस्तार गर्ने प्रयास गरिरहेको छ, जुन अमेरिकी संविधानको भावना विपरीत छ। यद्यपि तल्लो सदनबाट पारित भएको यो प्रस्ताव तत्काल कानून बन्ने छैन, यसका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी माथिल्लो सदन सिनेटको स्वीकृति आवश्यक पर्छ। सिनेटले अनुमोदन गरे पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले त्यस्तो अवस्थामा प्रस्तावलाई लागू गराउन दुवै सदनमा 2/3 बहुमत आवश्यक पर्नेछ। युद्धविरामको सहमति भएको भनिए पनि अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा आक्रमण र प्रतिआक्रमण भइरहेका छन्।
3: अब खेल सम्बन्धी खबर। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल आज भूटानसँग खेल्दैछ। समूह डीमा रहेको नेपाल र कतार बीचको खेल नेपाली समय अनुसार आज बिहान 7:15 शुरू हुनेछ। हिजोको पहिलो खेलमा कतारलाई 8 विकेटले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा कतार, भूटान र हङकङ रहेका छन्। नेपालले समूह चरणको अन्तिम खेलमा पर्सी हङकङसँग खेल्ने तालिका छ। प्रतियोगिताको हरेक समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। 4 क्वार्टर फाइनल खेल जेठ 27 गते हुनेछ। त्यसपछि जेठ 29 गते सेमी फाइनल खेलहरू तथा जेठ 30 गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना गरिनेछ। यस प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कपमा कपका लागि छनौट हुनेछन्। अब प्रसंग आईसीसी क्रिकेट विश्वकप लीग 2 को आईसीसी क्रिकेट विश्वकप लीग 2 को आगामी श्रृंखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले जर्सीसँग 2 एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार नेदरल्याण्ड्स भ्रमण अघि नेपाली टोलीले जर्सीमा विशेष प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ। यही क्रममा घरेलु टोली जर्सीसँग 2 अभ्यास खेल खेल्ने तालिका सार्वजनिक गरिएको छ। नेपाल र जर्सी बीचको पहिलो अभ्यास खेल असार 29 गते र दोस्रो खेल असार 31 गते हुनेछ। युरोपेली मौसम र पिचको अवस्थासँग खेलाड़ीलाई अभ्यस्त बनाउन अभ्यास खेल राखिएको क्यानले जनाएको छ। अभ्यास खेल सम्पन्न भएपछि नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको त्रिकोणात्मक श्रृंखला खेल्न नेदरल्याण्ड्स प्रस्थान गर्नेछ। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। पानी पर्ने क्रम कम भएसँगै गर्मी वात्तै बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखका अनुसार अस्तिसम्म 37 डिग्री भन्दा तलै रहेको तापक्रम हिजो बढ़ेर 41 डिग्री सेल्सियससम्म पुगेको छ। हिजो सबैभन्दा धेरै भैरवमा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको हो। मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
3: नेपाल सरकारले आगामी आर्थिक वर्ष 2083-84 आर्थिक विधेयक मार्फत विद्युतीय सवारी साधन ईबीको कर संचालनमा ठूलो हेरफेर गरेको छ। जेठ 15 गते अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको विधेयकले विद्युतीय गाड़ीको कर संरचना फेरबदल गरेको हो।
2: लुम्बिनी प्रदेश सरकारमा 5 मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो मन्त्री परिषद फेरबदल गर्दै 5 मन्त्रीलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूमा एमालेका 4 र जसपाका 1 जना छन्। यस्तै कर्णाली प्रदेश सरकारले स्याउको बजारीकरणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रवर्धन गर्न लिटिल डाक्टर कार्यक्रम सञ्चालन गर्ने गरी हिजो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
3: आकर्षक तलब र सुविधाको प्रलोभनमा परि कामको सिलसिलामा भारत पुगेका महोत्तरीका 16 जना नेपाली बन्धक बनेका छन्। महोत्तरीको बर्दीवास नगरपालिका 14 एकीकृत नमूना मुसहर बस्तीका बाल बालिका सहित एकै परिवारका सदस्यहरू भारतको हरियाणामा बन्धक परेका हुन्।
2: र देशमा सिंचाई सुविधाको विस्तार क्रमशः बढ़दै गए पनि अझै आधा भन्दा बढ़ी खेतीयोग्य जमीन सिंचाई सुविधाको पहुँच बाहिर रहेको तथ्याङ्कले देखाएको छ। काया कैरनमा अब पालो उखानको
3: गहुँ जुरेन जौ पचेन
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता। रासोपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने।
2: पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर। पूर्व प्रधानमन्त्री मन्त्रीदेखि संवैधानिक आयोगका पूर्व पदाधिकारीको भने छानबिन हुने।
3: पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानूनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याइने। यसरी बनेका कानून सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वतः निष्क्रिय या खारेज हुने।
2: अमेरिकी तल्लो सदनद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित। अमेरिकी संसदमा ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको चौथो प्रयास।
3: र एसएससी महिला प्रिमियर कप क्रिकेटमा नेपालले आज भूटानसँग खेल्दै।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीको विवादित अभिव्यक्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे भाषण गर्न भनेर लम्केर हिँडेका छन्। छेउमै रहेका भाषण लेख्ने मान्छेले ल यो भाषण गर्नुहोस् भनेर कागज दिएका छन्। तर त्यो कागज नलिकन भाषण गर्न हिँडेका मान्छे भन्नेछन् भो चाहिन्न, आज अलिक ठूलाहरूले जस्तो जे पाए त्यही बोल्ने मुडमा छु क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं।

0: शुक्लागन्ध केएफएम 97.6।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस 065-590-511।

0: सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
1: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
2: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
3: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
2: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98 4 60 26 6 17 र 98 1 61 38 981।
5: सबैले दिपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
6: ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
7: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
8: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
7: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0 65 75 9 6, मोबाइल नम्बर 98 4 60 61 268
8: 98 5 60 60 268।
10: हाम्रो मोबाइल पसल दुलीगौडामा
11: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
10: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
1: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
10: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98 5 60 56 996।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
13: तर महँगो होला नि?
12: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
14: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
15: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
14: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
15: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 4 14 4 11, मोबाइल 98 5 60 22 938 र 98 0 28 22 938।
16: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
17: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
16: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
18: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
16: पुराना गरगहना सँग नयाँ साथ फेर,
18: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
16: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98 5 60 62 099।

0: को लागि धुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमन ल परे म त।
1: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
0: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
1: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, धुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
2: कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोजेऊ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, धुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, धुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको, कोठा नै चेटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: विगत लामो समयदेखि धुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
7: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0635414194, मोबाइल 9856620630।
6: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: शुक्ला गण्डकी एफएम 97.6।
9: सीमा अगेट्याछ नेपालले कुन कुन ठाउँमा?
10: अनि संसारमा कुनै पनि प्रधानमन्त्री चाहिँ सरकार प्रमुखले मेरो देशले या मैले होइन, अहिले त कार्यकारी जिम्मेवारीको सबभन्दा माथिल्लो व्यक्ति उहाँ हुनुहुन्छ, त्यसैले मैले अरू देशको भूमि अतिक्रमण गरेको छु भनेर त कसैले भन्दैन होला। अब यो चाहिँ उहाँले के आधारमा भन्नुभयो, अब चाहिँ ल उहाँ एकदम सत्यवादी मान्ने हो भने पनि कहाँको भूमि चाहिँ लुटिएको हो, कहाँ अतिक्रमण भएको हो, त्यो कुरा त अब प्रधानमन्त्रीलाई थाहा नभएर अरूलाई थाहा हुने कुरै भएन। त्यसैले मैले कसैको चिज लिएको छु भनेर आफैले स्वीकारेपछि अब त्यो दिने कसरी हो, कहाँको के लिएको हो, त्यो कुरा चाहिँ यो चाहिँ मलाई लाग्छ जिम्मेवारीको पक्षबाट चाहिँ यो असाध्यै गैर जिम्मेवार कुरा हो। यो चाहिँ यो ठिक हो अथवा यो यस कारण भनिएको हो भनेर तर्क दिन सक्ने स्थिति नै छैन। अब यो चाहिँ नेपालले मित्र राष्ट्रको
9: कारणले गर्दाखेरि संसदमा त दृश्य त कडै देखिया छ नि त. प्रतिपक्षी दल नेपाली कंग्रेस होइन, तपाईँहरू नेकपा एमाले त्यसै गरी हर्क साम्पाङ लगायतका पार्टीहरू त त्यहाँ त उफ्रिरहनु भएको छ नि त. फ्लाइङ किकदेखि लिएर चाहिँ रोस्टममै उक्लिने कामहरू त भयो नि त संसदमा.
10: होइन, मतलब यो कुरा, यो बम्जी तपाईँ नै स्वीकार्नुहुन्छ, तपाईँलाई नै मैले प्रति प्रश्न
9: गरेँ.
10: जुन प्रश्नको जवाब सबैले दिन सक्छ, सबैले गलत हो भनेर भन्छ, त्यो कुरा रोस्टममा के अरे त्यो कुरा संसदमा प्रतिपक्षी दलले या सत्तारूढ दलले, मेरो विचारमा अब डर नमान्ने एकदम हिम्मतवाला सही कुरा गर्ने विवेकी रासोपाको कोही साथी हुनुहुन्छ भने उहाँले पनि यसको विरोध गर्नुहुन्छ. त्यस कारण यो त विवेक भएको कोही पनि मान्छेले छिको त भन्दै भन्दैन नि.
9: अब के गर्नु पर्यो प्रधानमन्त्रीले त्यसो भए? प्रतिपक्षी दलको नेताको हैसियतले के भन्नुहुन्छ तपाईँ?
10: होइन, उहाँले पहिलो अब के, मैले चाहिँ उहाँले किन बोलेको हो त्यो कुरा चाहिँ उहाँले प्रस्याउनु पर्यो.
9: प्रधानमन्त्रीले
10: होइन, त्यो सही हो त, म तपाईँलाई प्रश्न गरेँ. मलाई मात्रै प्रश्न तपाईँ किन गर्नुहुन्छ? कहिले काहीँ तपाईँहरूलाई पनि हामीले प्रश्न गर्नुपर्छ.
9: तपाईँले
10: भन्नुहोस् ल, बम्जीलाई नै मैले आग्रह गरेँ, तपाईँले प्रश्न मलाई किन गर्नु? तपाईँ पनि नेपाली हो, तपाईँलाई मैले प्रश्न गरेँ, के गर्नुपर्छ होला? देशको प्रधानमन्त्री आजसम्म यस्तो संसारमा कसैले बोलेको छैन, यो अभ्यासमा पनि छैन. यस्तो कुरा कम्पेन्सेट गर्ने कसरी हो? कहीं कतै नजिर भनेको पनि छैन. अब यो हुँदैन भएको कुरा नेपालमा पहिलो पटक भयो, अब त्यसकारण यसको लागि के गर्नुपर्छ होला? मैले तपाईँलाई नै प्रश्न गरेँ.
9: अब अहिलेको अवस्थामा चाहिँ नेपाल भारतको सम्बन्ध चाहिँ कस्तो छ? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई भारतमा राम्रै सम्मान भयो नि त होइन?
10: होइन, मतलब सत्तारूढ पार्टीको चाहिँ सभापति चाहिँ त्यहाँको सत्तारूढ पार्टीले बोलाएर जानुभयो, अब स्वागत भयो, मित्रवत व्यवहार भयो, आपसी कुराकानीहरू भयो, त्यसलाई चाहिँ सकारात्मक ढंगले नै लिनुपर्छ. तर अब मित्रवत त्यो ओठमा बसेर त्यो न्यानोमा बसेर हाम्रा कुरा उहाँले कति राख्नुभयो, तमाम हाम्रा समस्याहरू छन् ती समस्यालाई उहाँले कति प्रकट गर्न सक्नुभयो, अहिले तत्कालै जुन समस्या उठिरहेको छ त्यसमाका बारेमा उहाँकै पार्टीको तर्फबाट प्रधानमन्त्री हुनुभएको, हाम्रो नेपालको प्रधानमन्त्रीले रोस्टममै त्यस्तो कुरा बोल्नुभयो, ती कुराको बारेमा पनि त्यहाँ कुराकानी उठेका छन् होला. त्यसैले उहाँले राष्ट्रको पक्षमा चाहिँ एउटा अब्बल कूटनीतिक क्षमता कति देखाउनु भयो भन्ने कुरा महत्वपूर्ण हो.
9: सीमाका विषयहरू उठेनन् होइन, उठाउनु पर्न सक्नु पर्थ्यो, त्यो पनि भएन. सरकारले निर्णय गराएर भ्रमण भइदिएको भए अझ राम्रो हुन्थ्यो, खै उहाँहरूको त्यो पनि हुन सकेन होइन.
10: मैले मतलब ती विषयहरू यो अन्तरेमा लुकेको अवस्था छ. तर मलाई लाग्छ नेपालको चाहिँ राजनीतिक नेतृत्वले चाहिँ मित्रराष्ट्रमा जाँदै जहाँ कहीँ पनि जाँदै गर्दा चाहिँ द्विपक्षीय सरकारका विषयलाई सशक्त ढंगले उठाउन सक्नुपर्छ, अब्बल डिप्लोमेसी देखाउन सक्नुपर्छ भन्ने मलाई लाग्छ.
9: अब जाँदा जाँदै महामन्त्रीको हैसियतले नेपाली कंग्रेसका क्रियाशील सदस्यहरूलाई अर्थात नेता कार्यकर्ताहरूलाई तपाईँको अपील के छ? यो त देशभरि सुनिरहनु भएको छ लागौं कार्यकर्ताहरूले.
10: होइन, मतलब सबै साथीहरू अध्यावधि गर्न लाग्नु भएकै छ, यो हामी सबैको जिम्मेवारीको विषय हो. त्यो जिम्मेवारी प्रभावकारी ढंगले पूरा गर्नका निम्ति साथीहरू कटिबद्ध भएर खट्नु भएको छ, म त्यसको लागि आभार प्रकट गर्न चाहन्छु. अब अन्तिम भएको छ, थप सशक्तता प्रस्तुत गरेर यसलाई अझ बढी चाहिँ भनौँ न सार्थक हुने गरी मेहनत गरिदिनु हुन अनुरोध गर्न चाहन्छु. धन्यवाद.
9: उहाँ हुनुहुन्छ नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेल. आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
11: सुरक्षित भविष्यको लागि
12: छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो आधार.
13: हार्दिक निमन्त्रणा यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ. शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौंडा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ.
12: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति.
14: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
15: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
14: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
15: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
14: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एक रूपियाँ लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
15: थप जानकारीको लागि 0-65-563-130।
14: कृषि विकास कार्यालय तनहुँ, दमौली।
16: यस मानव सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जे 23 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली, स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहुँ सेवा हस्पिटल, शुक्लागण्डकी 4 बीपी चोक तनहुँ, फोन नम्बर 0-65-414-377, मोबाइल नम्बर 98-560-44-343।
17: अरिणीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
18: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा विशेषताहरू:
18: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
17: जिम्मेदार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
18: पर्याप्त खेल मैदानको व्यवस्था,
17: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
18: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
17: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
18: उचित पुस्तकालयको व्यवस्था।
17: थप जानकारीको लागि सम्पर्क
18: अर्नीको आवासीय माध्यमिक विद्यालय, शुक्ला गण्डकी 7, खैरेनी टार, तनहुँ।
19: सम्पर्क नम्बर
18: 0-65-57-1195, मोबाइल 98-56-62-112 र 98-46-01-817।
20: सन्धानको राडार भित्र रहेका व्यक्तिहरू कुनै पनि बेला भाग्न उम्कन सक्ने, कुनै पनि बेला चाहिँ उपलब्ध एभिडेन्सेसहरूमाथि चाहिँ टेम्परिङ गर्न सक्ने होइन वा अन्य पनि हुन सक्छ नि, त्यस्तो चाहिँ हुन सक्ने अवस्था जहिले पनि विद्यमान रहन्छ। त्यसले गर्दा आफ्नो नजिकको विश्वासिलो चाहिँ व्यक्ति चाहिँ गृह मन्त्रालयको चाहिँ पोजिसनमा बस्यो भने चाहिँ काम गर्न पनि सजिलो हुन्छ र काम गर्दा त्यो काम चाहिँ प्रभावकारी पनि हुन सक्छ भन्ने हिसाबले
9: अहिले चाहिँ अब गृह मन्त्रालयमा गृहमन्त्री बिल हुँदाखेरि त होइन प्रहरीहरूलाई निकै गाह्रो भएको समाचारहरू आइरहेका छन् होइन। गृह मन्त्रालय सम्हालेका प्रधानमन्त्रीसँग त एक्सेस नै छैन, धेरै मान्छेले उहाँलाई भेट्नै पाउनु हुँदैन, समस्या छ नि त।
20: हो होइन खेमजी, तपाईँको कुरामा मेरो एकदमै सहमति छ। तपाईँको के हुन्छ भने काम चाहिँ नि रोकिँदैन तर प्रभावकारी डेलिभरी हुन सक्दैन होइन, किनभने नीतिगत निर्णयहरू छिनछिनमा नीतिगत निर्णयहरू गर्नुपर्ने अवस्था हुन्छ। म खेमजीलाई भनौँ, प्राय सो आइजी साहबहरू होइन सुरक्षा निकायका प्रमुखहरूले यस बेला भन्नुहोस् न नयाँ सरकार बनेको छ, विभिन्न मुद्दाहरू चाहिँ नि अनुसन्धान गर्ने क्रममा सुरक्षा निकायहरू छन्, यस्तो बेला हाई प्रोफाइलका व्यक्तिहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने हुँदा यसमा गृहमन्त्रीसँग पल पल समन्वय गर्नुपर्ने अवस्था आउँछ। हेर्नुहोस् अब गृहमन्त्री चाहिँ भएको अवस्थामा त उहाँलाई भेट्न सजिलो हुन्छ, सुरक्षा निकायका चिफहरूलाई पनि वा के अरे सरकारवाला अफसरहरूलाई पनि सजिलो हुन्छ, तर प्राइम मिनिस्टरको पद त हामी सबैलाई थाहा छ नि यस्तो पद हो कि जो विभिन्न भूमिका उहाँमाथि आएर जोडिएको हुन्छ होइन, उहाँको व्यस्तता समयको चाहिँ व्यवस्थापन गर्न एकदमै गाह्रो पर्ने हुँदा सुरक्षा निकायले गृहमन्त्रीलाई जस्तो उहाँलाई जुनसुकै समयमा पनि भेट्ने चाहिँ अनुकूल त्यस्तो चाहिँ अवस्था हुँदैन। यस बेला चाहिँ महत्वपूर्ण घटनाहरूको बारेमा रिपोर्टिङ गर्ने र भइरहेको चाहिँ नि ठूला ठूला हाई प्रोफाइल व्यक्तिमाथि लक्षित मुद्दाको अनुसन्धानको प्रगति विवरण पनि होइन जाहेर गर्नुपर्छ, थप निर्देशनहरू लिनुपर्छ। यो मात्रै होइन, तपाईँको अहिले हेर्नुहोस् त, यहाँलाई थाहा होला नि, सुदनजी गृहमन्त्री भएको बेलामा उहाँले चाहिँ नि धादिङतिरको त्यो दैवी प्रकोप त्यो ट्रेनिङ सेन्टर छ नि हाम्रो सशस्त्रको होइन, तपाईँको मनसुन पूर्व उहाँले त्यहाँको पनि दौडा लगाउनु भएको थियो तयारी बारे होइन, किनभने एउटा गाडी चाहिँ प्लङ भयो भने, नदीमा प्लङ भयो भने बङ्गलादेश भारतबाट गोताखोर मन मगाउनु पर्ने अवस्था थियो त्यो बेला होइन। अहिले त अब हाम्रै नेपालकै सुरक्षाकर्मीहरू पनि सक्षम छन्, खालि त्यो के हो भन्दाखेरि स्रोत साधनको मात्रै चाहिँ नि कमी छ होइन। त्यसले गर्दा यो अवस्थामा चाहिँ नि के अरे गृहमन्त्रीको आवश्यकता चाहिँ नि सुरक्षा निकायलाई खड्किन्छ। अर्को कुरा, सुरक्षा संगठनमा नयाँ नयाँ योजनाहरू अहिले पाइपलाइनमा छन् होला, अहिले चाहिँ नि जस्तो बजेट पनि आयो, बजेट आउने बित्तिकै ठूला ठूला चाहिँ नि प्रोजेक्टहरू अगाडि बढाउने के अरे योजनामा सुरक्षा निकायहरू चाहिँ नि छ होला। यस्तो बेलामा गृहमन्त्रीको चाहिँ नि आवश्यकता सुरक्षा निकायलाई पर्छ, गृहको के अरे नेतृत्वको अभावले गर्दा हेर्नुहोस् एउटा के हुन्छ भने गम्भीर प्रशासनिक संकट पनि उत्पन्न हुन सक्छ। तत्काल त्यो संकट नदेखिएला तर सनै सनै यसको चाहिँ नि असर पछि देखिन्छ।
9: अब अहिले त अब यो जेन्जी विद्रोह भयो देशमा होइन, सुरक्षा दस्ताको हामीले कुरा गर्ने हो भने सुरक्षा फिटल्लो भयो, कमजोर भयो, नेपाली सेनाको भूमिकामाथि पनि अहिले प्रश्नहरू आइरहेका छन्। मानवाधिकार आयोगले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ नि त होइन, त्यो प्रतिवेदन अनुसार त संसदमै भएका कतिपय मान्य सदस्यहरू पनि लाई पनि सूक्ष्म रूपमा अनुसन्धान गर्न भनेको छ। यो त संवैधानिक अङ्ग हो, यो भोलि चाहिँ यो कारवाही प्रक्रियामा त जानुपर्छ नै यो प्रतिवेदन होइन। यी समग्र कुराहरूलाई हेर्ने हो भने मानवाधिकार आयोगले दिएको प्रतिवेदनमा तपाईँको टिप्पणी के छ?
20: एउटा के हुन्छ भने तपाईँको मानव अधिकार आयोगले दिएको टिप्पणी विगतको विगतका आयोगले दिएको टिप्पणी भन्दा अलिकति तपाईँको ठोस रूपले आएको जस्तो लाग्छ, तर पनि त्यो चाहिँ नि अपूर्ण छ। हेर्नुहोस् यो किन मैले अपूर्ण छ भने त्यहाँ केही सांसदहरूको केही अन्य व्यक्तिहरूको पनि नामावली आयोगले चाहिँ नि उल्लेख गरेको छ। जुन नामावलीमा उल्लेख भएका व्यक्तिहरू कोही मानवीय सेवामा खटिएका थिए, दृश्यले बोल्छ, मैले बोले होइन दृश्यले बोल्छ, कोही मानवीय सेवामा खटिएका थिए, कोही आफ्नै श्रीमतीको स्वास्थ्य उपचारको सिलसिलामा हस्पिटलमा थिए अरे है, कोही कता थिए अरे, भन्नाले जो व्यक्ति प्रत्यक्ष रूपले उपस्थित भएर निर्देशन दियो नि त्यहाँ होइन, यो तपाईँको विध्वंस मचाउनेहरूलाई निर्देशन दिने, सहयोग गर्ने, मोटिभेट गर्ने होइन, प्रभोक गर्ने, त्यस्ता व्यक्ति बाहेक पनि त्यहाँ अधिकांश सांसद लगायत अन्य व्यक्तिहरू चाहिँ नि प्रत्यक्ष रूपले संलग्न चाहिँ नभएको अवस्था चाहिँ नि हामीले पनि समाचार विश्लेषण गर्दा दृश्यहरू हेर्दा देखेका छौँ। अब त्यस्ता व्यक्तिलाई मानव अधिकारको उल्लङ्घन गर्यो भनेर सिफारिस गरिएका व्यक्ति नै मानव अधिकारबाट चाहिँ नि उनीहरूको पनि मानव अधिकार हनन हुन्छ भने होइन। प्रतिवेदन त हेर्नुहोस् अन्य, तपाईँले खेमजी एउटा के बुझ्नु पर्यो भने अन्य आयोगहरूले समितिले दिएको प्रतिवेदन जस्तो मानव अधिकार आयोगले दिएको प्रतिवेदन यो हलुको हुँदैन। हेर्नुहोस् हामी विभिन्न मानव अधिकार सम्बन्धी तपाईँको सन्धि महासन्धिहरूमा हस्ताक्षर गरेका छौँ, संयुक्त राष्ट्र संघका विभिन्न चाहिँ मानव अधिकार संघ संस्थाहरूले यो घटनालाई नजिकबाट निहालेर चाहिँ हेरेको छ। यो राष्ट्रिय होइन, यो त अन्तर्राष्ट्रियकरण नै भइसकेको मुद्दा हो यो, त्यसले गर्दा यसबाट सजिलैसँग आयोग भन्नुहोस्, नेपाल सरकार भन्नुहोस्, सम्बन्धित निकायहरू भन्नुहोस्, उम्किने अवस्था त म त देख्दिनँ। हेर्नुहोस् यो त एकदम गम्भीर विषय हो।
9: अहिलेको अवस्था मानव अधिकार आयोगको प्रतिवेदन यदि कार्यान्वयन नगर्ने, यसलाई चाहिँ होइन हेलचेक्राइ गर्ने काम भयो भने चाहिँ विदेश भ्रमणमा जाँदा कहाँ जाँदा मानव अधिकार आयोगले चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार आयोगले निगरानीमा राख्न सक्छ, दरवाजा पक्राउ हुन सक्छन् होइन।
20: त्यसमा कुनै शङ्कै छैन। तपाईँको कपिल वस्तुको चन्द्र निगापुरको प्यारेकमा कुमार लामा जी हुँदा होइन हुँदाखेरि हेर्नुहोस् त, अब उहाँको गल्ती थियो कि थिएन थाहा छैन, मेरो म त हामी तनहुँ जिल्लामा उहाँ मेजर हुनुहुन्थ्यो, म डिएसपी थिएँ, हामी सँगै काम गरेको राम्रो व्यक्ति हो उहाँ, अब के भएर उहाँमाथि आरोप लाग्यो, तर उहाँलाई हेर्नुहोस् त थाहा नै थिएन नि त, स्वयं व्यक्ति कर्नेललाई नै थाहा रहन्छ कि म माथि निगरानी चाहिँ भइरहेछ है भनेर होइन, डिटेन हुनुभयो नि त उहाँ। भनेपछि यो कुरालाई गम्भीर रूपमा लिनुपर्छ भने यो चाँडो टुङ्गाउनु पर्यो, किनभने प्रहरीको पनि नामहरू आएको छ, हेर्नुहोस् सुरक्षा निकायको नाम, सुरक्षा निकाय आफै पहिला भिक्टिम भइसकेका छ, हेर्नुहोस् है, सुरक्षा निकायलाई भेटिङमा राखियो, पारियो होइन, एउटा करियर डेभलपमेन्टको सवालमा विदेशका प्रशिक्षणहरूले पनि ठुलो चाहिँ नि भूमिका खेल्छ, हेर्नुहोस् त्यो प्रहरी अधिकृतहरू बाहिर गएर प्रशिक्षण लिने अवस्था, वा चाहिँ वा राज्यले संयुक्त राष्ट्रसङ्घका विभिन्न मिसनहरूमा होइन पठाउँदाखेरि अवरोध हुने चाहिँ अवस्था आयो भने त प्रहरी अधिकृतको पनि त भविष्य चाहिँ टुङ्गो त लाग्दैन नि। यो बेला सरकारले गम्भीरताका साथ, अस्ति प्रधानमन्त्रीज्यूले बोलेको मैले पनि सुनेको थिएँ, यो छोटो जिस्ट मात्रै होइन सारांश मात्रै उहाँले चाहिँ हेरेको बताउनुभयो, औपचारिक रूपले आयोगले त्यो हजारौं पृष्ठको लामो के अरे ठुलो त्यो के अरे प्रतिवेदन औपचारिक रूपमा नबुझाएको गभर्मेन्टलाई भन्ने कुरो भएको थियो। यसमा त अब हामीलाई थाहा छैन कि उहाँहरूलाई थाहा होला कि मानव अधिकार आयोगलाई थाहा होला, होइन यो कुरा गम्भीर छ, अन्य विषयलाई छाती राखेर भोलि गरौँला पर्सि गरौँला निको पर्सि गरौँला भने जस्तो विषय यो होइन, हेर्नुहोस् यो गम्भीर छ, यो सुरक्षा निकाय र नाम आएका व्यक्तिहरू है को त भोलि चाहिँ नि अन्तर्राष्ट्रिय
9: समयमा कार्यान्वयन भएन भने अन्तर्राष्ट्रिय रूपमा पनि उनीहरूलाई निगरानीमा राखेका हुन्छ, जहाँ गएर पनि ध्यानमा पार्न सक्छ होइन।
20: हो एकदम स्योर थियो।
9: अब कार्यान्वयन हुँदा चाहिँ जटिलता छ नि त, फेरि सत्तापक्षकै व्यक्तिहरू परेका छन् त्यसमा, 17 जना त सांसदकै नाम छ।
20: मलाई त के लाग्छ भन्दा जस्तो आफ्नै क्याबिनेटको 2 जना नजिकका व्यक्ति उहाँले नै के अरे मन्त्रीमा चाहिँ नि स्थान दिएको व्यक्तिलाई नै आरोप लाग्ने बित्तिकै प्राइम मिनिस्टरजीले हटाउनुभयो नि, त्यसले गर्दा उहाँ चाहिँ लिनियन्ट हुनुहुन्छ जस्तो होइन दया भाव राख्नुहुन्छ जस्तो मलाई लाग्दैन, किनभने होइन आयोगको रिपोर्ट आउने बित्तिकै उहाँहरूलाई दोषी करार गरिहाल्न हुन्न कि, यो भाष्य किन हामी बनाउँछौ, यो त तपाईँको उहाँको कानुनी सल्लाहकार छ, सरकारको कानुनी सल्लाहकार महान्यायोक्ता छ, उहाँको टिमले यसलाई अध्ययन गर्ला होइन, पछिबाट मुद्दा चल्छ भन्ने व्यक्तिहरूलाई चाहिँ नि फौजदारी अभियोग चाहिँ नि आकर्षित हुने भयो भने त्यही अनुसार चाहिँ नि नेपाल प्रहरीले चाहिँ नि हेर्ला, वा अन्य थप कानून चाहिँ नि मानवता विरुद्धको अपराध हो थप कानून चाहिँ नि आकर्षित हुनुपर्ने हुन्छ बनाउनु पर्ने हुन्छ भन्ने भयो भने सरकारले त्योतिर पनि चाहिँ नि ध्यान दिएला होइन, तर जे गर्नुपर्ने हो होइन छिटोभन्दा छिटो चाहिँ नि टुङ्गिने अवस्था आयो भने होइन के अरे पीडितहरूले पनि सहितका चाहिँ नि अहिले सहित बित्नुभयो होइन, हामी हाम्रो सामु त हुनुहुन्न तर उहाँहरूको चाहिँ नि अभि

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 7 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
7: शुक्ला गण्डकी समाचार.
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9855607554.

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा बुधबार भएको एक घण्टा लामो कुराकानी सामान्य शिष्टाचार मात्र नभई दुई मुलुकबीचको सम्बन्धलाई पुनः परिभाषित गर्नेतर्फ केन्द्रित रहेको छ। भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई प्राथमिकता साझेदारको रूपमा लिएको बताउनु भएको छ। त्यस्तै लामिछानेले नेपालको विकास साझेदारीमा जोड़ दिनुभयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार भएको उल्लेख गर्नु भएको छ। लामिछानेले विकास कूटनीतिको नयाँ युगलाई अगाल्ने जनाउनु भएको छ। लामिछाने र मोदी दुवैजनाले सामाजिक सञ्जाल एक्स मार्फत भेटवार्ताप्रति प्रसन्नता व्यक्त गर्नुभयो। दुवैजनाको अभिव्यक्तिले विकास कूटनीतिको नयाँ अध्याय शुरू हुने हो वा भारतको नयाँ राजनीतिक सन्देश हो त्यसबारेमा केही समयपछि मात्र यकिन हुने भारतका लागि नेपालका पूर्व राजदूतहरू बताउँछन्। भविष्यका लागि साझा दृष्टिकोण सार्वजनिक गर्दछु जहाँ नेपाल र भारतले विगतका बाधाहरू पार गर्दै विकास कूटनीतिको नयाँ युगलाई अगाल्नेछन्, लामिछानेले लेख्नु भएको छ। रोजगारीका लागि भारत पुगेका महोत्तरीको बतिवास नगरपालिका 14 स्थित एकीकृत नमूना मुसहर बस्तीका बाल बालिका सहित 16 जना नेपाली बन्दकमा परेका छन्। उनीहरूलाई काम गराएपछि ज्याला नदी बन्दक बनाइएको पीड़ित मध्येकी किरण सदाले टेलिफोन मार्फत जानकारी दिनुभयो। पीड़ितका अनुसार उनीहरूलाई डर त्रास कुटपीट गर्दै यातना दिएको छ। यातना सम्बन्धी फोटो र भिडियो समेत परिवारजनले प्राप्त गरेका छन्। बन्दक बनाएका आफ्ना आफन्तको होस्तलास सकुशल उद्धार तथा दोषीमाथि कानून बमोजिम कार्यवाहीको माग गर्दै पीड़ित परिवारले इलाका प्रहरी कार्यालय बदिवास मार्फत भारतको नयाँ दिल्ली स्थित नेपाली दूतावासमा निवेदन दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। आज शुभकामना सन्देश जारी गर्नुहुँदै दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख शान्ति समृद्धि र सामाजिक सद्भावका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभएको छ, यस दिवसले मानव मर्यादा समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्धन गर्दै विभेदहीन समावेशी र सभ्य समाज निर्माणप्रति हामी सबैलाई थप प्रतिबद्ध बन्न प्रेरणा प्रदान गरेको छ। यसैबीच उपराष्ट्रपति यादवले रामसहाय प्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार भएको उल्लेख गर्दै यसतर्फ सबैपछि सचेत हुनु उत्तिकै अपरिहार्य रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आज देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ। दिवसकै अवसरमा तनहुँका विभिन्न पालिकाहरूले सार्वजनिक विदा दिएका छन्। शुक्ला गण्डकी नगरपालिकाले पनि आज स्थानीय सार्वजनिक विदा दिएको छ भने विमात नगरपालिकाले पनि स्थानीय सार्वजनिक विदा दिएको जनाइएको छ। दिवसकै अवसरमा तनहुँको शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौँडाबाट आज बिहान 11 बजे र्याली सहितको शुरूआत भई नगर सभा हालमा पुगेर सभामा परिणत हुने कार्यक्रम तय गरिएको छ। लुम्बिनी प्रदेशमा मन्त्री परिषद पुनर्गठन भएको छ। प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो मन्त्री परिषद पुनर्गठन गर्दै नयाँ कार्य विभाजन गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषद 5 नयाँ मन्त्रीलाई समावेश गरिएको छ। नेकपा एमालेबाट 4 र जनता समाजवादी पार्टी जसपाबाट 1 मन्त्री नियुक्त गर्दै मन्त्रालयको जिम्मेवारी तोकिएको छ। एमालेबाट तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्न बहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा दिल्लीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएको छ। यसैगरी जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको जनाइएको छ। पर्वतको कुस्मा नगरपालिका 2 अर्मादीमा ट्रक र मोटरसाइकल आपसमा ठोकिँदा 2 जनाको ज्यान गएको छ। पोखरा बागलुङ सड़क खण्डमा हिजो दिउँसो 2 बजे 4 बजेतिर यो दुर्घटना भएको हो। पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग एक दुई नौ दुई नौ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध दुई प तीन आठ शून्य पाँच नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको बताइएको छ। दुर्घटनामा जलजला गाउँपालिका नौ बनौका चालिस वर्षीय हिरा गर्बुजा र जलजला सात लस्तीका एकचालिस वर्षीय सूर्जन भण्डारीको मृत्यु भएको छ। मोटरसाइकल चालक गर्बुजा र पछाडि सवार भण्डारी दुवै गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारको लागि कुस्मा स्थित प्रदेश अस्पताल लगिएको थियो। उपचारको क्रममा गर्बुजालाई साँझ चार पैंतालिस बजे र भण्डारीलाई पाँच बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसको चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेमा तनहुँको भीमहाट नगरपालिका दुईका पैंतिस वर्षीय मनोज थापा रहेको जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली बाधको भूमि मिचेको भनिदिएको अभिव्यक्तिको गण्डकी प्रदेश सभामा तीव्र विरोध भएको छ। हिजो बसेको बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले प्रधानमन्त्रीको भनाई राष्ट्रघाती र लज्जास्पद भएको भन्दै तत्काल फिर्ता लिएर माफी माग्न माग गरेका छन्। उनीहरूले देश गम्भीर भू राजनैतिक संकटमा रहेका बेला जिम्मेवार पदमा बसेको व्यक्तिले प्रमाणविहीन कुरा बोलेर राष्ट्रियतामाथि आँच पुर्याएको आरोप लगाएका छन्। बैठकमा रेशम जुगजालीले संघीय संसदको प्रश्न उत्तर कार्यक्रममा प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भनी दिएको अभिव्यक्तिप्रति गण्डकी प्रदेश सभाले खेद प्रकट गर्नुपर्ने प्रस्ताव गर्नुभयो। उहाँले सिंहदरबार सर्वोच्च अदालत राष्ट्रपति कार्यालय र संसद भवन जलाएर सत्तारोहण गरेको र सत्तारूढ़ दलका सभापति भारत भ्रमणमा जाने अघिल्लो दिन यस्तो अभिव्यक्ति आउनु योजनाबद्ध भएको बताउनुभयो। जुगजालीले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्रीले आम देशको नाममा माफी माग्न जरूरी रहेको र केही युट्युबरहरू सीमा क्षेत्रमा गएर प्रधानमन्त्रीको कुरालाई प्रमाणित गर्न लाग्नुले देश गम्भीर संकटतिर धकिलिएको संकेत गरेको बताउनुभयो। यसैगरी लीलबहादुर थापा मगरले राष्ट्रियता नेपालीको प्राण र शान भएको उल्लेख गर्दै सत्र गते प्रधानमन्त्रीबाट बोलिएको शब्दप्रति खेद प्रकट गरेको जनाइएको छ। पोखराको फिर्की खोलाको खोला घरमा निर्माण गरिएको विद्यालय भवन नहटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा लिटिल स्टेप स्कूलले फिर्ता लिने भएको छ। विद्यालय प्रशासन र पोखरा महानगरपालिका बीच भएको छलफलपछि विद्यालयले मुद्दा फिर्ता लिनुका साथै खोला घरभित्र रहेका मुख्य भवनसहित सबै संरचना पूर्ण रूपमा हटाउने सहमति जनाएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिनुभयो। पोखरा महानगरपालिका र विद्यालय प्रशासन बीच भएको सहमति अनुसार फिर्की खोलाको खोलाघरभित्र निर्माण गरिएका संरचनाहरू हटाइनेछन्। यससँगै विद्यालयले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा पनि फिर्ता लिने निर्णय गरेको छ। छलफलपछि भएको सहमतिमा विद्यालय सञ्चालनका लागि आवश्यक नयाँ भवन निर्माण प्रक्रियामा पोखरा महानगरपालिकाले सहजीकरण गर्ने उल्लेख गरिएको छ। नयाँ भवन निर्माणका क्रममा आवश्यक नक्सा पास लगायतका कानूनी तथा प्रशासनिक कामलाई प्राथमिकतामा राखेर महानगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने सहमति भएको छ। विद्यालयले खोलाघर क्षेत्र खाली गर्ने र नयाँ स्थान तथा संरचना मार्फत शैक्षिक गतिविधि सञ्चालनलाई निरन्तरता दिने तयारी गरेको जनाएको छ। त्यसका लागि आवश्यक प्रक्रिया छिटो अघि बढ़ाउन दुवै पक्ष सहमत भएको मेयर आचार्यको भनाई छ। पोखरामा रगत अभाव भएको छ। नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गत प्रादेशिक रक्त संचार सेवा पोखराले एबी पोजिटिभ समूहको रगत मौजात कम हुँदै गएकाले माग धान्न नसक्ने अवस्था आउन लागेको जनाएको छ। रक्त संचार सेवा प्रमुख अर्जुन गेवालीले जेठ उन्नाइस गतेदेखि तेइस गतेसम्म कुनै पनि नियमित रक्तदान कार्यक्रम तय नभएकोले यस बीचमा रगत अभाव हुन सक्ने अवस्था आएकाले आकस्मिक रक्तदानका लागि सबैमा आह्वान गरिएको बताउनुभयो। रक्त अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न संघ संस्था क्लब आमा समूह सहकारी संस्था तथा सामाजिक समूहहरूलाई आकस्मिक रक्तदान कार्यक्रम आयोजन गर्न आग्रह गरेका छौं। सानो प्रयासले कसैको जीवन बचाउन सक्छ भने भावना राखेर रक्तदान गरिदिनुहोला। रगतको माग बढ़ी हुने भएकाले नियमित जस्तो कार्यक्रम हुनुपर्दछ उहाँले भन्नुभयो। गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टद्वारा मंगलबार प्रस्तुत आर्थिक वर्ष 83-84 वार्षिक नीति तथा कार्यक्रममाथि बुधबारदेखि प्रदेशसभामा छलफल शुरू भएको छ। छलफलको पहिलो दिन सत्तापक्षका सांसदहरूले यसलाई दूरदर्शी र समृद्धिको मार्गचित्र भन्दै बचाउ गरेका छन् भने विपक्षी सांसदहरूले कार्यान्वयनको स्पष्ट आधार नभएको नारै नाराले बेरिएको र धरातलीय यथार्थभन्दा बाहिर रहेको भन्दै आलोचना गरेका छन्। छलफलमा भाग लिँदै कांग्रेस सांसद जित प्रकाश आली मगरले नीति तथा कार्यक्रमले संघीयताको समस्या समाधान गर्ने उपाय खोजेको र तीन तहका सरकारबीच सहकार्य कुरा समेट्नु सकारात्मक भएको बताउनुभयो। यद्यपि उहाँले विगतमा नीति र बजेटबीच तादम्यता नमिल्दा लक्ष्य पूरा हुन नसकेको स्मरण गराउँदै यसपटक प्रतिफल दिने योजनामा बजेट केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले उज्यालो गण्डकी र एक घर एक धारा जस्ता प्रदेशको गौरवको आयोजनामा पर्याप्त बजेट हुनुपर्ने भन्दै धौवादी फलाम खानेको पूर्वाधार निर्माणमा ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। विश्वमा हिमाल आरोहणको जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमाल आरोहणको भएको 76 वर्ष पूरा भएको छ। सन् 1950 जून 3 तारीकमा पहिलोपटक फ्रान्सका मोरिस हर्जोगले म्याग्दी तर्फबाट अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि नै विश्वमा हिमाल आरोहणतर्फ आकर्षण बढ़ेको पाइन्छ। गण्डकी प्रदेशलाई विश्वव्यापी रूपमा पहिचान गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको यो हिमालको आरोहण दिवस हिजो विभिन्न कार्यक्रम साथ मनाइएको छ। अर्जुनको टोलीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नारचाङ हुँदै उत्तरी मोहडाबाट अन्नपूर्ण हिमालको सफल आरोहण गरेको थियो। उक्त आरोहणको महिमा र गरिमालाई जीवन्त राख्न म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले फ्रान्सेली टोली हिँडेको पदमार्गलाई प्रवर्धन र विकास गर्न सक्रियताका साथ लागेको जनाइएको छ। उपल्लो मुस्ताङको नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्य मार्फत 13,86 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका वस्तु आयात भएका छन्। चालू आर्थिक वर्ष 82-83 को भदौ 30 गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त भन्सार कार्यालयबाट जेठ 18 गतेसम्म नेपालबाट करिब 20,50,00,000 रूपियाँ बराबरको निर्यात तथा 13,16,86,03,000 रूपियाँ बराबरको आयात भएको छ। आयातित वस्तुबाट भन्सार कार्यालयले 6,66,00,000 रूपियाँ राजस्व संकलन गरेको भन्सार कार्यालय प्रमुख विदुर चुडाले जानकारी दिनुभयो। चीनको तिब्बत स्वायत्त क्षेत्र अन्तर्गतको झोङवा जिल्लाबाट लिजी नेचुङ कोरा नाका हुँदै विद्युतीय सवारी साधनसहित विभिन्न सामान बोकेका कन्टेनर नियमित रूपमा वितरणी गरेका छन्। निर्माण कम्पनीको लापरवाहीले नवलपुरको कालीगण्डकी नदीमा निर्माणाधीन पुल 10 वर्षदेखि अल्पत्र परेको छ। एउटा पुल बनाउन 6 पटक महिना थप्दा पनि काम हुन नसकेको पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर विदुर सुवेदीले जानकारी दिनुभयो। 6 पटक थपिएको म्याद पनि चैत मसान्तमा सकिएको छ। नवलपुरको बुलिङटार र तनहको रिसिङ गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा 2073 साल असार 29 गते पुल निर्माणको सम्झौता भएको थियो। 26,82,86,432 रूपियाँ लागतमा लुम्बिनी स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीले संयुक्त काम गर्ने गरी ठेक्का लिएका थिए। ठेकेदार कम्पनीले काम नसक्दै 13 करोड़ भन्दा बढ़ी रकम भुक्तानी लगिसकेको सुवेदीको भनाई छ। हालसम्म भौतिक प्रगति 60% र वित्तीय प्रगति 51% भएको छ। सुवेदीले भन्नुभयो, जिम्मेवारी पाएका तीनवटै ठेकेदार कम्पनीले समयमा काम नगर्दा काम अल्पत्र परेको हो। पटक पटक म्याद थपिए पनि विभिन्न वाहना देखाएर निर्माण कम्पनीले काम नगरेको सुवेदीको भनाइ छ। विगतमा विभिन्न वाहना देखाएर काम गरेनन्। 2076 सालदेखि 81 सम्म प्रगति शून्य जस्तै थियो। यो वर्ष केही काम भए पनि अहिले फेरि मूल्य वृद्धि र महँगीको वाहना देखाएर अपेक्षाकृत उपलब्धि हुन सकेको छैन। सुवेदीले भन्नुभयो, काम थालेको 10 वर्षमा कालीगण्डकीमा 4 पिल्लर ठडिएको छ। 290 मिटर लम्बाई र 10.5 मिटर चौडाईको पुलमा 5 स्पान रहने डिजाइनमा भएको भए पनि अहिलेसम्म एउटा स्पानको मात्रै काम भएको छ। चापाकोट नगरपालिका 8 का अपाङ्गता भएका व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाको टोलीले घरमै पुगेर अंगीकृत नेपाली नागरिकता प्रदान गरेको छ। शारीरिक रूपमा अपाङ्ग रहेका चापाकोट 8 निवासी तारा कण्डेलका 18 वर्षीय छोरा घनश्याम कण्डेललाई प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको हो। घनश्यामका पिता भारतीय नागरिक र आमा नेपाली नागरिक रहेको तथा उहाँ नेपालमै जन्मिएका निरन्तर नेपालमै बसोबास गर्दै आएका र बाबुको मुलुकबाट कुनै पनि प्रकारको नागरिकता प्राप्त नगरे कारण प्रचलित कानूनी व्यवस्था अनुसार उहाँलाई अंगीकृत नेपाली नागरिकता प्रदान गरिएको हो। नागरिकता वितरणका लागि जिल्ला प्रशासन कार्य स्याङ्जाका प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद चापागाई सहितको टोली घनश्यामको निवासमा पुगेर नागरिकता हस्तान्तरण गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले सेवाग्राहीको अवस्थालाई मध्यनजर गर्दै नागरिकता जस्ता आधारभूत सेवा घरमै पुगेर उपलब्ध गराएको बताउनुभयो। गण्डकी प्रदेश सरकारले मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर र ऐतिहासिक लोमान्थाङ दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने भएको छ। प्रदेश प्रमुख डिलीराज भट्टले मंगलबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रममा 12 गाउँ मुक्ति क्षेत्र गाउँपालिका 1 मा समुद्र सतहदेखि 3,710 मिटर उचाइमा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित मुक्तिनाथ मन्दिर र लोमान्थाङ गाउँपालिकामा माटोको पर्खालभित्र रहेको 14 शताब्दीको ऐतिहासिक लोमान्थाङ दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रभावकारी पहल गरिने उल्लेख छ। सनहौको शुक्ला गण्डकी नगरपालिकामा त्रिलोचन लम्सालको संयोजकत्वमा शुक्ला गण्डकी साइकल क्लब गठन गरिएको छ। विश्व साइकल दिवस 2026 को अवसरमा हिजो दुलीगुडामा आयोजित एक कार्यक्रममा 70 सदस्यीय तदर्थ समिति गठन गरिएको हो। साइकल संस्कृतिको विकास, स्वस्थ जीवनशैलीको प्रवर्धन, वातावरण संरक्षण गर्ने उद्देश्यले आयोजित तदर्थ समितिको उपाध्यक्षमा ज्योति कुमार श्रेष्ठ, सचिवमा तारनाथ अधिकारी र कोषाध्यक्षमा सुरक्षा पौडेल चयन हुनुभयो। सदस्यहरूमा होमबहादुर गुरूङ, सुमन सापकोटा, सुजन कुमार श्रेष्ठ, लक्ष्मण महत, अशोक पौडेल, अमृत घिमिरे, मानबहादुर परिया, देवीभक्त राणा, ईश्वर श्रेष्ठ, सफल पौडेल र तुलबहादुर छेत्री रहनु भएको छ। सल्लाहकारमा घनश्याम पौडेल, महेन्द्र पौडेल हुनुहुन्छ। लम्साली शुक्ला गण्डकीमा साइकल स्वास्थ्य, खेलकुद, पर्यटन, वातावरण संरक्षणसँग जोडेर अभियानको रूपमा अगाडि बढ़ाइए जानकारी दिनुभयो। पानी पर्ने क्रम कम भएसँगै गर्मी भत्तै बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्तिसम्म 37 डिग्री भन्दा तलै रहेको तापक्रम हिजो बढ़ेर 41 डिग्री सेल्सियससम्म पुगेको छ। हिजो सबैभन्दा बढ़ी भैरवमा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको छ। यस्तै नेपालगंजमा 39.5, जनकपुरमा 38.2, सिमरामा पनि 38.2, धनगढ़ीमा 38.1, चन्द्रगढ़ीमा 36.9, धरानमा 36.5, विराटनगरमा 36.1 डिग्री सेल्सियस तापक्रम मापन भएको छ। यस्तै काठमाडौँमा पनि केही दिन अघि 25 डिग्रीमा झरेको तापक्रम हिजो बढ़ेर 39.6 डिग्री सेल्सियस मापन भएको छ। मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कार्यवाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ। युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा 4 रिपब्लिकन सांसदहरू सामेल भएपछि 215 मध्ये 208 भारी मतले यो प्रस्ताव पारित भएको हो। 4 महिनादेखि चलिएको इरान युद्धलाई लिएर अमेरिकी सांसदले ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको यो चौथो प्रयास हो। आलोचकहरूको भनाईमा ट्रम्प प्रशासनले कांग्रेसको स्पष्ट स्वीकृति बिना युद्ध विस्तार गर्ने प्रयास गरिरहेको छ, जुन अमेरिकी संविधानको भावना विपरीत छ। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल आज भूटानसँग खेल्दैछ। समूह डीमा रहेको नेपाल र भूटान बीचको खेल नेपाली समय अनुसार आज बिहान 7:15 शुरू हुँदैछ। हिजोको पहिलो खेलमा कतारलाई 8 विकेटले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा कतार, भूटान र हङकङ रहेका छन्। हवस् त, हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जन चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9841-80-29। दमौली शाखाको लागि सम्पर्क 9807-13-425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
7: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564-14-194, मोबाइल 9856-20-630।
12: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो आधार।
15: हार्दिक निमन्त्रणा, यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौडा स्थित बिपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
14: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति।
16: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
17: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
16: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
18: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा,
7: मोबाइल 9560-055-77।
19: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
20: किन आमा, के भएर?
19: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
20: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
19: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
13: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर सरोज पौडेल सम्ब,
7: मोबाइल 9856-43952 र 9806।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
2: दिदी, पनि नमजाल झुक्किनु।

0: 33372।
1: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
1: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 9956268727 र 9964435031।
6: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौंडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
12: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
7: त्यसो नभने म पनि अब नाचिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
12: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बिपी चोक,
13: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0635702625, मोबाइल 9956338 9841656958।
14: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि

0: पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9850203128 र 9462614726।
3: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
4: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
5: सम्पर्क 0654142121, मोबाइल 9850305391।
4: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
6: हजुर दान गरौं।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
8: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
7: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ। अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्लागन्धकी एफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागन्धकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
3: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
4: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहान।
5: नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल जेठ महिनाको 21 गते बिहिबार, ईस्वी सम्वत 2026 जुन 4 तारिक, सत्र सम्मत 1948, नेपाल सम्मत 1146। सूर्यदेव बिहान 5:09 अनि सूर्यास्त साँझ 6:57 पाउनेछ। आज अधिक ज्येष्ठ कृष्ण पक्षको चतुर्थी तिथि, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस। कार्यक्रम शुरूआत गरौं। आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट, बिहान 4:55 तपाईँले राष्ट्रिय भूमिसँग विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:00-5:25 विभिन्न भक्ति गीत संगीतहरू, 5:25-5:50 शुक्लागण्डकी समाचार, 6:30 काया कैरन, 7:30-7:00 नेपाली भवत, 7:00-7:20 शुक्लागण्डकी समाचार, 7:20-7:45 राष्ट्रिय गीत संगीतहरू, 7:30-8:00 मध्यप्रश्मी कार्यक्रम सुख बिहानी, 8:15-9:00 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:00-9:15 नेपाल खबर, 9:15-10:00 गान्धीजीको भाका, 10:00-10:15 शुक्लागण्डकी समाचार, 10:15-12:00 शुक्लागण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15-1:00 विभिन्न पप्री संगीतहरू, 1:00-2:00 लोकगीत संगीत, 2:00-3:00 नैनगी संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 फिल्मी गीत संगीत, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्लागण्डकी समाचार, 5:15-6:00 लोक चौतारी, 6:00-7:00 नेपाल दर्पण, 6:00-7:00 विभिन्न भाषा प्रसिद्ध संगीतहरू, 7:00-7:30 शुक्लागण्डकी समाचार, 7:00-8:00 नेपाली संगीतहरू, 8:00-8:30 कुमार भाषा कार्यक्रम, 8:00-9:00 9:00-10:00 गीत संगीतहरू, 10:00-10:00 शुक्लागण्डकी समाचार, राति 10:00 शुक्लागण्डकी समाचार पछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। अयोध्या दिनभरि प्रसारणीय कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात पनि अपालो भएको छ। तपाईँहरूको राशिफलको राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशिमा महाक्षय चुचे चोला लिलु लेलो, पुरानो कामको चर्चा हुनेछ भने मेहनत गर्दा उपलब्धिको स्रोतहरू पनि प्राप्त हुनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मेहनत सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतिष्ठा नतिजाले उत्साह जगाउनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने देउदा दिगो अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा फाइदा हुनेछ। कर्मयोगले मान सम्मान दिलाउनेछ। वृषराशि, वृषराशिमा बाबु दिगो फाइदा हुने, योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ भने काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। समाज आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउनेछ। सानो पर्यटनले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिवेगी कामले लोकप्रियता दिलाउनेछ। मिथुन राशि, मिथुन राशिमा काकीको गङ्गा छकेको हो। स्वास्थ्य कमजोर हुनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकेका काममा दोहोऱ्याएर पर्यटन गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ। आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनु होला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन् भने प्रयत्न गर्दा गुमेका कामहरू जोगाउन सकिनेछ। कर्कट राशि, कर्कट राशिमा दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। आर्थिक लाभ उठाउन सकिनेछ। भौतिक साधन जुट्नुका साथै दिगो काम थाल्ने समय छ। अवसरले काममा उत्साह जगाउनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। रमाइलो यात्रा सम्भावना छ। सुमधुर दम्पत्यले प्रफुल्लित भइनेछ भने प्रेम मित्रताको बन्धन कसिनेछ। तर मनोरञ्जनमा अल्मलिनाले लक्ष्य बाधा पर्नेछ। छिहारा से सेलासन मार्गशेर मामी मु मेमोटा टिटोटे समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ भने पर्यटन गर्दा दिगो फाइदा हुने काममा जगमसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ भने प्रतिस्पर्धीहरूको दौड़मा समेत जित हासिल हुनेछ। बुद्धि र फल बल दुवैको उपयोगले फाइदा दिलाउनेछ। कर्मयोगले भविष्यको बाटो सम्हालिन्छ भने मेहनतले काममा सफलता दिलाउनेछ। परिश्रम परे पनि सजिलै लक्ष्य प्राप्त हुनेछ। कन्या राशि कन्याशन मार्गशेर टोप पेपो सहर ठपेको अध्ययनमा राम्रो प्रगति हुनेछ भने फाइदाको स्रोत पहिलाउन सकिनेछ। सेवामूलक कामबाट धन लाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सकिनेछ भने बौद्धिक प्रतिस्पर्धा विजय भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोगले फाइदा उठाउन सक्छ। तुला राशि मार्गशेर रिरु रेडो दाटी जुत्ते प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बढ्न सक्छ। बाहिरी काम छाडेर पनि आफन्त र परिवारजनलाई समय दिनु पर्ला। कृषि पशुपालन तथा घरेलु कामकाजमा जुट्नुपर्ने देखिन्छ। बगैँचा फूलबारी र घरको सजा सजावटमा समय बित्नेछ। टाढिएका आफन्त साथीभाइहरू नजिकिन सक्छन् भने लगनशीलताले प्रतिष्ठा दिलाउन सक्छ। दोहोऱ्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ। वृश्चिक राशि नानी नुने नोयाई यो अग्रज तथा सहयोगीहरू जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरूषार्थी काम सम्पादन गर्दै नामदाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले नामदाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धा पनि पछि हट्नेछ। धनुराशि धनराशि माग्छ ए यो भवि बुधफा धवे भोलिको प्रभाव पर्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेको कमजोरीलाई सुधार्ने मौका छ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। मान सम्मान प्राप्त हुनेछ भने सम्पादित कामबाट धन लाभ हुनेछ। आमदानीका स्रोतहरू बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नामदाम र इनाम प्राप्त हुनेछ। मकर राशि नमाग्छ भोज जेखेको खेको गागी रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणाम रातमा विश्वास बढ़ाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथै काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त गर्न सकिनेछ। रमाइलो जमघटका बीच आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ। कुम्भ राशिमा गुगेको साथी सुशेषोधन खर्च लागि पनि लगानी बढ़ाउने अवसर प्राप्त हुन सक्छ। दुईजनाका लागि ऋण लिने समय छ भने अवसरको खोजीमा केही दौड़ गर्नु पर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ़न सक्छ। तर छर छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइहरूसँग आत्मीयता बढ़नेछ। चिरुवा चिन्तकहरूको सहयोग प्राप्त हुनेछ भने कर्जा बढ़े पनि लाभ उठाउन सकिनेछ। अन्तिममा मीन राशि कामहरू पूरा हुनेछन् भने मेहनतले फल प्राप्त हुनेछ। आमदानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको मूल्याङ्कन पाइनेछ। व्यापारमा राम्रै फल कमार्न सकिनेछ। छोटो समयमै उपलब्धि हात लागि हुनेछ। रोगी कामहरू भनेछ भने जिम्मेवारी समेत बढ़न सक्छ। दिगो फाइदा हुने काममा प्रारम्भ हुनेछ भने आर्थिक साझेदारीबाट पनि लाभ उठाउन मिल्नेछ। राशिफलमा जस्तो भने तपाईँ भाग्यमान कर्म सत्कर्नुहोला। आजको दिन तपाईँहरूको शुभ जस्तो खर्पित होस्। आजको राशिफल पछि नेपाल र शुभको जन्मदिनको शुभकामनाको

आज मिति 2083 साल जेठ महिनाको 21 गते बिहिबार आज बजारको जन्मदिन परेको छ। आज बजार जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। तपाईँले आज तालिका र तपाईँले एक हेटर काम कुराहरू पुरा होस्। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छ।

यतापन अनुष्ठ मित्र दाजुभाई साथी संगी आफ्नो आफन्तको कसैको जन्मदिन परेको छ अमृत कार्यक्रममा प्रसन्न गर्न चाहनुहुन्छ भने तपाईँलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूको जानकारी पाउन सक्नुहुन्छ। शून्य 65 3 4 4 0 4 4 1 11 98 34 34 1 11 34 1 11 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रममा जानकारी पाउनुभयो भने हामी यस कार्यक्रममा प्रसन्न गर्ने गर्दछौ। आजको लागि पनि हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पनि यसै समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छौ। त्यति धेरैसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि आउँछु। तपाईँको बिहान तपाईँहरूको दिन शुभ भने सुखरित होस्। तपाईँले सुन्दै गर्नुहोला शुभ लाग्दा एफएम 97.9 मेगाहर्ज। नमस्कार, शुभ बिहानी, शुभ दिन।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
4: यति बेला बिहानको ठिक 8 बज्यो.
5: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि.
6: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि. यो कपडा मैले त्यही गएर किनेको.
5: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु. स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ.
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार. फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601437 र 9816326032. स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ.
8: मेरिया मैनी, कस्तो राम्रो गहना.
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त. राति पनि बत्ती बाल्नै नपर्ने.
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्.
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल.
5: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
5: छापावाला सुनचाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
5: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
5: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ,
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
5: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229.
10: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142.
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता.
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो. आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त.
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि.
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्.
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे.
11: होटल टाइटेनिक, गङ्गोबु बस पार्क, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763.
14: सुन, होमवर्क देखाउ त.
15: हस् टिचर.
14: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो.
15: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु.
14: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है.
16: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ. मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ. कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ. सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा. फोन 0965414484, मोबाइल 9855603384 र 9855607988.
17: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
18: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
17: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
19: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
17: प्रोप्राइटर रोशनी श्रेष्ठ।
19: मोबाइल नम्बर 9827109066 र 9840694530।
20: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
21: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
22: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
20: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9857062676।

0: connect your dream, connect your future, stay connect your heart.
1: Connect Australian Education and Visa Services. शीतला गण्डकी चार पुले मोडा वाकिन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852324793 र 9852283073
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही एल्मुनियम अब युपिभीसीको साथमा
4: एल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 9852228938 र 9802822938
6: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 9856033398 र 9845010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दोलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
7: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
8: होइन कति पुन मोबाइल भन्दै कराएको
7: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
8: कहाँ छ पुन मोबाइल
7: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
8: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
7: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी चार दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
8: प्रोप्राइटर हेमराज पुन मोबाइल 9811974888 र 9848480000
9: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
10: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
9: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
4: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
11: चिकन ससेज बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 9856288587
12: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
13: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
14: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
3: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
14: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
3: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
15: यो भनेको के भन्दा उदारवादी अर्थतन्त्रहरूले चाहिँ तपाईँको के भने इन्भेस्टमेन्ट भयो भने त्यसबाट रोजगारी सृजना हुन्छ र सबैको उत्थान हुन्छ भन्ने किसिमको हो। तर नेपालको विशेषता के छ भन्दाखेरि कतिपय लक्षित कार्यक्रमहरू आवश्यक हुन्छ। तुरन्तै उनीहरूले चाहिँ समान अवसर दिए भने त्यो अवसर चाहिँ लिन सक्ने क्षमता सबै नागरिकमा छैन। उनीहरूलाई त्यो अवसर लिन सक्ने क्षमतामा बनाउने चाहिँ राज्यको कर्तव्य हो र तिनलाई त्यो क्षमता वृद्धि, क्यापासिटी डेभलपमेन्ट र त्यसमा चाहिँ राज्यले अलिकति ध्यान दिनुपर्ने र उनीहरूको क्यापासिटी वृद्धि नभएसम्म चाहिँ उनीहरूलाई तपाईँको सकारात्मक विभेद गरेर लड्नुपर्ने हो। तर यो बजेटमा चाहिँ सकारात्मक विभेदका कुराहरू चाहिँ छैन, सबैलाई समान अवसर छ ल सबैले त्यो भन्ने किसिमबाट आएको छ। अब जस्तो अब शिक्षाको क्षेत्रमा यसले चाहिँ धेरै परिवर्तन गर्ने भन्ने कुराहरू ल्याएको थियो। तर शिक्षाको क्षेत्रमा बजेटको विनियोजन हेर्ने हो भने जुन बजेट चाहिँ स्थानीय तहबाट जान्छ यो चालू वर्षमा चाहिँ 145 अर्ब चाहिँ शिक्षा क्षेत्रमा विद्यालय शिक्षामा लगाएको छ भने आउने वर्ष के छ भन्दाखेरि 150 अर्ब छ। त्यो 150 अर्ब भनेको चालू सालको जुन 6% जुन इन्फ्लेसन हुन्छ त्यो इन्फ्लेसनलाई पनि कभर गर्दैन। त्यसले गर्दाखेरि लगानी बढ्न सकेको छैन, शिक्षामा पनि लगानी बढिरहेको छैन, अरू स्वास्थ्यको केसमा पनि लगानी बढ़ाएको छैन। लगानी बढ़ेको क्षेत्र भनेको चाहिँ पूर्वाधार हो। जस्तो लगानी कहाँ बढ़ाएको छ, सड़कमा बढ़ेको छ, लगानी चाहिँ कहाँ बढ़ाएको छ, ऊर्जाको प्रसारण लाइनदेखि यी कुरामा बढ़ाएको छ, लगानी चाहिँ तपाईँको सिंचाईमा बढ़ाएको छ, लगानी केही मात्रामा खानेपानीमा बढ़ाएको छ, तर अरू चाहिँ क्षेत्रमा चाहिँ लगानी बढ़ेको छैन। बजेटको स्ट्रक्चर हेर्ने हो भने तपाईँको रेसियोहरू उस्तै छ।
16: तर अर्थमन्त्रीले भनेको जस्तो पूर्वाधारमा हामीले अलिकति बढ़ी लगानी गरिरहेका छौं, पूर्वाधार विकास भयो भने बल्ल हामी अर्थतन्त्रमा फड्को मार्न सक्छौ, साथसाथै हामीले अलिकति सुशासनलाई टाइट गर्छौं त्यताबाट पनि। र अर्को कुरा भनेको अब करको कुराहरू छ, हामीले वैदेशिक लगानी भनेको सीमित छ, हाम्रो लक्ष्य अनुसार पनि हामीले ल्याउन सक्दैनौ। अब हामीले उठाउने भनेको अतिरिक्त कर, थोरै धेरै लगाएर त्यहीँबाट उठाउने हो, त्यहीँबाट हामीले विकास गर्ने हो हामी जस्तो देशहरूले भन्ने उहाँको स्पष्टीकरण छ, यो चाहिँ कतिको जायज?
15: अहिले यसमा वास्तवमा सरकारले कर नलगाइकन त स्रोत हुँदैन, कर लगाउनुपर्छ। तर कहाँ लगाउने, कसलाई लगाउने र कसलाई नलगाउने अथवा कसलाई कम लगाउने भन्ने कुरो चाहिँ सरकारले विवेक पुर्याउनु पर्ने हुन्छ। अहिलेको करको हिसाबले माथिल्ला वर्गहरू चाहिँ खुसी छ। किन खुसी छ भन्दाखेरि जसले 39% चाहिँ आयकर तिर्नु पर्थ्यो 10% बिन्दुले घटेर 29% आयो, त्यो पनि खुसी छ। अलिकति साना जुन चाहिँ जागिरी वर्ग छन् तिनीहरू चाहिँ जस्तो पहिला चाहिँ 6 लाख दम्पतिको चाहिँ थियो, अहिले आएर 10 लाखसम्म चाहिँ करको छुटको सीमा भयो, त्यसलाई पनि ठिक ठिकै भयो। तर यहाँनिर के भन्दाखेरि सामान्य नागरिकले तिर्ने भनेको त के हो त भन्दाखेरि तपाईँको उसले शिक्षा स्वास्थ्यमा उसको बढ़ी खर्च हुन्छ। जसको थोरै आमदानी हुन्छ त्यसको ठूलो हिस्सा चाहिँ खाना र शिक्षा स्वास्थ्यमा खर्च हुन्छ, थोरै आमदानी हुन्छ। अब शिक्षा स्वास्थ्यको क्षेत्रमा के भयो भन्दाखेरि अहिले सैद्धान्तिक हिसाबले हेर्दाखेरि तपाईँको प्राइभेट हस्पिटल, प्राइभेट चाहिँ तपाईँको बोर्डिङ स्कूलमा पढ्नेहरूलाई चाहिँ 3% ट्याक्स लगाएछ, त्यो ठिकै हो, बिलमा 3% भन्ने कुरो मान्छेलाई त्यो झडक्क सोद्धाखेरि ठिकै जस्तो लाग्छ। तर अहिले पछिल्लो चरणमा हेर्ने भने असाध्य दूर दराजमा पनि बोर्डिङ स्कूल भनेर चाहिँ खुलिया छन् र सामान्य मान्छे तपाईँको रेमिटेन्समा गएका मान्छेको बच्चाहरू चाहिँ नर्सरीमा पढ्ने, केजीमा पढ्ने बच्चाहरूलाई पनि बोर्डिङमा पढ्छन् र तिनले अब 3% ट्याक्स तिर्नुपर्छ। विद्यार्थीले पढ्नको लागि ट्याक्स तिर्ने, तपाईँको फी तिर्ने त कुरा ठिकै थियो तर ट्याक्स तिर्ने, बिरामीले औषधि गर्ने बेलामा चाहिँ ट्याक्स तिर्ने भन्ने कुरा मलाई के भन्दा यो नलाइदिए अब हुन्थ्यो। अब यसबाट उठ्ने रकम भनेको पनि जम्मा 4 खरब 59 अरब मात्रै उठ्यायो होइन, जबकि 22 अरबभन्दा बढी त अहिले चाहिँ भैपरि आउनेमा चालु खर्च राखेको छ बजेटमा। बरु त्यही भैपरिबाट तपाईँको 4-5 जुन चाहिँ अर्ब छ त्यो अर्ब कहाँ चाहिने हो, त्यहाँ खास गरेर चाहिँ दलितहरूको निम्ति चाहिँ त्यो लगाउने भने अब त्यही भैपरि खर्चबाट चाहिँ 4-5 अर्ब झिकेर चाहिँ दलितहरूको निम्ति अथवा अरू विपन्न वर्गको चाहिँ हितमा राम्रो विद्यालयहरू दिने कुरामा खर्च गर्दै अब हुन्थ्यो। अब उद्देश्य राम्रो देखिन्छ तर जुन मिन्स चाहिँ जहाँ लगाइयो नि त्यो चाहिँ के भयो भन्दाखेरि मर्का पर्ने ठाउँमा अथवा चाहिँ त्यसलाई जस्टिफाई गर्न गाह्रो हुने, नर्सरीको बच्चाले बिलमा चाहिँ तपाईँको 3% क्षमता शुल्क तिर्नु भनेको चाहिँ सुन्दाखेरि कस्तो लाग्छ, त्यो हुनाले चाहिँ यो चाहिँ अलिकति चाहिँ विचार पुगेन कि खालि आमदानीको दृष्टिबाट हेरियो कि यसमा पुनर्विचार गर्नुहुन्छ। एक दुई ल यो चाहिँ बाटो उठाएको रकमको एउटा डेडिकेटेड कोष बनाएर त्यो पैसा चाहिँ शिक्षा शुल्कको पैसा चाहिँ तपाईँ कोषमा जाने, एउटा कोषमा जाने, त्यस्तै स्वास्थ्यको एउटा कोषमा जाने र त्यो कोषको पैसा सम्पूर्ण उहाँहरूले अहिले भने जस्तो मानिसहरूलाई खर्च भएको देखिनु पर्यो नि त, त्यसको हिसाबै बेग्लै हुनु पर्यो। अब त्यो पैसा गएर चाहिँ सर्वसञ्चित कोषमा जाने, त्यहाँबाट कहाँ जान्छ कहाँ जान्छ, अन्यलका अन्यल भयो भने त काम लागेन नि। त्यसले गर्दाखेरि त्यो क्लेरिटी पनि अलि भएन, त्यो कन्सेप्चुअल क्लेरिटी गरेर त्यसपछि चाहिँ अलिकति सोचेर ल्याउनु पर्छ नि, अर्को वर्ष ल्याए भने त अर्को वर्ष ल्याए भने त अलिकति कन्भिन्स गर्ने हिसाबबाट आवश्यकता पुष्टि हुने हिसाबबाट ल्याउनु पर्छ भन्ने मेरो चाहिँ यो फर्को राय। त्यसै गरी चाहिँ तपाईँको यो चाहिँ बिजुलीमा चाहिँ 5% भ्याटको कुरा छ है, भ्याटको कुरा वास्तवमा नेपालीले आफूले उत्पादन गरेको कुरा र बिजुली चाहिँ सबभन्दा बढी उपभोग गरोस् भन्ने हो, बिजुलीलाई सकेसम्म सस्तो गराउने कुरामा चाहिँ सरकार लाग्नुपर्छ र त्यसको म्यासिभ उपभोग भयो भने के हुन्छ भने हाम्रो पेट्रोलियम प्रोडक्ट उपयोग चाहिँ कम हुन्छ, आयात कम हुन्छ र त्यसले मुलुकलाई चाहिँ एउटा आत्मनिर्भर अवस्थामा पनि राख्छ। त्यसले गर्दाखेरि यस्तो कुराहरूमा क्रिटिकल कुराहरूमा चलाउँदाखेरि चाहिँ एउटा राज्यको सुरक्षाको दृष्टिले त्यसपछि गएर चाहिँ अरू चाहिँ तपाईँको आयात निर्यातको जुन एउटा स्ट्रक्चरल प्रब्लम छ त्यसलाई के असर पर्छ भन्ने हिसाबले यो सबै सारा कुरालाई विचार गर्नुपर्थ्यो। तर के भन्दा अलिकति अब बजेट निर्माण गर्ने बेला हतार त हतारै भयो, छोटो समय भयो होइन, सबै कुरा एनालिसिस गर्न सबै कुरा इम्प्याक्टको बारेमा तपाईँको अन्दाज गर्न पनि समय भएन होला, तर यस्ता कमी कमजोरी ल्याप्सेसहरू पनि देखिन्छ।
16: जस्तो अब यो करकै कुरा गर्दाखेरिमा अर्थमन्त्रीले यो कर भनेको जुन लगाएको छौ 5% भनेर 5% भेट्दैन, जस्तो 150 युनिट एउटा घरको उठ्छ भने 50 युनिट त उसले सहुलियत पाउँछ, 50%मा त भ्याट लाग्दैन, त्यसपछि बाँकी 100 लाग्ने हो, त्यो भनेको 2% 3% भन्दा बढी जाँदैन भ्याट, 5%सम्म त झन् पुग्दै पुग्दैन भन्ने उहाँको आकाङ्क्षा छ। अनि त्यसको भनेको जस्तो प्रधानमन्त्रीले पनि संसदको रोस्टरमा उभिएर भन्नुभयो 100 रुपियाँको 5 रुपियाँ जति लाग्छ भनेर, यो भनेको केही पनि होइन भन्नुहुन्छ, तर उहाँहरूको यो भिजन चाहिँ यो कतिको मिल्छ उहाँलेहरूले भने जस्तो। अनि र अर्को कुरा, हामीले विद्युतीय उपकरणमा सहुलियत दिएर भोलि बिहान धेरै मानिसहरूले विद्युतीय उपकरणहरू प्रयोग गरे भने हाम्रो यो क्षमताले भ्याउँदैन, हाम्रो ट्रान्समिटर मिटरहरू पड्किन्छ, तारहरू पड्किन्छ, अनि जसले गर्दा फेरि भोलि बिहान हामीलाई फेरि अर्को आर्थिक भार हुन्छ। पहिला सुरु हामी हाम्रा संरचनाहरूलाई बलियो बनाउँछौ, त्यसपछि बल्ल फेरि सहुलियत दिने कुरामा हामी सोच्छौ भनेर भन्नुभएको छ, यो चाहिँ कतिको मिल्छ?
15: यो कुरा चाहिँ जस्तो भने हाम्रा संरचनाहरू कतिपय बन्दै पनि छन्, कतिपय कमजोर पनि छ, बनाउनु पर्ने कुरा छ, विद्युतको चाहिँ ट्रान्सफर्मरहरू लाइनहरू यो सबै कुरा बनाउनु पर्ने पनि छ, र अहिले जुन विद्युत प्राधिकरणले पछिल्लो चरणमा जुन नाफा कमाएको छ त्यो पैसा पनि त आखिर उपभोक्ताले तिरेकै पैसा हो नि, उसले त्यसलाई इन्भेस्टमेन्ट गर्नु पर्यो, उसले इन्भेस्टमेन्ट गर्नु पर्यो, किनभने त्यो पैसा चाहिँ के भन्दाखेरि हामीले त्यो त्यसैलाई ट्यारिफलाई तपाईँको परिवर्तन गरेर, तर ट्यारिफलाई पनि तपाईँको जुन ग्राहक उपभोक्ताको किसिम अनुसार चाहिँ त्यसलाई मिलाएर जाने हो भने त जस्तो अलिकति बढी आमदानी गरेकोलाई यो भ्याट तिर्न केही पनि छैन होला, तर एउटा सामान्य मान्छे जसले चाहिँ एउटा सानो कुटीर उद्योग सञ्चालन गर्छ, एउटा भन्नुहोस् न तपाईँको एउटा सुनारले चाहिँ तपाईँको अहिले चाहिँ मोटर चलाएर चाहिँ आफ्नो कामहरू गर्छ भने सानो त्यसको जुन बिजुलीको खर्चमा तपाईँको 5% भ्याटले त उसलाई त अलिकति असर त पर्या हुन्छ नि। तपाईँले उपभोक्ता वाइज गर्यो भने त्यो उपभोक्ता त्यो क्याटेगोरीलाई चाहिँ ट्यारिफ कम गर्यो भने त ऊ त त्यो मारबाट बस्थ्यो नि। त्यसले गर्दाखेरि यो के होइन भन्दाखेरि हामीले हेर्दाखेरि यो मुलुकमा हरेक तपाईँको वर्गका मान्छे छन्, अति विपन्नदेखि सम्पन्न मान्छेहरू पनि छन्। उपभोगमा तपाईँको कर लगाइदियो भने सबैले एउटै रेटमा तिर्नुपर्ने हुन्छ। उपभोगमा कर लगाएपछि जसले जति उपभोग गर्छ त्यसले त्यति तिर्नु पर्यो। कतिपय यस्तो हुन्छ बत्ती बाल्ने भनेर, धनी मान्छेले पनि बत्ती बाल्ने भने चारवटा बत्ती एउटा कोठा बाल्दैन, गरिबले पनि कोठामा बत्ती त बाल्नै पर्यो नि। त्यस्तो हुनाले चाहिँ के भन्दाखेरि अलिकति ट्याक्स लगाउँदाखेरि एबिलिटी पे भन्छ, त्यो तिर्न सक्ने क्षमतालाई पनि हेरेर ट्याक्स लगाउनु पर्ने हुन्छ। एफोर्डेबिलिटी पे भन्छ, त्यो चाहिँ गर्न सक्छ कि सक्दैन, यो सबै कुराहरू चाहिँ मिलाएर गर्नुपर्ने हुन्छ। किनभने हाम्रो धेरै सिद्धान्तहरू छन्, ती सिद्धान्त पनि त्यसै बनेका होइनन्, त्यसपछि हाम्रो आफ्नो प्र्याक्टिस छ, यो कुरालाई हेरेर गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि हामीले यो विद्युत क्षेत्रमा हुने लगानीको एउटा मात्रै सोर्स चाहिँ तपाईँको अहिलेको भ्याट भए त्यसमा केही भन्नु थिएन। भ्याट लगाएपछि अब उपभोक्ताले चाहिँ तपाईँको त्यो ट्यारिफ कम हुने त होइन, त्यसले गर्दाखेरि ट्यारिफबाट आएको जुन चाहिँ प्रफिट भएको कुरा, अरबौं प्रफिटको कुरा आइरहेको छ, हाम्रो विद्युत निर्यात इन्डिया भइरहेछ, त्यो निर्यातबाट पनि नाफा कमाइराखेको छ भनेपछि हामीले अलिक ठूलो स्केलमा सोच्नु पर्यो। र ट्याक्स लगाएर तपाईँको आमदानी गर्नु त त्यो ठूलो कुरै भयो भने तपाईँ त्यति इनोभेटिभ र त्यति क्रिएटिभ हुनु पर्यो जहाँ तपाईँले त्यो ट्याक्स तिर्नलाई कुनै बढी नै फिल नभइकन पैसा उठाउनु हो भने तपाईँ ज्यादै राम्रो हुनुभयो। होइन तपाईँले ट्याक्स चाहिँ जहाँ पनि ट्याक्स हालिदिनुभयो भने त के भयो र, ट्यारिफ बढाउनु भयो ट्याक्स हाल्नुभयो भने त मैले यति चाहिँ सोर्स जुटाएँ भन्नुको पछाडि केही तुक छैन।
16: भनेपछि यो यसरी लगाइएको मूल्य अभिवृद्धि करले लगानी र उपभोगमा असर पार्छ
15: हो। अब मान्छेको के हुन्छ एउटा साइकोलोजी पनि हुन्छ, साइकोलोजी के हुन्छ अब भ्याट पनि बढायो त्यसमा बिजुली महँगो भएको छ ल है अलिकति बिजुलीको उपभोग कम गर्नु पर्यो भन्ने भएको छ। एकातिर हामीलाई देशमा अहिले जति पनि विद्युत उत्पादन भइरहेको छ देशभित्र उपभोग बढाउनु पर्ने अवस्था छ क्या, यही खपत होस् भनेर उपभोग बढाउनु पर्ने अवस्था छ सप्लायरको। अब जो कन्ज्युमर हो उसले के गर्नुपर्ने भयो भने अब चाहिँ बिजुली हेरे धेरै बत्ती नभएर यो देखि होइन आइरन साइरन गर्दा पनि विचार गर्नुपर्ने कुराहरू आउने भयो। यो त भर्खर सुरुवात भयो, अहिले पाँच होला पछि तेह्र होला के होला यो कुरा पनि त छ नि, त्यसले गर्दाखेरि यो चाहिँ नगरे भए हुन्थ्यो भन्ने लाग्छ मलाई।
16: कार्यक्रम बदलिदियो नेपालमा आज हामी सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेट बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। अब यो चालू खर्च र पुँजीगत खर्चबीचको सन्तुलन चाहिँ कतिको मिलेको छ, मिल्न त मिल्दै मिल्दैन हाम्रो यसमा होइन?
15: अहिले चालू र पुँजीगत खर्चको कुरा के भने जुन किसिमको रेसियोमा यो अहिले चालू वर्षको छ त्यही रेसियोमा चाहिँ आउने वर्षको पनि छ। अब तपाईँको उदाहरणको लागि त यो साल चाहिँ यो चालू खर्च चाहिँ 60.1% छ कुल बजेटको, आउने वर्ष कति छ भन्दा 59.8% छ भने कुनै चेन्जै छैन। तपाईँ यो साल पुँजीगत खर्च हेरिदियो भने करिब चाहिँ 21% छ, आउने साल 20% छ भन्दाखेरि त यो स्ट्रक्चरमा कुनै परिवर्तन छैन, परिवर्तन हुन सक्ने अवस्था पनि छैन। यसमा के भने सीमित छ, कुनै पनि जो अर्थमन्त्री आए भने जादुको छडी हातमा हुँदैन, यो तुरन्त चेन्ज गर्न सकिन्छ। चेन्ज कुन बेला हुन सक्छ भन्दा यदि यसपालिको मेहनतले उहाँहरूले राम्रोसँग राजस्व प्राप्त गर्नुभयो अथवा त्यो जमिन र स्ट्रक्चर ठिक हुन्छ भने नेक्स्ट इयरकोमा केही मात्रामा महसुस हुन सक्ला। त्यसले गर्दाखेरि यो त पहिल्यैदेखि चलिराखेकै ढर्रामै छ पुँजीगत खर्च र चालू खर्चको। वास्तवमा हाम्रो देशमा पुँजीगत खर्च बढी हुनुपर्ने हो चालू खर्च भन्दा, तर कतिपय चाहिँ त्यो खर्चहरू चाहिँ घटाउनै नसकिने खर्चहरू छन्। तलब भत्ताका कुराहरू छ, त्यसै गरी चाहिँ हामीले चाहिँ समब्याज तिर्नुपर्छ, त्यसै गरी हामीले चाहिँ तपाईँको सामाजिक सुरक्षामा खर्च गर्नुपर्ने हुन्छ। यी कुराहरूले गर्दाखेरि हामीले एउटा सर्टेन एमाउन्ट नछुट्याइकन सुखै छैन। त्यो मात्रै होइन, तर अर्थमन्त्रीले पनि भन्नुहुन्छ विगतमा चाहिँ तपाईँको ठूल्ठूला कार्यक्रमहरू शुरू भयो तर पेमेन्ट भइरहेछ, त्यसको पेमेन्टको पनि व्यवस्था गर्नुपर्नेछ। यो कारणले गर्दाखेरि दबाव चाहिँ ठूलो छ, तर दबाव ठूलो भए पनि के भन्दाखेरि एउटा केही न केही यसलाई अलि मितव्ययी ढंगबाट तपाईँको चालू खर्चलाई घटाउने प्रयत्नमा लाग्नु पर्थ्यो। अहिले पनि कतिपय क्षेत्रमा चाहिँ कतिपय बोर्डहरू खारिज गरेर, निकायहरू खारिज गरेर, मन्त्रालय घटाएर प्रयत्नहरू गरेको छ। त्यति गर्दा गर्दै पनि तपाईँको 20 अर्ब जतिको चाहिँ बचत देखिया छ भनेर अर्थमन्त्रीले भन्नुभएको थियो, तर त्यसो गर्दा गर्दै पनि अहिले पनि तपाईँको त्यस्ता काममा जाने पैसा चाहिँ बढी नै छ, त्यस्ता पैसा जाने पैसा चाहिँ अझै पनि घट्न सकेका छैन, बढी नै छ। त्यसले गर्दाखेरि चालू खर्च घटाउने कुरामा हामी जानुपर्छ र पुँजीगत खर्चलाई चाहिँ यो चाहिँ बढाउने मात्रै होइन कि बढाउन सके बढाउने, नभए जे छुट्याएको छ त्यसलाई पूर्ण रूपमा खर्च गर्ने, प्रभावकारी ढंगबाट खर्च गर्नेमा जान सके। उहाँहरूले यो पुँजीगत खर्च गर्न सक्यो भने पनि अघिल्लो सरकारभन्दा धेरै त्यही फरक हुन्छ र धेरै प्रशंसा पाउने हुन्छ।
16: हो, उहाँहरूले जस्तो यो पुँजीगत खर्च कार्यान्वयनको लागि हामीले अलिकति एउटा लक्ष्य निर्धारण गरेका छौँ। यो वर्षभित्र ठूला आयोजना मात्रै चलिरहेका जो पनि 60-70% भन्दा माथि लक्ष्य हासिल गरेका छन् तिनीहरूलाई पूरा नै गर्ने, अनि बाँकी जो हुनै सक्दैन तिनीहरूलाई क्यान्सल गर्ने, र सरकारले यो भनिरहँदा लक्ष्य हासिल गरिरहँदा यो ठूला पूर्वाधार परियोजनाहरूको लागि चाहिँ बजेट पर्याप्त छ?
15: अब ठूला पूर्वाधारहरूको निम्ति उहाँले बजेट चाहिँ तुलनात्मक रूपमा राम्रै राख्नु भएको छ, तर जुन सक्ने भन्ने कुरा छ नि, सक्ने कुरा सकिने अवस्था चाहिँ छैन। किनभने जस्तो उदाहरणलाई उहाँहरूले के भन्नुभएको थियो भने पुष्पलाल हुलाकी उत्तर दर्शन करिडोर तथा काठमाडौँ तराई मधेस द्रुतमार्ग लगायत रणनीतिक सड़क आयोजनाका निर्माण सम्पन्न गर्ने भनेर चाहिँ प्राथमिकता बुझा नम्बर 28 भन्नुभयो। तर त्यसको कहिले सकिन्छ त भनेर हेर्ने हो भने पुष्पलाल मध्यपहाडी मार्ग चाहिँ उहाँहरूले नै भन्नुभएको छ कि त्यो सम्पन्न गर्न 3 वर्ष लाग्छ भन्नुभएको छ, अरू 3 वर्ष लाग्छ। त्यसै गरी तपाईँको हुलाकी मार्ग भनिदियो भने पहिला आएको थियो, इभन महालेखा परीक्षकको रिपोर्टमा 1 वर्षमा सकिने भन्ने आएको थियो, तर उहाँहरूको अहिलेको रिपोर्टमा चाहिँ 3 वर्ष लाग्छ भन्ने, त्यो लाग्छ। त्यो लाग्ने चाहिँ कुरा चाहिँ के भन्दाखेरि तुरन्त भन्ना साथ हुँदैन, तर कुरा के हो भने जसरी जुन चाहिँ निर्माण व्यवसायहरूले त्यो काम चाहिँ विविध कारणले गर्दा काम गर्न लगातार गर्न नसकेर रोकिएको छ, त्यसमा उहाँहरूले चाहिँ सुधार गरेर निर्माण व्यवसायीहरूलाई पनि जवाफदेही, आफूहरूले पनि त्यो के भन्दाखेरि निर्माण सामग्रीहरूको सहज उपलब्धतालाई ग्यारेन्टी गर्ने, त्यसै गरी उहाँहरूको समस्याको सहजीकरण गरेर एउटा निर्माण व्यवसायीहरूलाई विकासको साझेदारको रूपमा लिनुभयो भने काम अगाडि बढ्छ भन्ने लाग्छ। तर अहिले जुन सुशासनको हिसाबले चाहिँ जुन कार्यवाहीहरू यताउति भइरहेका छ, गर्न पनि पर्यो यो, त्यसलाई चाहिँ कसरी चाहिँ कस्तो प्रभाव पर्छ भन्ने कुरा पनि छ। त्यसले गर्दाखेरि यो पैसा मात्रै राखेर हुँदैन, त्यसको लागि चाहिँ संगठन चाहियो, त्यसको लागि चाहिँ प्रविधि चाहियो, क्षमता चाहियो, कार्यान्वयन गर्ने चाहिँ वातावरण चाहियो। त्यसले गर्दाखेरि यो अहिले जुन राख्नुभएको छ पैसा, यो पैसालाई कार्यान्वयन गर्न सक्नुभयो भने ठूलो उपलब्धि हो। त्यो आयोजना सम्पन्न त हुँदैन तत्काल, तर एउटा ठूलो हिस्सा चाहिँ त्यो निर्माण चाहिँ हुन्छ।
16: अब यो सरकारले बजेट विनियोजन गर्दै गर्दा पहिला पहिला हामीले देख्छौँ पालिका पालिकामा जिल्ला जिल्लामा सीमित टुक्रे बजेट भनेर भनिन्थ्यो हामीले, त्यसलाई चाहिँ अहिले अलिकति सरकारले कटाएर एकीकृत रूपमा बजेट विनियोजन गर्न खोजेको जस्तो देखिन्छ। हो,
15: त्यो चाहिँ हो, तर के भन्दाखेरि यो चाहिँ रातो किताब चाहिँ रेड बुक चाहिँ अपलोड गरेका छैन, गर्छ गर्दैन, पोहोर साल पनि आएन वेबसाइटमा, होइन, त्यो रेड बुकमा थाहा होला अलिक डिटेल चाहिँ। तर उहाँहरूले भनेको के भन्दाखेरि पुरानै प्रोजेक्टहरूलाई कन्टिन्यू गरेको छ, नयाँ खासै केही छैन। अब 2-4 सामान्य रूपमा अब यत्रो कार्यकर्ताहरू छ, यत्रो चाहिँ सांसदहरू छ, 2-4 भन्ने कुरो त्यो चाहिँ स्वाभाविक हो, फेरि हामी धेरै चाहिँ क्रिटिकल हुनुपर्ने जरुरी केही छैन त्यो। तर देख्दाखेरि के छ भने ठूला प्रोजेक्टहरू बिग प्रोजेक्टहरूमा उहाँहरूको इन्भेस्टमेन्ट देखिरहेको छ, त्यो राम्रै हो।
17: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेट बारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।

0: शुक्लागंध की एफएम 97.6
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पंडित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508434
5: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
6: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
5: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
6: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
5: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
6: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452
7: दाजु बिहेको दिन त आइसक्यो त फ्रुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
8: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
8: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ अरू टेलर जस्तो हो र भने
7: ल दाजु त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो
9: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
10: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोप्राइटर प्रेम परियार मोबाइल 9845 80 29 दमौली शाखाको लागि सम्पर्क 9807613425
2: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
11: ढुक्क भाउ न हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
2: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
11: हजुर खसी र कुखुराको ताजा

0: सेक्टरमा पनि लगानी त्यस्तो विशेष लगानी देखिँदैन. अब प्राइभेट सेक्टरले आएर धेरै लगानी गर्यो भने अर्को कुरा हो, तर त्यो पनि सम्भावना कम छ. कृषि क्षेत्रमा पनि ठूलो सुधार ठूलो प्याकेज चाहिँ आएको देखिँदैन. त्यसले गर्दाखेरि केही मात्रामा उद्योग र धेरै जसो सूचना प्रविधिको क्षेत्रमा चाहिँ केही रोजगारी सृजना होला, तर आवश्यकता अनुसारको रोजगारी सृजना हुन चाहिँ गाह्रो छ.
1: जस्तो सरकारले प्रविधिहरू यो प्रयोग गर्ने भनेर सयबुद्धि कार्ययोजना पनि देखिन्थ्यो होइन, तर त्यो अनुसारको बजेटमा चाहिँ उल्लेख भएन. जसरी कृषिमा आधुनिकीकरण र अनि मल वियोजनको कुराहरू अनि साथसाथै यो प्रविधिका कुराहरू प्रयोग गरेर किसानलाई सहुलियत दिने भन्ने कुराहरू थियो, यिनीहरू पनि अलिकति देखिएन नि.
0: यसमा चाहिँ के भन्दा सरकारले एपको माध्यमबाट कृषि क्षेत्रलाई चाहिँ सूचना दिने होइन यो चाहिँ भन्ने कुराहरू चाहिँ आएको छ. बिमामा चाहिँ अलिकति 80% चाहिँ बिमा रकम दिने भन्ने कुरा चाहिँ आएको छ त्यहाँ. तर के भन्दा बिमाले मात्रै पनि हुँदैन, त्यो लगानी गर्ने लगानी गर्नको निम्ति एक्सेस टु क्रेडिट भन्छ नि, त्यो लगानीको पुँजी पनि चाहियो उनीहरूलाई होइन. अर्को कुरा चाहिँ के भन्दाखेरि बजारसँगको आबद्धतामा अब यसले चाहिँ कृषि वस्तुहरूको खरिद गर्ने पहिले नै मूल्य तोक्ने भनेको छ. अब त्यो कहाँ तोक्छ, कति ठाउँमा तोक्न सक्छ, कहाँ कहाँ तोक्न सक्छ, तपाईँ मिचीदेखि महाकालीसम्म तपाईँ उत्तरदेखि दक्षिणसम्मका उत्पादन क्षेत्र छन् नि मानिसहरूको, त्यो कति सक्ने हो, कहाँ कहाँ सक्ने हो, कति गर्न सक्ने हो, कति त्यो व्यवस्थापन गर्न सक्ने त्यो अर्को बात छ. त्यसले गर्दाखेरि अहिले एक वर्ष हेरिसकेपछि वास्तवमा यसले कति रोजगारी सृजना गर्न सक्यो के गर्यो भनेर चाहिँ भन्न सकिने अवस्था छ. अब केही मात्रामा अहिले गोरखकाली रबर लगायत केही उद्योगलाई चाहिँ तपाईँको रिभाइभ गर्ने भन्ने कुरा आएको छ. त्यो रिभाइभ हुन्छ हुँदैन कुरो त छ, रिभाइभ हुन्छ हुँदैन. त्यो रिभाइभलको लागि बजेटै छुट्याएको पनि त्यति खास देखिँदैन. त्यसले गर्दाखेरि यसलाई मलाई लाग्छ एक वर्ष नहेरिकन यसै भन्न सकिने अवस्था छैन. खास बढी जोड चाहिँ मोडर्न सेक्टरमा छ, क्यापिटल इन्टेन्सिभ सेक्टरमा छ. क्यापिटल इन्टेन्सिभ सेक्टरको चाहिँ ऊर्जाकै गर्यो भने नि बिजुली उत्पादनमा चाहिँ तपाईँ रोजगारी धेरै सिर्जना हुँदैन, रोजगारी कम छैन. त्यो बनाउने बेला खन्ने बेलाको त्यो एउटा कुरा भयो, तर निरन्तर रोजगारी सिर्जना हुने क्षेत्र त्यो पनि होइन.
1: सीमित केही वर्षको लागि हुन्छ, त्यसपछि
0: केही मान्छे हुन्छन् अब त्यो सधैँ चाहिँ त्यो सम्भावना छैन.
1: जस्तो अब यो किसानले राहत र उत्पादन वृद्धि हुने कार्यक्रममा चाहिँ सरकार अलि लागेको चाहिँ देखिएन,
0: त्यस्तो छैन. अब तपाईँको अब जस्तो भन्दा ठुला चाहिँ कमर्सियल खेतीको निम्ति जस्तो 2 करोडसम्म कसैले लगानी गर्छ कृषिमा भने त्यसलाई चाहिँ 40% अनुदान चाहिँ 4 वर्ष लगाएर दिने होइन भन्ने कुराहरू छ. अब त्यो किसिमको अब सेवाहरू चाहिँ प्राविधिक सेवाहरू दिने भनेको छ, तर त्यति स्पष्ट छैन कि त्यो एउटा आलङ्कारिक हिसाबबाट गएको देखिन्छ. कृषिलाई जसरी नीतिमा प्राथमिकतामा जसरी चाहिँ फोकस गरेको छ नि, लगानीमा त्यो हिसाबले फोकस छैन के. लगानीमा फोकस नगरिकन त इन्भेस्टमेन्ट कति छ त कृषिको भनेर हेर्नु पर्यो नि त. कृषिको लगानी कति छ भनेर हेर्दाखेरि त तपाईँको यहाँ देखिन्छ नि त कृषिमा के छ हालत भनेर हेर्ने हो भने, कृषिमा तपाईँको स्थानीय तहमा जाने चाहिँ हिजो पनि करिब करिब चाहिँ 3 अरब रुपियाँ जान्थ्यो, अहिले पछि पनि तपाईँको चाहिँ 3 अरब रुपियाँ छ यो सालको पनि, यो साल पनि 3 अरब छ, आउने साल पनि 3 अरब रुपियाँ जान्छ स्थानीय तहमा. अब कृषिलाई चाहिँ उन्नयन गर्ने कुरामा त के भने स्थानीय तहले कृषिमा कति खर्च गर्न सक्छ भन्ने कुरा हो नि, त्यसले त त्यहाँ देख्छ नि कहाँ सपोर्ट गर्नुपर्छ, के गर्नुपर्छ, कसो गर्नुपर्छ. त्यसरी कृषिको बजेट टोटल बजेटको 3% कम लगानी छ, त्यस कारणले जतिसुकै फोकसकै कुरा गरे पनि सेक्टोरल एलोकेसनको रिस्ट्रक्चरिङ अर्थात क्षेत्रगत लगानीको पुनर्सम्झौता भएको देखिँदैन के. बजेट सानो छ तर क्षेत्रगत लगानीको पुनर्सम्झौता भएको छैन, र त्यो नहुनुको पछाडिको कारण मैले फेरि दोष मान्दिनँ, किनभने समय पुगेको छैन. उहाँहरू आएर काम गर्न सुरु गरेको कति महिना भयो त, भर्खरै हो नि. यत्रो ठूलो अर्थतन्त्र, यत्र धेरै समस्या जटिलतालाई बुझ्नको निम्ति र त्यसमा कहाँ हिट गर्ने हो भनेर थाहा पाउनको निम्ति त तपाईँको समय चाहिन्छ नि, हतार गर्नुपर्ने जरुरी छैन, किनभने 5 वर्षको समय छ. यसलाई क्रमशः अलि राम्रोसँग अध्ययन गरेर तपाईँको आइडेन्टिफाई गरेर खास कहाँ केमा इन्टरभेन्सन गर्नुपर्ने आइडेन्टिफाई गरेर चाहिँ त्यसपछि त्यो बिन्दुमा गर्यो भने खर्च पनि कम लाग्ने, त्यसको चाहिँ नतिजा पनि बढी आउने हुन सक्थ्यो. तर अहिले के भने समय पुगेन उहाँहरूलाई, त्यसमा अहिले भन्दाखेरि धेरै नै गर्छु भन्ने आएको छ, तर क्यापासिटी राज्यको क्यापासिटी त्यो गर्न सक्ने क्यापासिटी छैन. त्यस कारणले त्यो आकांक्षा र क्षमताको बीचको अन्तरले अब यसको रिजल्ट भोलि के आउने हो होइन कस्तो हुने हो भन्ने कुरो चाहिँ एउटा
1: अब यो कृषिका कुरा पछि अब अलिकति शिक्षा र स्वास्थ्यका कुरा गरौँ. अघि केही त हामीले छलफल पनि गऱ्यौँ करका कुराहरू. यो शिक्षा र स्वास्थ्यलाई केन्द्र सरकारले गर्नुपर्ने चाहिँ खास कसरी हो, यो बजेट विनियोजन गर्ने तारतम्य चाहिँ मिलेको छ?
0: खास गरेर चाहिँ के हो भने शिक्षा चाहिँ यो स्थानीय तह अन्तर्गत

0: संविधान विषयहरू पनि स्थानीय तहबाट आउँछ. शिक्षामा जाने बजेट चाहिँ धेरै राम्रो चाहिँ स्थानीय तहमा पठाउँदाखेरि राम्रो हुन्छ र गर्नुपर्ने पनि त्यही. तर हिजोदेखि यो त एकात्मक सरकार भएको हुनाले केन्द्रले बजेट चाहिँ आफ्नो हातमा राख्ने र आफैले तालिम सञ्चालन गर्ने आफैले विभिन्न ठूला प्रोग्रामहरू सञ्चालन गर्ने यो किसिमको भएको हुनाले यो बजेटको चाहिँ के भन्दाखेरि वित्तीय संहिता अन्तर्गत जुन चाहिँ बजेट चाहिँ तत्त्व चाहिँ सरकारमा जानुपर्ने त्यो गरिराखेको अवस्थाहरू छैन. त्यसले गर्दा केन्द्रले गर्नुपर्ने कुरा के हो भने नीतिहरू बनाउने, स्रोतहरूको व्यवस्थापन गर्ने कुरा, त्यस्तै गरी चाहिँ तपाईँको चाहिँ ठूल्ठूला ल्याबहरू सञ्चालन गर्ने कुरा, यो कुराहरूमा केन्द्रले बढी ध्यान दिनुपर्ने र ठूल्ठूला प्रोजेक्टहरू जस्तो सिंचाइका प्रोजेक्टहरूमा यस्ता कुराहरू जस्तो क्लाइमेट चेन्ज रिलेटेड चाहिँ तपाईँको कुराहरूलाई इन्टरभेन्सनका कुराहरूलाई केन्द्र सरकार नीतिमा मापदण्डमा यस्ता कुराहरूमा केन्द्र सरकार बढी इन्भल्भ हुनुपर्ने हो. तर अब अहिले के छ भने हिजोदेखि प्रोजेक्टहरू सञ्चालन गर्ने इन्भल्भ भएको हुनाले ठूल्ठूला प्रोजेक्टहरू आफ्नो हातले सञ्चालन गर्ने गरिरहेको छ जुन संघीयतासँग चाहिँ मिल्दैन. त्यो हिजोदेखि आइराखेको परम्परा अलिक टुट्न सकेका छैन.
1: स्वास्थ्य बिमा कार्यान्वयनमा चाहिँ सरकार अलिक चुकेको जस्तो देखिन्छ. एउटा प्रविधि लिएर आएको थियो बीचमा तर त्यो अहिले बन्द भइसकेको रहेछ. सरकारी अस्पतालहरूमा जाने हो भने बिमा पाउने नागरिकलाई समस्या छ, अझ विशेष गरी ज्येष्ठ नागरिकको हकमा.
0: जस्तो स्वास्थ्य विभागको पुनर्संरचना गर्ने चाहिँ भने तर त्यो पुनर्संरचना कस्तो हो भन्ने कुरो भएन. अहिले स्वास्थ्य बिमाको समस्या के हो भने दाबी भुक्तानी हुन सकेका छैन. उसले हस्पिटलले दाबी गरेको छ तर भुक्तानी भइरहेको छैन. त्यसो भए अस्पतालमा प्रशस्त मात्रामा बग्यौताहरू छ. अनि त्यस कारणले गर्दाखेरि के हो भन्दाखेरि त्यसलाई हेरेर चाहिँ के भन्दा कतिपय चाहिँ तपाईँको नक्कली बिल पनि गइराखेको छ भन्ने सरकारको तर्फबाट फेरि त्यो छ. नभएको पनि एउटा बिमा क्लेम गरिराखेको छ भन्ने छ. हस्पिटलतिरबाट के भने हामीले गरेको खर्च गरेको कुरा पनि तपाईँको पुनर्भरण भएन भन्ने कुरो अस्पतालको तर्फबाट छ. र बिमाको सन्दर्भमा चाहिँ एउटा स्पष्ट नीति चाहिँ हुनुपर्ने र त्यो अलिकति के भन्दा अहिले चाहिँ एउटा चाहिँ उसको सफ्टवेयरको माध्यमबाट रियल टाइम इन्फर्मेसन हुने भन्ने कुरा आएको थियो. उसले बिल हुनासाथ सरकारले हेर्ने त्यो किसिमको नि. अहिले त आइटीले त त्यो फेसिलिटी छ. त्यसमा यो ट्रान्सप्यारेन्सीको माध्यमबाट हस्पिटलहरूलाई जवाफदेही बनाउने, ग्राहकहरूलाई चाहिँ सुविधा दिने भन्ने किसिमको पहिला आएको कुरालाई अहिले चाहिँ मेटलाइज गरेर जानुपर्ने कुराहरू छ. किनभने अब सरकारले अरू किसिमको सुविधा दिनुभन्दा पनि हरेक सुविधा चाहिँ बिमा मार्फत दिएर चाहिँ कस्ट घटाउने भन्ने कुरा गरिरहेछ, जुन कि ठिक पनि हो. किनभने पैसा ठूलो पैसा दिनुभन्दा उसलाई दिनुपर्ने सेवा हो, त्यो सेवा चाहिँ बिमाको माध्यमबाट गर्यो भने के भन्दाखेरि त्यो सस्तो पर्ने भयो. त्यो कुरा त गरिया छ तर पुराना समस्याहरू समाधान गर्नु चाहिँ अलिक भित्र पसेर चाहिँ हेर्नुपर्ने जरुरी छ.
1: अनि अर्को कुरा, यो पूर्वाधारमा लगानी गर्दा सरकार अलिकति अन्यल भएको हो कि जस्तो पनि देखिन्छ नि. जस्तो शिक्षा स्वास्थ्यकै कुरा गरौँ न, ठूला ठूला अस्पतालहरूको जुन खाँचो छ हामीले काठमाडौँमै केन्द्रित गरिरहेका छौँ. ठूला ठूला अस्पतालहरू पनि प्रदेशका हरेक ठूला सहरहरूमा गराइदिने हो भने पनि काठमाडौँको भीड त कम हुन्थ्यो नि त.
0: एकदम सरकारले चाहिँ गर्नुपर्ने कुरा के छ भन्दा यो एक ठाउँ सुरुमा भनेको छ. सैद्धान्तिक प्रस्तावना उहाँले के भन्नु भने हामी समतामूलक समाज चाहिँ निर्माण गर्नेतिर छौं. हामी नवउदारवादी पनि होइनौ, होइन हामी कम्युनिस्ट पनि होइनौ भनेर उहाँले संसदै भन्नुभएको थियो. हामी के हौ त भन्दाखेरि समतामूलक समाज सृजना गर्ने समाजवादी बजार अर्थतन्त्रतर्फ उन्मुख हामी हौ. र त्यो क्रममा चाहिँ अरू चाहिँ के भन्दाखेरि उद्योग व्यवसायहरू चाहिँ निजी क्षेत्रलाई प्रमोट गर्ने कुरामा त हामी गर्छौं नै. आम जनतालाई के दिन्छौं भन्दाखेरि शिक्षा, स्वास्थ्य, आवास र सामाजिक सुरक्षा हामी प्रदान गर्छौं भन्नुभएको थियो. त्यसमा राज्यको दायित्वभित्र उहाँहरूले कमिटमेन्ट गरेको र अरू देशमा पनि देखिएको छ कि ती कुराहरूमा राज्यले चाहिँ जिम्मा लिनुपर्ने हो. स्वास्थ्यको केसमा, शिक्षाको केसमा पनि अहिले यति महँगो चाहिँ तपाईँको सबभन्दा लाभ चाहिँ प्राप्त गर्ने चाहिँ त्यो शैक्षिक संस्थाहरू, निजी शैक्षिक संस्था, तपाईँको निजी चाहिँ स्वास्थ्य संस्थाहरूले प्रशस्त मात्रामा चाहिँ लाभ लिएका छन्. तर त्यसले गर्दाखेरि के भन्दाखेरि सेवाग्राहीहरू यति पिसिएको छन्, यति निचरिएको छन्, त्यो बच्चाको निम्ति, त्यो बिरामीको निम्ति उसले चाहिँ जे पनि गर्न बाध्य छ कि, जति पनि खर्च गर्न किन बाध्य हो ऋण लिएर पनि भन्दाखेरि त्यो बिरामीकोमा सम्झौता गर्न सकिन्न, बच्चाको पढाइमा सम्झौता गर्न सकिन्न. त्यसमा बार्गेनिङ गरेर भए पनि म छोड्छु भन्न नमिल्ने चिज हो र त्यसलाई क्यास गरेर चाहिँ ठूलो चाहिँ तपाईँको एक्सप्लोइटेसन त्यहाँ छ. त्यस कारणले गर्दाखेरि त्यो क्षेत्रबाट विद्यार्थी बिरामीहरूलाई चाहिँ सरकारीमा ल्याउने भने के भन्दाखेरि त्यसलाई बन्द गरेर होइन, त्यसलाई ठूलो ट्याक्स लगाएर पनि होइन, गर्ने कुनै आफूले दिने सेवा गुणस्तरीय र सहज र सुलभ बनाउने कुरामा जानुपर्थ्यो. त्यसले गर्दाखेरि यहाँले भन्ने स्वास्थ्य क्षेत्रमा ठूलो लगानी उसले गर्नुपर्थ्यो र त्यो स्वास्थ्य संरचनाहरू पनि के भन्दा विकेन्द्रित हुनुपर्थ्यो. काठमाडौँमा मात्रै केन्द्रित किन गर्नुपर्थ्यो? प्रदेशमा मात्रै गर्यो भने त्यस प्रदेशमा गरेर त्यसमा एउटा जनरल एउटा विशिष्टीकृत दुईटा सेवा हरेक प्रदेशमा हुने हो भने विशिष्टीकृत सेवाको निम्ति अरू ठाउँबाट पनि त्यहाँ मान्छे जाने भए होइन जनरल सेवा त सबै ठाउँ चाहियो नि त त्यति गरिदिन सक्ने र अनि त्यसपछि त्यसको डक्टरहरू उत्पादन गर्ने कुरामा चाहिँ यो कोटा सिस्टम हटाउँछ त भनेको छ तर अलिकति बढी नै चाहिँ डक्टरहरू उत्पादन गर्ने र त्यो देशकोमा काम गर्न पर्ने बाध्यता र बाहिर जानुभन्दा अगाडि अलिकति काम गर्नुपर्ने बाध्यता बनाएरै जानुपर्ने हुन्छ र सरकारले यो बेसिक निड्सहरू शिक्षा स्वास्थ्य तपाईँको आवास र तपाईँको सामाजिक सुरक्षा यो कुरामा चाहिँ सरकारले ध्यान दिनै पर्छ किनभने यो भनेको एउटा ह्युमन राइट पनि हो हाम्रो कन्स्टिट्युसनले पनि त्यसलाई चाहिँ ग्यारेन्टी गरेको विषय हो।
1: कार्यक्रम बदलिदियो नेपालमा आज हामी सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेट बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। केही कुराहरू चुनौतीहरू पनि छन्, केही सरकारले अलिकति महत्वाकांक्षी राखे पनि त्यो गर्न सक्ने खालको पनि छ, तर केही चाहिँ गर्न अलिकति अप्ठ्यारो पनि छ। अब यो सबै कुरालाई हेर्दा विदेशी लगानी आकर्षित गर्न बजेटले के सुधार गरेको देखिन्छ?
0: विदेशी लगानी आकर्षित गर्न बजेटले खास गरेर चाहिँ ठूलो समस्या विदेशी लगानीको एउटा के थियो भन्दाखेरि उनीहरूले यहाँ आर्जन गरेको नाफा आफ्नो देशमा लग्नको निम्ति चाहिँ विभिन्न झन्झट एउटा कुरा, दोस्रो चाहिँ यहाँबाट यदि विनिवेश भनौँ यहाँ लगानी गरेको चाहिँ यो चाहिँ लगानीमा फिर्ता गर्छु भन्दाखेरि पनि अलिकति झन्झटिला प्रक्रियाहरू धेरै चाहिँ फाइल हुने अवस्थाहरू थियो, त्यसलाई यसले एकदमै छोटो गरेको छ। ठूलो लगानीको निम्ति चाहिँ लगानी बोर्डले स्वीकृति दिएपछि त्यो लगानीमा जान सक्ने भन्ने कुरा, अनि फिर्ता गर्दाखेरि पनि राष्ट्र ब्याङ्कलाई सूचना मात्र दिए हुन्छ भन्ने विषयको कुरा गरे हुनाले यो चाहिँ एउटा त्यो यो चाहिँ विदेशी लगानीको लागि एकदमै महत्वपूर्ण कुरा हो। अर्को कुरा के भने आईटी सेक्टरमा पनि विदेशी लगानी चाहिँ खोलेको छ। यो यी सबै कुराले गर्दाखेरि विदेशी लगानीको लागि वातावरण नीतिगत वातावरण त बनेको छ, तर के हुन्छ भन्दाखेरि नीतिगत वातावरणले भने कुद रहन्छ। हामीले धेरै सुधार गरेका छौँ, गएको 10-15 वर्ष हेर्ने हो भने विदेशी लगानी वृद्धि गर्नको निम्ति धेरै सुधार गर्यो, तर पनि विदेशी लगानी चाहिँ आएको छैन। कमिटमेन्ट केही मात्रामा हुने तर तपाईँको लगानी खासमा नहुने। उनी हेऱ्यो भने लगानी बोर्डको हेऱ्यो भने सन् 2011 स्थापना गरेको लगानी बोर्ड अहिले 2026 भयो, यतिका वर्षमा जम्मा दुईटा सिमेन्ट फ्याक्ट्री मात्र रियलमा उत्पादन गर्ने भने अरू चाहिँ प्रोसेसमै छ। त्यसले गर्दाखेरि खास लगानी आउन सकेका छैन। लगानी आउनको निम्ति हाम्रो राष्ट्रिय उद्योगपतिहरूले तपाईँको यहाँ वातावरण राम्रो छ भनेर मेसेज आफ्ना चाहिँ काउन्टर पार्टहरूलाई दिनु पर्यो। त्यो लगानी ल्याउने चाहिँ सरकारले पनि ल्याएर ल्याइन्, उनीहरूले लगानी यहाँ गर्नुभन्दा अगाडि यहाँका लगानीकर्तासँग बुझ्छन् के छ वातावरण, के कस्तो छ भन्ने कुरा बुझ्छन्। र अर्को कुरा के हो भने हाम्रो लगानीमा अलिकति असर पर्ने कुरा के छ भन्दाखेरि यो चाहिँ आर्थिक ऐन हुन्छ नि, आर्थिक ऐनले चाहिँ तर लगानीको वातावरणलाई चाहिँ अनिश्चित बनाइरहेछ क्या। हरेक वर्ष फेरि नि वर्ष मात्र फेरिने होइन कि क्याबिनेटले चेन्ज गर्न सक्ने भएपछि महिनै महिनै पनि फेरिन सक्ने। त्यसले गर्दाखेरि एउटा सुनिश्चित वातावरण एउटा प्रेडिक्टेबल भनेको चाहिँ तपाईँले यस्तो हुन्छ भनेर थाहा पाउने एउटा वातावरण, नेक्स्ट 5 इयर्सको लागि 10 इयर्सको लागि हाम्रो चाहिँ पोलिसी चेन्ज हुँदैन, हामी यी सुविधा दिन्छौँ, कुनै सरकार आउँदा पनि चेन्ज गरिन्न भन्ने किसिमको एस्युरेन्स दिन सक्यो भने तपाईँको लगानी आउन सक्ने होइन भने आज लगानी आयो कतिपय लगानी मैले फर्केको देखाएको छु, यहाँ आए गरे त्यसपछि विभिन्न झन्झट दिए त्यसपछि उनीहरूले सस्तोमा बेचेर अनि फर्केको पनि देखाएको छ। त्यस्ता मानिसहरूको एक्सपिरियन्स जब चाहिँ सेयर गर्छन् अनि नयाँ लगानी कसरी आउँछ, लगानी ल्याउनको निम्ति तपाईँको सरकार मात्र जिम्मेवार भएर हुन्न, यहाँको उद्योग व्यवसायीहरू यहाँका तपाईँको लोकल जहाँ उद्योग स्थापना हुन् त्यहाँका लोकल मान्छेहरू यहाँका पार्टनरहरू पनि तपाईँको जिम्मेवार हुनुपर्छ। त्यो सिटीमा अर्काको धन सिटीमा आएको भने जस्तो त्यसलाई चाहिँ कसरी तपाईँको कमिसन बढी खाने, कसरी सेयर बढी तान्ने, कसरी के गर्ने, कसरी बेनिफिट बढी लिने भन्ने किसिमको त्यो किसिमको स्थिति देखिरहेको छु कि मैले। किन आएन भन्दा विदेशी आउँछ र त्यसपछि साह्रो झन्झट दिन्छ भने यहाँ मात्र छ त लगानीको ठाउँ। त्यसले गर्दा त्यो कुरामा सुधार चाहिँ राज्यले नीतिगत सुधार गर्ने हो, अरूले पनि त्यो वातावरण सुधार गर्नुपर्छ भन्ने लाग्छ।
1: अनि यो अटोमोबाइल क्षेत्रमा जस्तो सरकारले 50 लाख भन्दा तलका गाडीहरूको अब मूल्य घट्छ, मध्यम वर्गले पनि चढ्न सक्छन् भनेर एउटा अलिकति नीति परिवर्तन पनि गरेको छ, बजेटले केही सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ, यसरी यो चाहिँ कस्तो छ?
0: यो चाहिँ के भन्दाखेरि पहिला चाहिँ क्यापासिटीको आधारमा चाहिँ खास गरेर इभीमा क्यापासिटीको आधारमा चाहिँ ट्याक्स थियो, अहिले चाहिँ मूल्यको आधार गरेको हुनाले र अलिकति तल्लो क्याटेगोरीको पनि 50 सम्मको लागि चाहिँ सुविधा दिएको हुनाले के भन्दा पोजिटिभ मात्रामा असर त पर्ला। यो प्राइभेट भेहिकललाई प्रमोट गर्नुभन्दा पब्लिक भेहिकललाई प्रमोट गरेर त्यसलाई चाहिँ एकदमै राम्रोसँग चाहिँ सञ्चालन गर्न सक्यो भने हाम्रो चाहिँ रोडको कन्डिसन जुन छ नि रोडको भिडभाड यताउतिदेखि लिएर तपाईँको राज्यको अनावश्यक लगानी भने 50 लाख पनि, म यहाँबाट पाटन जानुपर्छ भने होइन टोखाबाट पाटन जानुपर्छ भने मैले किन गाडी छुट्टी चाहिएर मलाई राम्रो बस आउँछ टाइममा आउँछ भने म चाहिँ बसमै जान्छु, अफिस जानु पर्यो बसमै जान सक्छ, बसैबाट आउन सक्छ। त्यसो गर्दाखेरि के भने 50 लाखको इन्भेस्टमेन्ट गाडीमा हुन्थ्यो नि, त्यो इन्भेस्टमेन्ट त मैले ब्याङ्कमा राखे पनि ब्याङ्कले अर्को इन्भेस्टरले त्यो लगाएर गर्छ नि, त्यसले गर्दाखेरि उपभोगको संस्कृति भन्दा पनि त्यसलाई कसरी घटाउन सकिन्छ भन्दाखेरि खास गरेर चाहिँ यातायातमा अल्टरनेटिभ दिनुपर्छ र मास ट्रान्जिट सिस्टम गर्ने काठमाडौँ पोखरामा भनेर आएको थियो, त्यो मास ट्रान्जिट सिस्टम बढायो भने हाम्रो चाहिँ राष्ट्रिय बचतलाई पनि अलिकति वृद्धि हुन्छ र मोबिलिटी पनि राम्रो हुन सक्छ भन्ने लाग्छ मलाई।
1: अब यो सबै बजेटहरू हेर्दा विगतका बजेट कार्यान्वयन कमजोर थियो, अहिले स्थिर सरकार भएको छ, चाहिएको नीति नियम ऐन तत्काल परिवर्तन गरेर अगाडि बढ्न सक्छ, काम गर्न सक्छ। अब यसपटक चाहिँ सुधार हुने संकेत चाहिँ हामी देख्न सक्छौ कि सक्दैनौ?
0: मलाई लाग्छ यसपालि सुधार हुने संकेत हामी देख्न सक्छौ। यदि कुनै चीजले अवरोध गरेका छन्, नीतिले ऐनले कानूनले गरेको छ भने उहाँले तुरन्त त्यसमा संशोधन गर्न सक्नुहुन्छ। पार्लियामेन्ट दुईचोटि पार्लियामेन्ट बस्छ, 6 महिनामा त्यो संशोधन गर्न सक्ने क्षमता उहाँहरू राख्नुहुन्छ, त्यसमा त्यो अवरोध तत्काल हटाउन सक्ने अवस्था छ। अर्को अब सुशासनमा उहाँहरूले जुन एउटा फोकस गर्नुभएको छ त्यसले गर्दा भ्रष्टाचार मलाई लाग्छ राम्रै निर्मीकरण हुन्छ र मान्छेहरूले काम गर्ने कुरामा चाहिँ अब काम नगरिकन चाहिँ जागिर खान पाइन्न भन्ने कुरो महसुस चाहिँ सबैलाई भएको छ र अब चाहिँ के भन्दाखेरि भ्रष्टाचार गर्ने बद्दैन भन्ने पनि एउटा महसुस भइरहेको छ। यो पोजिटिभ कुरा हो, यसले चाहिँ के भन्दाखेरि तपाईँको काम चाहिँ अगाडि बढाउन, निर्माण अगाडि बढाउन, आयोजनाहरूलाई अगाडि बढाउन चाहिँ निकै मद्दत गर्छ। तर एउटा के हुन्छ भने त्रासले मात्रै फेरि काम हुँदैन, केले हुन्छ भन्दा प्रोत्साहनले हुन्छ, फेसिलिटेसनले हुन्छ र त्यो अनुशासनमा राख्दाखेरि हुने हो, ती कुराहरूले चाहिँ तपाईँको काम अगाडि बढ्छ। अहिले पहिलो चरण भावले केही मानिसहरू त्रास अनुभव गरेको छ तर यसलाई चाहिँ अनुशासनमा बदल्न सक्यो, डिसिप्लिनमा बदल्न सक्यो र राज्यले चाहिँ माया गर्छ भन्ने कुरा होइन, डर मात्रै देखाउँदैन माया पनि गर्छ भन्ने कुरा राज्यबाट पनि त्यो अनुभूति दिलाउन सक्यो भने मलाई लाग्छ यसले गर्न सक्ने र यसले डेलिभरी चाहिँ दिन सक्ने अवस्था चाहिँ छ।
1: सरकारले यो बजेट विनियोजन गर्दा अब संघ प्रदेश र पालिका बीच कस्तो समन्वय राख्नुपर्छ?
0: बजेट विनियोजन गर्दाखेरि वास्तवमा यसपालि त खासै यो जाने बजेटहरू संघ र पालिकामा जाने बजेटहरू चाहिँ गरेन। दोस्रो कुरा यसपालि पनि के भयो भने तपाईँको सशर्त अनुदान माथिका प्रोजेक्टहरू तल पठाएर तल गर्ने पैसा पठाउने काम चाहिँ त्यो बढी नै भयो। अब सामान्यकरण अनुदान जुन के हुन्थ्यो भने फ्रीली प्रदेशले आफूले आफ्नो प्रोजेक्टमा खर्च गर्न पाउँथ्यो, यो चाहिँ स्थानीय तहले खर्चमा गर्नु पाउँथ्यो, त्यो बढेन। त्यसले गर्दाखेरि त्यसको ढाँचा पनि के छ भने पुरानै ढाँचामा त्यो गयो क्या, त्यसमा यसपालिको विनियोजनले संघीयतालाई प्रमोट गर्ने त्यसलाई चाहिँ बलियो बनाउने कुरा छैन। पहिला जस्तै कमजोर थियो पहिला त्यस्तै कमजोर रहने अवस्था चाहिँ अहिले देखियो। गर्नुपर्ने भन्न त अब एउटा चाहिँ सेन्टेन्समा राम्रो भनेको थियो कि केन्द्रले चाहिँ नीतिको कुराहरू मापदण्डको कुराहरू केन्द्रले गर्ने, त्यसपछि प्रदेशले चाहिँ समन्वयको काम चाहिँ प्रदेशले गर्ने, तर स्थानीय तहले चाहिँ कार्यान्वयनको काम गर्ने भनेको चाहिँ त्यसरी एकदम स्पष्ट, त्यो चाहिँ ज्यादै नै मन परेको मलाई चाहिँ थियो। उहाँहरूले जुन स्पष्टता त्यो छ नि यहाँलाई फेरि भनौँ, नीति निर्माण अनुसन्धान राष्ट्रिय मापदण्ड निर्धारण र रूपान्तरणकारी आयोजनामा संघ, समन्वय प्रादेशिक योजना र सेवा सहजीकरणमा प्रदेश तथा राज्यको कार्यान्वयन इकाइका रूपमा सुदृढ गर्ने स्थानीय तह, यो एकदम स्पष्ट छ। तर यही स्पष्ट अनुसार तपाईँको कार्य विभाजन पनि हुनु पर्यो र त्यो कार्य गर्दाको निम्ति बजेट पनि के हुनु पर्यो भने सबभन्दा तल बढी जानु पर्यो, केन्द्रले थोरै काम गर्यो भने सानो बजेट केन्द्रमा रहनु पर्यो, त्यो किसिमबाट जानु पर्यो। त्यो अहिले चाहिँ त्यस किसिमको विनियोजन भएको छ।
1: अब सर अन्त्यमा, अब यो बजेट सफल बनाउन मुख्य चुनौतीहरू सरकारले समाधान गर्न सक्छ नै, तर अब यो बजेटलाई चाहिँ कसरी कार्यान्वयनको दिशातर्फ लगेर नागरिकले यो बजेट मेरो लागि बनाएको हो है भनेर आत्मसात गर्न सक्ने खालको बजेट बन्छ?
0: यो बजेटको इमान्दारीपूर्वक कार्यान्वयनमा जानुपर्छ एउटा पार्ट। दोस्रो कुरा, यो जसले ठूला बजेटहरू प्रयोग गर्छन् जस्तो निर्माण व्यवसायीहरूले मोबिलाइजेसन कस्ट भनेर जुन पैसा लाग्छ त्यो पैसा चाहिँ यसैमा खर्च गरिरहेको छ कि छैन भनेर ट्र्याकिङ गर्छु भनेर सरकारले, त्यो एकदम राम्रो कुरा हो। र अरू काममा पनि सरकारले ट्र्याकिङ पनि गर्नुपर्छ, सहजीकरण पनि गर्नुपर्छ निर्माण व्यवसाय। त्यसै गरी निर्माण व्यवसायको मात्रै होइन, तपाईँको सरकारले सुविधाजनक हिसाबबाट ऋण चाहिँ निजी क्षेत्रलाई जुन दिन्छ त्यो दिएको ऋण चाहिँ निजी क्षेत्रले प्रस्ताव गरेको चाहिँ आयोजनामा कार्यक्रममा गाँसेको छैन भनेर पनि ट्रेकिङ गर्नुपर्ने भयो। हाम्रो अलिकति बिग्रेको अर्थतन्त्र कहाँ भयो भने कोविडको बेलामा हाम्रो धेरै ऋण चाहिँ प्रभाव भयो निजी क्षेत्रमा, तर त्यो चाहिँ कतिपय ऋण चाहिँ त्यसमध्ये चाहिँ जग्गामा गयो, कतिपय सेयरमा गयो, त्यसपछि सेयर मार्केट पनि अलिकति खतरामा पुग्यो, त्यो जग्गा पनि डुब्यो, त्यसले गर्दाखेरि उहाँहरू चाहिँ ब्याङ्कको लोन तिर्न नसकेर चाहिँ रिस्ट्रक्चरिङ गरिरहेको छ, ब्याङ्कको चाहिँ त्यो नन पर्फर्मिङ एसेट भन्नुहोस् न त्यो बढ़िराखेको छ। त्यस्तो हुन नदिनलाई चाहिँ ट्र्याकिङ गर्ने र एउटा चाहिँ अनुशासनमा सबै राख्ने एउटा पार्ट त्यो, र अर्को चाहिँ निर्माण सामग्री उपलब्ध गराउने कुराहरू छ। अर्को चाहिँ तपाईँको डिजिटलाइजेसनबाट जुन फाइदा लिने कुरा छ नि, त्यसको सूचना प्रविधिमा पहुँच चाहिँ सबैलाई पहुँच बनाउन सक्यो र त्यस मार्फत चाहिँ सूचना दिने कुराहरू जस्तो एप्स मार्फत दिन्छ भनेको छ, त्यसलाई इफेक्टिभली कार्यान्वयन गर्ने कुराहरू छ। अर्को अब यो अहिले चाहिँ जुन किसिमको चतुर्भुज चतुर्दिक विकास भनेको चाहिँ विभिन्न करिडोरको चाहिँ कुराहरू छ, त्यसमा चाहिँ अलिकति डिटेल प्लानिङमा जान्छ होला, अब त्यसमा ठूलो इन्भेस्टमेन्ट गर्न सक्ने अवस्था पनि छैन, त्यसलाई चाहिँ फर्दर प्लानिङ अलिक डिटेल प्लानिङमा त्यो क्षेत्रमा जानुपर्छ भन्ने लाग्छ मलाई। र बजेटको प्रणालीलाई नै अलिकति पुनर्संरचना गरेर यो चाहिँ पर्फर्मेन्स बजेटिङ र पर्फर्मेन्स मोनिटरिङको सिस्टममा लग्नु पर्यो अर्को सालदेखि। अहिले चाहिँ जसरी बजेट हुन्छ त्यसको चाहिँ खासै चाहिँ त्यो नतिजामुखी बजेट भएन के, तपाईँले आएन आउँछ तपाईँ राखिदिनुहुन्छ पैसा, अथवा पोहोर साल कति राखेको थियो त्यसमा 10% बढाएर राखिदिनुहुन्छ, त्यो टार्जेट फुलफिल गर्यो गरिदिनुहुन्छ मतलबै छैन, त्यसरी गर्दाखेरि भेल्यु अफ मनी चाहिँ आउन सकेन। त्यसले गर्दाखेरि यसरी कुराले जानुपर्छ र खास गरेर चाहिँ स्ट्रङ मोनिटरिङमा अनुगमनमा जानुपर्छ, सहजीकरणमा जानुपर्छ, त्यसो भयो भने यसले राम्रो कार्यान्वयन हुन सक्छ भन्ने लाग्छ। र फेरि मलाई के लाग्छ भन्दाखेरि हामीले यो सरकार त्यत्रो ठूलो तपाईँको मतका साथ यो सरकार बनेको छ, यङ जेनेरेसन छ, ऊर्जा छ, पढा लिखा छ, यसबाट यो मुलुकको विकासमा यसको माध्यमबाट गर्न सकियो भने मुलुकले ठूलो लाभ पाउँछ। हामी यसलाई चाहिँ के भन्दाखेरि अलि रियलिस्टिक भएर तपाईँको खबरदारी गर्ने, सजग बनाउने यो कुरा गर्नै पर्छ, तर यसको मतलब यो होइन कि यसलाई फेल बनाउने असफल बनाउने कुरामा चाहिँ न राजनीतिक दलहरू न अरू सम्बद्ध सरकारवालाहरू जानु हुन्छ भन्ने मलाई लाग्छ, किनभने यो मुलुकको सरकार हो, अत्यन्त ठूलो बहुमतबाट आएको छ, यसलाई चाहिँ हामी चाहिँ सहयोग पनि गर्ने, खबरदारी पनि गर्ने गरेर अगाडि बढाउनुपर्छ भन्ने लाग्छ।
1: समय र जानकारीका लागि सरलाई धेरै धेरै धन्यवाद।
0: न धन्यवाद, मलाई पनि आफूलाई लागेका कुराहरू यहाँले राखिदिनु, असाध्य लोकप्रिय यो रेडियोहरूबाट यो प्रसारण हुन्छ, धेरै जनताले सुन्न पाउँछन् र त्यो श्रोताहरू समक्ष म पुग्छु, त्यो अवसर दिएकोमा यहाँलाई धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। आज हामीले सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेट बारे कुराकानी गर्यौं। यो कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास तपाईँ बिदा हुन्छु। नमस्कार।

0: सनौ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 23 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहुँ सेवा हस्पिटल शुक्लागण्डकी चार बीपी चोक तनहुँ, फोन नम्बर 0654143777, मोबाइल नम्बर 9856443343।
1: छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो आधार।
2: हार्दिक निमन्त्रणा यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौड़ा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-157.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 9 बज्यो.

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने। नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुने। भैरवाको तापक्रम 41 डिग्री पुग्यो, गर्मी अझै बढ्ने। दिउँसो घाममा ननिस्कन र स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो। इजरायल र लेबनान बीच युद्ध विराम लागू गर्ने सहमति। इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़्यो। र एसीसी महिला प्रीमियर कप क्रिकेटमा भूटानलाई नेपालको 114 रनको लक्ष्य। एसियाली खेलकुदको समूह विजेताको टुंगो लगाउन आजै नेपाल र मलेसियाको खेल। नेपाल खबरमा अब पूरा खबर। भारत भ्रमणमा रहनुभएका राष्ट्रपा सभापति रवि लामिछाने स्वदेश फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने हुनुभएको छ। वहाँको भारत भ्रमणको क्रममा नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछाने बीच हिजो भएको भेटमा सहभागी राष्ट्रपा सांसद दीपक बोहराले बीबीसी नेपालीसँग गरेको कुराकानी अनुसार परराष्ट्र मन्त्री खनालको भारत भ्रमण तय भएको छ, तर मिति भने टुंगो लाग्न बाँकी छ। राष्ट्रपा सभापति लामिछाने भने पर्सी दिल्लीबाट स्वदेश फर्कने कार्यक्रम छ। लामिछानेले हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग 1 घण्टा बढ़ी समयसम्म भेटवार्ता गर्नुभएको थियो। अस्ति मंगलबार भारतीय विदेश मन्त्री एस जयशंकर र भाजपाका अन्य नेताहरूसँग पनि भेटवार्ता भएको थियो। लामिछाने फर्किएपछि परराष्ट्र मन्त्री खनाल दिल्ली जाने तयारी भएको हो। परराष्ट्र मन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्ष जयशंकर र अरू नेताहरूसँग छलफल गर्नुहुनेछ। पानी पर्ने क्रम कम भएसँगै गर्मी वात्तै बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्तिसम्म 37 डिग्री भन्दा तलै रहेको तापक्रम हिजो बढ़ेर 41 डिग्री सेल्सियससम्म पुगेको छ। हिजो सबैभन्दा बढ़ी भैरवामा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको छ। मधेस प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। हिजो काठमाडौँ उपत्यका सहित केही ठाउँमा पानी परेको थियो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेशमा तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ। अत्यधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ। विशेष गरी दिउँसो 11 बजेदेखि 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हलुका सुतीको कपड़ा लगाउन तथा बाल बालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न डाक्टरले सल्लाह दिएका छन्। आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। सरकारले 2063 साल जेठ 21 गते नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। नेपालको संविधानले सबै जात जाति, भाषा भाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ। तर नेपालले छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन्। संविधानको धारा 24 छुवाछूत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको सम्पत्ति, जात जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछूत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। जातीय तथा अन्य छुवाछूत र भेदभाव कसुर र सजाय ऐन 2068 जातीय वा अन्य सामाजिक छुवाछूत र भेदभाव गर्ने कार्य गर्न, कुनै प्रकारको मदत गर्न, दुरुत्साहन गर्न उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न नहुने व्यवस्था गरेको छ। यस प्रकारको कार्य गरेमा कसुरको मात्रा बमोजिम 2 महिना र 20,000 देखि 1,00,000 रूपियाँसम्म तथा 3 महिनादेखि 3 वर्षसम्म कैद तथा दुरुत्साहन गर्ने व्यक्तिलाई त्यसको आधा सजाय हुने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचारियो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्रका स्थायी तथा अस्थायी गरी 160 संरचना हटाएको छ। यही जेठ 10 गतेदेखि महानगरले फिर्केमा अतिक्रमित संरचना हटाउन शुरू गरेको हो। महानगरले फेवाताल संरक्षणसँग जोड़िएको फिर्के खोला सफाई तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ। पोखराको वड़ा नम्बर 18 को अन्धेरी कुनादेखि शुरू भएर वड़ा नम्बर 2, 4, 5, 7, 8 र 17 हुँदै वड़ा नम्बर 6 गाईघाटमा पुगेर फेवा तालमा मिसिने फिर्के खोलाको प्राकृतिक बहाव संरक्षणका लागि अभियान सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। यसैगरी महानगरले फिर्के खोला घरका आंशिक रूपमा हटाइएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले तोकिएको समयभित्रै आफै हटाउन आग्रह गरेको छ। महानगरपालिकाले फिर्के खोलामा सिधै ढल विसर्जन भइरहेको पाइएको भन्दै 10 दिनभित्र सेफ्टी ट्याङ्की र सोफिट निर्माण गरी ढल खोलामा फाल्ने काम बन्द गर्न चेतावनी दिएको छ। फिर्के खोलामा बढ़दो अतिक्रमण, फोहोर तथा ढल मिसिने समस्या नियन्त्रण गर्दै फेवाताल संरक्षण गर्ने लक्ष्यसहित महानगरले फिर्केको खोला घरका संरचना हटाएको हो। पोखरा जोमसोम नियमित हवाई सेवा बन्द भएको छ। निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा जोमसोम नियमित हवाई सेवा उडान करिब 3 महिनाका लागि बन्द गरेको जनाएका छन्। बर्खायामको मनसून, मौसम प्रतिकूलता र पर्यटकीय अफ सिजन लगायत कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा जोमसोम नियमित हवाई उडान बन्द गरेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो। जोमसोम नागरिक उड्डयन कार्यालयले वर्षेनी हिउँदयाम र बर्खायामको समयमा अल्पकालीन रूपमा पोखरा जोमसोम हवाई सेवा उडान स्थगित हुने गरेको जनाएको छ। नियमित हवाई उडान सेवा बन्द गरिएको भए पनि आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा नरोकिने पनि जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ। अब विदेशको खबर। इजरायल र लेबनान बीच अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम लागू गर्ने सहमति भएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको दुवै पक्षको संयुक्त विज्ञप्तिमा इजरायल र लेबनानले हिजबुल्लाहले दक्षिणी लेबनानबाट आफ्ना लड़ाकुहरू फिर्ता गर्ने र इजरायलमाथिका आक्रमण बन्द गर्ने शर्तमा शत्रुतापूर्ण गतिविधिहरू रोक्न सहमत भएको उल्लेख छ। यो सम्झौताले लेबनानमा भइरहेको युद्ध रोक्छ कि रोक्दैन भन्ने अझै स्पष्ट हुन सकेको छैन। दक्षिणी लेबनानमा इरानबाट संचालित हिजबुल्लाह समूह र इजरायली सेना बीच भइरहेको युद्ध अमेरिकाले रोक्न खोजिरहेको बेला यस्तो सहमति भएको हो। अमेरिकासँग सम्झौताका लागि इजरायल र लेबनान बीचको युद्ध अन्त्य गर्नुपर्ने इरानले शर्त राख्दै आएको छ। यो सहमतिले इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भूटानलाई 114 रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले 20 ओभरमा 113 रन बनाएर अल आउट भएको हो। नेपालका लागि सर्वाधिक सीता राणाले 37 रन बनाइन्, त्यस्तै रूबिना छेत्रीले 24 रन बनाइन्। पहिलो खेलमा कतारलाई 8 विकेटले हराएको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका हुन्। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह डीमा कतार, भूटान र हङकङ रहेका छन्। नेपाली समूह चरणको अन्तिम खेल पर्सि हङकङसँग खेल्ने तालिका छ। यो प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कप का लागि छनौट हुनेछन्। यसै गरी एसियाली खेलको छनौट अन्तर्गत आज नेपालले मलेसियासँग खेल्दैछ। सिंगापुरमा हुने खेल नेपाली समय अनुसार दिउँसो 12:15 शुरू हुनेछ। चीनलाई पराजित गर्दै दुवै टोली यसअघि नै एसियाली खेलकुदका लागि छनौट भइसकेका छन्। चीन लगातार 2 खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएपछि नेपाल र मलेसियाले एसियाली खेलकुदमा स्थान बनाएका हुन्। आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ। समूहमा विभाजन गरिएको छनौट प्रतियोगिताबाट प्रत्येक समूहका शीर्ष 2 टोली एसियाली खेलकुदका लागि छनौट हुने व्यवस्था छ। अर्को समूहबाट हङकङ र ओमानले पनि एसियाली खेलकुदका लागि स्थान सुरक्षित गरिसकेका छन्। समूह एमा नेपाल सहित मलेसिया र चीन छन्। समूह बीमा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन छन्। एसियाली खेलकुद आगामी सेप्टेम्बरमा जापानमा हुँदैछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने। नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुने। भैरवाको तापक्रम 41 डिग्री पुग्यो, गर्मी अझै बढ़ने। दिउँसो घाममा ननिस्कन र स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइदिए घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो। इजरायल र लेबनान बीच युद्ध विराम लागू गर्ने सहमति। इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़्यो। र एसीसी महिला प्रिमियर कप क्रिकेटमा भूटानलाई नेपालको 114 रनको लक्ष्य। एसियाली खेलकुदको समूह विजेताको टुंगो लगाउन आज नेपाल र मलेसियाको खेल।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज शुक्ला गण्डकी एफएम 97.6।
5: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि नमजाइल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
8: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
9: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ।
10: सम्पर्क 0654142121, मोबाइल 98565391।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: Yamaha।
11: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
12: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
11: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
13: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9846601357 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
14: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
15: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
16: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
14: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965714142, मोबाइल 9560231128 र 9462614726।
17: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
18: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
19: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
20: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
21: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
22: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
21: हो त नि, अब चाहिँ राम्रो भयो।
23: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
21: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
24: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
25: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
26: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4, भित्री बजार।
27: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965714194, मोबाइल 9856602630।
24: विगत लामो समयदेखि तपाईँहरूको मानसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
28: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
29: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
28: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
29: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
30: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
0: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
3: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
4: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
3: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
6: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
5: ओम एम आभूषण सुनचाँदी दोकान।
3: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0 65 75 537, मोबाइल नम्बर 98 4 60 69 246, 98 0 58 00 8।
7: शुक्ला गण्डकी एफएम 97.6।
8: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
9: वनपाखा मौलिक लोक संस्कृतिको जगेर्नाको लागि कार्यक्रम गाम्बेसीका भाषा।
8: कार्यक्रम गाम्बेसीका भाषा हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

0: हजुर नमस्कार अनि हार्दिक रूप सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम रामदेशीको भाका लिएर उपस्थित भइसकेको छु मरीमा हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजीसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछौ। हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेनाभूषण सुन्चादेवले गौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाश डिजाइनका गरगनाहरू संसार पत्थर राखिएका गरगनाहरू कम्प्युटर नाप्तल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगना आवश्यक परेको छ भने तपाईँहरू उमेन आभूषण सुनचादी उद्योगमा गएर ढुकेका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। आज भने हामी रहेका छौं बिहिबारको बसाईमा। बिहिबारको बसाईमा तपाईँहरूको फोनलाई कार्यक्रममा स्थान दिने गर्छ। तपाईँ फोन गर्न सक्नुहुनेछ 98422 9 6 9 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 6 र साथीभाइहरूलाई पनि सम्झना सर्पहरू चाहिँ छोड्न सक्नुहुनेछ। मजाले घाम सहकिलो लागिसकेको छ है, हात त गर्मी पनि बढिसकेको छ, बिस्तारै बिस्तारै आज भोलि गर्दा गर्दा केही दिन अगाडि चाहिँ पानी परेको थियो, अलिकति शीतलता थियो, तर फेरि घाम लागेपछि चाहिँ त्यस्तै नै गर्मी बढ्दैछ है। विशेष रूपमा स्वास्थ्यको ख्याल राख्नुहोला भन्न चाहन्छु, अलिकति बढी पानीहरू पनि खानुहोला भन्न चाहन्छु। गर्मीको समयमा होइन पानीको मात्रा कम हुने गर्छ, पसिना बगेर होइन काम गरेपछि पसिना बग्छ, पसिना बगेपछि पानीको मात्रा कम हुन्छ, त्यही भएर अलिक बढी रूपमा पानी खानुहोस्, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला भनी भन्न चाहन्छु। जहाँ हुनुहुन्छ, स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो काममा पनि बिस्तारै बिस्तारै अगाडि बढ्नुहोला चाहिँ म भन्न चाहन्छु। यति बेलाको क्रममा पनि कार्यक्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? हेलो, नमस्कार हजुर। नमस्ते, सन्चै आरामै हुनुहुन्छ? हजुर, एकदमै सन्चै आरामै छु म पनि। के छ हाम्रो नयाँ नौलो हाल खबर?
1: नयाँ नौलो अब खास त्यस्तो छैन, अस्ति नै चाहिँ थियो फोनमा आएन, अस्ति नै चाहिँ खै आमा पानीमा कोटमा आए, कास्कीको स्याङ्जाको तनहुङको कता कताको उता चितवनसम्मको खेलाडी आएको थियो, रमाइलो थियो। 10-12 दिन चाहिँ धेरै रमाइलो गर्यो
0: हजुर।
1: चाहिँ अब त्यही शून्य छ नि, के अरे पानी पनि त्यसरी पऱ्यो क्या, पानी परेकोले गर्दाखेरि म्याच पनि त्यति म्याच त जम्यो, तर हामी त्यतिखेर बारीमा पकाउन नहुने
0: त्यही
1: भएको कारणले चाहिँ यो पनि बजार मजाले हेऱ्यो।
0: ए ल ठिक छ, बजार चाहिँ रमाइलो, गाउँघरकै बजार रमाइलो तरिकाले हेर्नुभयो भनेपछि
1: खोल्लाको भाउजूलाई पनि बोलाउँथे, फोनै चाहिँ रिसिभ भएन, के भयो अब यस्तै हो अब प्रचारको बेला पर्छ कस्तो। फेरि मेरो पहिला यो एफएम सुन्ने मोबाइल बिग्रेको थियो कि, पछि फेरि आफै यता एउटा चला नचला मिल्यो, एफएम सुन्न नपाउँदा चाहिँ फोन उठ्न अलिक समस्या हुन्छ
0: हजुर।
1: यो प्रचारको बेलामा पर्छ, कहिले आठ बजेको बेलामा पर्छ होइन।
0: ल ठिक छ, आज चाहिँ कुन चाहिँ भाका रोज्नुहुन्छ त नि?
1: आज सुन्ने होला त अब आज मनपर्ने त त्यही हो, अब राजु परिवार र उसको कान्छी श्री परिवारकै त्यो मनपर्ने मान्छे हो तिमी त, त्यही गीत सुन्नुपर्छ होला।
0: ल हुन्छ, यो भाका राख्नेछु, साथीहरू सम्झिन सक्नुहुनेछ।
1: हजुर, अरू त केही उपाय छैन, साथीहरूलाई सम्झिने हो, साथीहरूले पनि सम्झिराख्छ
0: हजुर।
1: सर्वप्रथम हजुर टिकाजीलाई
0: हस् हुन्छ, धन्यवाद।
1: अनि हाम्रो सुमिना नानीलाई, अनि सुमिना नानी, अनि सपनाजी, अनि यता सावित्रजी, जेन्टलम्यान चाहिँ कता हराउनु भएको नि आउँदैन कि अचारले, अनि हाम्रो आइन सर, राजन प्रदेश सर लगायत, अनि यता हाम्रो नरेन्द्रजीलाई झोर्ले नमस्कार छ है
0: हजुर।
1: अनि उतै हुनुहुन्छ हाम्रो दिदी भेलाहरू पनि हुन्छ, सरिना दिदी हुन्छ हुनुहुन्छ, अनि यता हाम्रो राधा राईज्यू, पुगे राई, गीता राई, शान्ति साई र मोहम्मद मिया, अनि दुईटै मरु बहिनीहरू, नलमाया प्रतिमा बहिनी, सना बहिनी, लक्ष्मी बहिनी, रोसिका बहिनी, अनि खगी माया बहिनीलाई धेरै धेरै सम्झाउँछ बहिनी भन्नु चाहे। अनि यस्तै हाम्रो अमृत तुल दर्जीलाई नमस्कार छ। ए हजुर, म व्यस्त छ, किसानी मान्छे भन्न चाहिँ नम्बर दिएको थिएँ गर्छ अनि भानुबाट हाम्रो टेकुजीले पनि फोन गर्ने गर्नुहुन्छ। अब मैले चाहिँ फोन चाहिँ ऊ गर्न अनि म व्यस्त छ भन्न चाहेँ भानुमा टेकुजीलाई। त्यस्तै हाम्रो ऋषिजी हुनुहुन्छ, टोपजी हुनुहुन्छ, अनि हाम्रो रामजी, रेशजी, अनि यता सन्तोषजी, चन्द्रजी लगायत धेरै साथीहरू छ, अनि मेरो गाउँवासी बुवा आमाहरू, दाजुभाइ दिदी बहिनीहरू सम्पूर्ण यता पाइनीतिर हुनुहुन्छ, हाम्रो कविलाल सर, मिन सरहरू, सन्दीप को छ, बाबु नानीहरू, भाइ बहिनी, दाजुभाइ दिदी बहिनीहरू,
0: हस्त नमस्कार। शुभदिन हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो। तारा थापाजी हुनुहुन्थ्यो पाथरदेखि, उहाँसँग पनि सुमधुर कुराकानी भइसकेको छ। पालो भने तपाईँको रहेको छ, फोन गर्न सक्नुहुनेछ। तपाईँको रोजामा रहेका सुमधुर लुगमाकारलाई कार्यक्रममा स्थान दिने दिन रहेको छ। हाम्रो नम्बर खुल्ला रहेका छन्। एनटीसीको नम्बर चाहिँ अलि चले होइन, अलि केही समयपछि चल्छ है। एनसीएलको नम्बरमा चाहिँ फोन गर्न सक्नुहुनेछ, फोन नम्बर चाहिँ खुल्ला रहेका छन्। यति बेलाको क्रममा मन परेको मान्छे राजु परिया र शान्तिशील परिवारको आवाजमा रहेको यसो मधुरबाका सुगन्धोस् अनिलाई शब्द चाहिँ विवश गोर्खालीको रहेको छ। अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु भन्दा पनि साथी आइसक्नु भएको छ, उहाँलाई लिन्छु, त्यसपछि यसो मधुरबाका तपाईँको माझमा राख्नेछु। हेलो, नमस्कार हजुर। नमस्ते, नमस्कार हजुर। दिदी सन्चार हुनुहुन्छ? हजुर, म एकदम हजुर एकदमै सन्चै आरामै छु। के छ हजुरको नयाँ नौलो हाल खबर?
2: हजुर, नयाँ नौलो हाल खबर ठिकै छ भन्नुपर्छ। घाम लागिरहेको छ, एक दुई तिन दिन भयो एकदम गर्मी चढेको छ।
0: हजुर,
2: पानी परेको छैन। हजुर, अब कमी गर्दा त्यस्तै छ। हजुर, अब धानको बिउ राख्ने यताउता, धान कोदोको बिउ राख्ने सुख भइरहेको छ है। अब
0: कामहरू चाहिँ अब फटाफट सुरु हुँदैछ है।
2: हजुर,
0: ल ठिक छ। अनि खाना बनाउनु भयो दिदी?
2: हजुर, म खाना बनाउँदैछु है। खाना बनाउँदै
0: कार्यक्रम सुन्दै बसिराखेको छु। ल ठिक छ, एकदम मिठो खाना बनाउनु होला।
2: हजुर,
0: ल त आज कुन चाहिँ भाका रोज्नुहुन्छ? दमौलीमा झराए कान्छु भने। ल हुन्छ, यसो म मेरो भाकालाई कार्यक्रममा स्थान दिन्छु, साथीहरू सम्झिन सक्नुहुनेछ।
2: हस्
0: हुन्छ, धन्यवाद। हस् नमस्कार, शुभ दिन हुनुहुन्छ। हामीलाई फोन गर्नुभएको थियो हाम्रो खगी माइदी बिरुङदेखि, उहाँसँग कुराकानी भइसकेको छ। यति बेला क्रममा हाम्रो ताराजीको रोजामा रहेको सुमधुर भाका स्वीकार्नुहोस्, अनि त्यसपछि तपाईँहरूको माझमा आउनेछु।

हजुर, यसो मधुबाका मल तपाईँको माझमा राखिसके हाम्रो ताराजीको रोजाइमा रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9842279411 अन्ठानब्बे शून्य 6636611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। के भएको स्वर पनि बोल्दा बोल्दा भित्रै भित्रै हराउनु लाग्यो त। फोन गर्दै गर्नु होला, एनसेलको नम्बरमा चाहिँ अलिकति फोन लागेको छैन होला है, एनसेलको नम्बरमा चाहिँ फोन गर्न सक्नुहुनेछ। यति बेलाको क्रममा हाम्रो खगी माया दिदीको रोजेमा रहेको दमलीमा झरहेका छु भन्ने सुमधुबाकलाई कार्यक्रममा स्थान दिन्छु। मौसम गुरूङ र सुनिता बुढा छेत्रीको आवाजमा रहेको छ, शीतल गुरूङ र सागर बिराईको पनि आवाज रहेको छ, अनि त्यस्तै रूपी सिन्जाली मगर, प्रेमा राणाको पनि, अनि लय शब्द ओम सिन्हालको रहेको छ। यति बेलाको क्रममा स्वीकार्नुहोस् सुमधुबाका।

हजुर, यस्तो मधुरभाका मैले तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ हाम्रो खगीमाई दिदीको रोजाइमा रहेको यो भाकालाई मैले कार्यक्रममा स्थान दिइसकेको छु। यति बेलाको क्रममा भने तपाईँको माझमा अर्को सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा चाहिँ आउने नै छु भन्दै यति बेलाको क्रममा भन्ने बोल्नलाई लाज भन्ने यो सुमधुर भाकलाई कार्यक्रममा स्थान छु। खेम सेन्चुरी र तन्त्र कार्यक्रम आवाज संरक्षणलाई सिप हमालको रहेको छ। त्यति बेलाको स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, यसो मधुराका मल तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने तपाईँको रोजाइमा रहेका यिनै सुमधुर लुगभाकाले कार्यक्रममा स्थान दिइरहे भने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति जेलसम्म सुने साथी हुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो आज कार्यक्रममा सहभागिता गराउनुभएको थियो तारा थापाजी, राम्रो खगी माया दिदीलाई, दुवैजनालाई एकदम धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदै लर्के पिपल भनिरहेको छ, यसमा आवाज रहेको छ। राइन बसेल र शान्ता रानी परेको आवाज रहेको छ भने सन्या शास्त्रको आवाज रहेको छ, लय शब्द यहीँनिर आवाज हो भन्नुभएको छ। आवाज चाहिँ रायन बसेल र शान्ता रानी परिवारको, लय शब्द गोविन्द भट्ट र रायन बसेलको रहेको छ। र यति जेलसम्म सुनेर साथ दिनुहुने, फोन गरेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई फेरि पनि एकपष्ट रूपमा धेरै धेरै धन्यवाद। राम्रो कार्यक्रम प्रायोजन गरिदिनु भएकोमा ओमेना भूषण सुनसाथी उद्योगलाई पनि मलाईदेखि आभार प्रकट गर्दै अन्तिम सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिँदै आजको श्रृङ्खलाबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी बस्छु भन्ने सुखद बितोस्। तपाईँले सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत, जय सङ्गीत, नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुन चाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656575537, मोबाइल नम्बर 9847269246, 9800528008।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा, सम्पर्क मोबाइल 9857065119 र 9864597056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656570225, मोबाइल 9856033800, 9841656558।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्ला गण्डकी चार दुले मोडा वार इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852384993 र 9852384973
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855414।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ल गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिक साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सरकारले 2063 साल जेठ 21 गते नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। नेपालको संविधानले सबै जाति भाषाभाषी वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ। तर नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरकारवालाहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। संविधानको धारा 24 मा छुवाछुत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई यसको उत्पत्ति जात जाति समुदाय पेशा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। जातीय तथा अन्य छुवाछुत र भेदभावको असर र सजाय एन 2068 ले जातीय वा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य गर्न कुनै प्रकारको मदत गर्न दुरुत्साहन गर्न उस्काउन वा त्यस्तो कार्यको उद्योग गर्न नहुने व्यवस्था गरेको छ। यस प्रकारको कार्य गरेमा कसुरको मात्रा बमोजिम 2 महिना र 20,000 देखि 1,00,000 रूपियाँसम्म तथा 3 महिनादेखि 3 वर्षसम्म कैद तथा दुरुत्साहन गर्ने व्यक्तिलाई त्यसको आधा सजाय हुने व्यवस्था छ। तनहुँका नौ स्थानीय तहले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा बिहिबार सार्वजनिक विदा दिएका छन्। जिल्लाका 10 स्थानीय तहमध्ये आबुखरिनी गाउँपालिका बाहेक सबै पालिकाले विदा घोषणा गरेका छन्। व्यास भानु शुक्ला गण्डकी भीमात नगरपालिका तथा म्याग्धी रिसिङ घेरिङ देवघाट र बन्दीपुर गाउँपालिकाले छुट्टा छुट्टै सूचना जारी गर्दै सार्वजनिक विदा दिएका छन्। पालिका अन्तर्गतका कार्यालय सामुदायिक तथा संघ संस्था विद्यालय वित्तीय संस्था तथा आवश्यक सेवा बाहेकका निकायमा विदा दिएको जनाएको छ। स्थानीय तहहरूले जारी गरेको सूचनामा जातीय विभेद र छुवाछुतको अन्त्य गर्दै सामाजिक सद्भाव समानता र एकताको सन्देश प्रवाह गर्न दिवसको अवसरमा विदा दिएको उल्लेख गरिएको छ। राजनीतिक दलित संघर्ष समितिले दिवसको अवसरमा सार्वजनिक विदा दिन स्थानीय तहसँग माग गरेको थियो। व्यास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्साल, भानु नगरपालिकाका प्रमुख आनन्द राज त्रिपाठी, विमान नगरपालिकाका नगर प्रमुख धतिराज घिमिरे, शुक्ला गण्डकी नगरपालिकाको प्रमुख कृष्णराज पण्डित, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, बन्दीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर केसी, म्याग्दी गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा गिरिङ गाउँपालिकाका अध्यक्ष ओम बहादुर थापाद्वारा हस्ताक्षरित सूचना मार्फत विदा घोषणा गरिएको हो। नेपाल सरकारले 2063 साल जेठ 21 गते देशलाई जातीय छुवाछुत मुक्त घोषणा राष्ट्र घोषणा गरेको थियो। सोही दिनको स्मरणमा प्रत्येक वर्ष जेठ 21 गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाउँदै आएको छ। भारत भ्रमणमा रहनुभएका राष्ट्रपति सभापति रवि लामिछाने स्वदेश फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने हुनुभएको छ। उहाँको भारत भ्रमणको क्रममा नेपाल भारत बीच सरकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछाने बीच हिजो भएको भेटमा सहभागी राष्ट्रपा सांसद दीपक बोहराले बीबीसी नेपालीसँग गरेको कुराकानी अनुसार परराष्ट्र मन्त्री खनालको भारत भ्रमण तय भएको छ। तर मिति पनि टुंगो लाग्न बाँकी छ। राष्ट्रपा सभापति लामिछानेले भने पर्सी दिल्ली स्वदेश फर्कने कार्यक्रम छ। लामिछाने हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग 1 घण्टा भन्दा बढ़ी समयसम्म भेटवार्ता गर्नुभएको थियो। अस्ति मंगलबार भारतीय विदेश मन्त्री एस जयशंकर र भाजपाका अन्य नेताहरूसँग भेटवार्ता भएको थियो। लामिछाने फर्किएपछि परराष्ट्र मन्त्री खनाल दिल्ली जाने तयारी भएको हो। परराष्ट्र मन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी जयशंकर र अरू नेताहरूसँग छलफल गर्नुहुनेछ। टेटीभी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दी गाउँपालिका छ मनहरीमा बिहिबार बिहान मिनी ट्रक र एम्बुलेन्स एक आपसमा ठोकिँदा 7 जना घाइते भएका छन्। घाइते मध्ये एम्बुलेन्समा सवार 1 महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरी चौकी थपुका अनुसार बिहिबार बिहान करिब 6:20 बजे पोखराबाट दमौ ल्याउँदै गरेको G1 5659 नम्बरको मिनी ट्रक र विपरीत दिशा बाटो जाँदै गरेको लुप र 01001 र 0046 नम्बरको एम्बुलेन्स एक आपसमा ठोकिएको थियो। दुर्घटनामा परि एम्बुलेन्समा सवार 6 जना र मिनी ट्रकका चालक घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये 2 जनाको तनहुँकै झरौटा एसएचजीपी गोइराला राष्ट्रिय स्वास्थ्य अस्पताल केन्द्रमा उपचार भइरहेको छ। अस्पतालका अनुसार एम्बुलेन्स चालक रोल्पा थमाङ गाउँपालिका 2 बस्ने 24 वर्षीय कुशल परियार सोही ठाउँकी 61 वर्षीय जुना राखी बुढा मगरको अवस्था मध्यम रहेको छ। यस्तै दमौली स्थित प्रादेशिक अस्पतालमा 4 जनाको उपचार भइरहेको छ। घाइतेमध्ये रोल्पा थबाङ गाउँपालिका 2 दहबार बस्ने 25 वर्षीय अञ्जना बुढा मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उहाँको अनुहार छाती टाउको र दाहिने खुट्टाको साप्रामा चोट लागेको छ। सोही अस्पतालमा उपचाररत अन्य घाइतेहरूमा अञ्जनाका 3 वर्षीय छोरा युवान बुढा मगर र पूर्वी रूकुम भूमे गाउँपालिका 7 बस्ने 36 वर्षीय चिजमाया घरती र रोल्पा थबाङ 2 का 60 वर्षीय धनबहादुर प्रसाद बुढा मगर रहनु भएको छ। धनप्रसाद ढाड र छातीमा प्लास्टर गरिएका इल हड्डी फ्याक्चरका पुराना बिरामी समेत हुन्। उहाँहरू 3 जनाको अवस्था मध्यम छ। यसै गरी दुर्घटनामा घाइते भएका मिनी ट्रक चालक तनहुँ म्याग्दी गाउँपालिका 2 का 38 वर्षीय महेन्द्र राणा भाटको पनि उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढ़ाएको छ। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने पिर्के खोलाको खोला घरभित्रका स्थानीय तथा अस्थायी गरी 160 संरचना हटाएको छ। हिजो 10 गतेदेखि महानगरपालिकाले फिर्केमा अतिक्रमण संरचना हटाउन शुरू गरेको थियो। महानगरले फेवाताल संरचनासँग जोड़िएको फिर्के खोला सफाई तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ। पोखराको वडा नम्बर 18 को अधेरी गुनादेखि शुरू भयो। वडा नम्बर 2, 4, 5, 7, 8 र 17 हुँदै वडा नम्बर 6 गाईघाटमा पुगेर फेवातालमा मिसिने फिर्के खोलाको प्राकृतिक वहाव संरक्षणका लागि अभियान सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। यसै गरी महानगरले फिर्के खोला घरका आंशिक रूपमा हटाइएका संरचना सम्बन्धी व्यक्ति तथा संस्थाले तोकिएको समयभित्र आफै हटाउन आग्रह गरेको छ। खोला घर सरसफाईबाट निस्किएका भग्नावशेष व्यवस्थापनका लागि एक्सकाभेटर जेसीबी तथा महानगरीय प्रहरी बल परिचालन गरिएको छ। महानगरपालिकाले फिर्के खोलामा सिधै ढल विसर्जन भइरहेको पाइएको भन्दै 10 दिनभित्र सेफ्टी ट्याङ्की र सेफ्टी सोफिट निर्माण गरी ढल खोलामा फाल्ने काम बन्द गर्न चेतावनी दिएको छ। फिर्के खोलामा बढ़दो अतिक्रमण फोहोर तथा ढल मिसिने समस्या नियन्त्रण गर्दै फेवाताल संरक्षण गर्ने लक्ष्यसहित महानगरले फिर्केको खोला घरका संरचना हटाएको हो। पोखरा जंक्सन नियमित हवाई सेवा बन्द भएको छ। निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा जंक्सन नियमित हवाई सेवा उडान करिब 3 महिनाका लागि बन्द गरेको जनाएका छन्। बर्खायामको मनसून मौसम प्रतिकूलता र पर्यटकीय अक्सिजन लगायतका कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा जंक्सन नियमित हवाई उडान बन्द गरेको जंक्सन नागरिक उडान कार्यालयका प्रमुख दीपक फोकरेले जानकारी दिनुभयो। जंक्सन नागरिक उडान कार्यालयले वर्षेनी हिउँदयाम र बर्खायामको समयमा आपतकालीन रूपमा पोखरा जंक्सन हवाई सेवा उडान स्थगित हुने गरेको जनाएको छ। नियमित हवाई उडान सेवा बन्द गरिएको भए पनि आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा नरोकिने जोमसो नागरिक उड्डयन कार्यालयले जनाएको छ। तनहुँमा आफ्नै नाबालिका छोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरीकारी तनहुँका अनुसार जिल्लाको एक स्थानीय तहमा बसोबास गर्ने 64 वर्षीय पुरूषले आफ्नी 12 वर्षीय छोरीमाथि पटक पटक जबरजस्तीकरणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। पीड़ित बालिकाले हित तथा गोपनीयतालाई ध्यानमा राख्दै घटनामा संलग्न व्यक्तिको नाम ठेगाना तथा अन्य परिचय खुलाएको छैन। प्रहरीका अनुसार जेठ 9 गते राति करिब 11:30 बजे घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल प्रहरी टोली खटाइएको थियो। टोलीले अब आरोपीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीकारी तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो। उहाँको अनुसार पक्राउ परेका व्यक्ति विरूद्ध हाड नताकरणी सम्बन्धी कसमा अनुसन्धान भइरहेको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिकामा त्रिलोचन लम्सालको समय जकतमा शुक्ला गण्डकी साइकल क्लब गठन गरिएको छ। विश्व साइकल दिवस 2026 को अवसरमा बुधबार दुलेगौड़ामा आयोजित एक कार्यक्रममा 17 सदस्य तदर्थ समिति गठन गरिएको हो। साइकल संस्कृतिको विकास स्वास्थ्य जीवनशैलीको प्रवर्धन वातावरण संरक्षण गर्ने उद्देश्यले आयोजित तदर्थ समितिको उपाध्यक्षमा ज्योति कुमार श्रेष्ठ सचिवमा तारानाथ अधिकारीको सदस्यमा सुरक्षा पौडेल चयन भएका छन्। सदस्यहरूमा होमबहादुर गुरूङ सुमन सापकोटा सुजन कुमार श्रेष्ठ लक्ष्मण महत अशोक पौडेल अमृत घिमिरे मानबहादुर परियार देवी भक्त राई ईश्वर श्रेष्ठ सफल पौडेल र तुल बहादुर छेत्री रहेका छन्। सह सल्लाहकारमा घनश्याम पौडेल र महेन्द्र पौडेल रहेका छन्। लम्सालले शुक्ला गण्डकीमा साइकललाई स्वास्थ्य खेलकुद पर्यटन र वातावरण संरक्षणसँग जोडेर अभियानका रूपमा अघि बढ़ाइने जानकारी दिनुभयो। बागलुङमा किशोर किशोरीहरूमा रक्तअल्पत्ता परीक्षण शुरू गरिएको छ। रक्तअल्पत्ताका कारण जटिल प्रकारका स्वास्थ्य समस्या निम्तिन सक्ने भन्दै बागलुङ नगरपालिका स्वास्थ्य शाखाले विद्यालयमा स्तरमा अध्ययनरत किशोर किशोरीहरूको स्वास्थ्य परीक्षण थालेको हो। बागलुङ नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत 10 देखि 19 वर्ष उमेर समूहका करिब 8,000 किशोर किशोरीहरूको रक्तअल्पत्ता परीक्षण शुरू गरिएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णु पौडेलले जानकारी दिनुभयो। पहिलो चरणमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको परीक्षण थालिएको उहाँले बताउनुभयो। पोषण प्रबन्धन विपन्न परिवार स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत विद्यालय तहका किशोर किशोरीहरूको परीक्षण गरिएको हो। परीक्षणका क्रममा केही विद्यार्थीहरूमा रक्तअल्पत्ता देखिएको र उनीहरूको उपचारको समेत व्यवस्था मिलाएको पौडेलले बताउनुभयो। पहिलो चरणमा सामुदायिक विद्यालयका विद्यार्थीहरूको परीक्षण हुनेछ। उहाँले भन्नुभयो दोस्रो चरणमा सामुदायिक तथा विद्यालय बाहिर रहेका बालबालिकाहरूको समेत परीक्षण गर्नेछ। यसअघि पनि बागलुङ नगरपालिकाभित्र 14 वटा वडामा 6 महिनादेखि 5 वर्ष उमेर समूहका बालबालिकाका लागि पोषण कार्यक्रम सञ्चालन गरिएको थियो। पश्चिम बागलुङको तमाङखोला गाउँपालिकाले असहाय बालबालिकाका लागि बालगृह सञ्चालनमा ल्याएको छ। पालिका मलपत्र परेका अभिभावक विहीन तथा अति विपन्नका कारण विद्यालय जानबाट वञ्चित 18 जना बालबालिकाहरूले बालगृहमा आश्रय लिएका छन्। तमाङखोला गाउँपालिका 3 तमाङ गाउँमा 3 वटा घर भाडामा लिएर बालगृह सञ्चालन गरिएको छ। बालगृहमा बस्ने बालबालिकाहरूलाई धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाइएको छ। बालगृहमा खाना पकाउने तथा बालबालिकाको स्याहार सुसारका लागि 3 जना कर्मचारीको व्यवस्था गाउँपालिकाले गरेको छ। असहाय बालबालिकाको भविष्य सुनिश्चित गर्ने हाम्रो चुनावी नारा थियो, त्यो काम गरेर देखाउँछौ। तमाङखोला गाउँपालिका 3 का वडा अध्यक्ष झकबहादुर बुढाले बताउनुभयो। व्यक्तिगत सहयोग लाइन्स लियो क्लब तथा विभिन्न व्यक्तिको जन्मदिनमा हुने खर्च समेत बालगृहमा सहयोग हुने गरेको छ, जसले हाम्रो अभियानलाई साथ मिलेको छ। 2074 सालमा तमाङखोलामा जनप्रतिनिधि भएपछि तमाङखोला विकास कोष स्थापना गरी बालगृह सञ्चालन गरिएको हो। विभिन्न संघ संस्थाले समेत सहयोग गर्दै आएका छन्। खेल समाचार मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भूटानलाई 114 रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्ति पाएको नेपालले 20 ओभरमा 113 रन बनाएर अल आउट भएको हो। नेपालका लागि सर्वाधिक सीता राणाले 37 रन बनाए, त्यस्तै रुबिना छेत्रीले 24 रन बनाए। पहिलो खेलमा कतारलाई 8 विकेटले हराएको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह डीमा कतार, भूटान र हङकङ रहेका छन्। नेपालले समूह चरणको अन्तिम खेल पर्सी हङकङसँग खेल्ने तालिका रहेको छ। यो प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कपका लागि छनौट हुनेछन्। अब सामलाई तिन्जेलसम्म साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्लागण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै मरिमा पनि विदा हुने आएका छन्। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम हेलो शुक्लागण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकीfm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 065-414-378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल दुलेगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी, साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन। प्रोपाइटर संतोष श्रेष्ठ, हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिके सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 98560-56996।
5: साथी धन्यवाद साकिना, यो चम्छेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
5: त्यसो नभने म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
3: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98568338, 98431356558।
3: छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो आधार।
8: हार्दिक निमन्त्रणा, यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौंडा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति।
9: हजुर, दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
12: 12 अल्मुनियम अब यूपीवीसीको साथमा।
3: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
12: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0765414111, मोबाइल 98562928938 र 98028922938।
13: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
14: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
11: कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
15: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
11: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
15: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
11: प्रोप्राइटर रोशनी श्रेष्ठ।
15: मोबाइल नम्बर 9827103066 र 9840694530।
11: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
16: बिरामी परीक्षण,
11: निशुल्क औषधि वितरण,
16: प्रयोगशाला सेवा,
11: पञ्चकर्म, पूर्वकर्म,
16: बस्ती कर्म,
11: शिरोधारा,
16: नस्य कर्म, जलनेति,
11: छार सूत्र सेवा,
16: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
11: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम।
16: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन योग,
11: अग्निकर्म, मर्म चिकित्सा,
16: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
17: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्र बिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
18: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
19: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585, 9560534497 र 9560334385 सम्पर्क गर्नुहोस्।
20: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
21: कता हिँडेको हो आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843238011।
23: कृषि विकास कार्यालय तनहुँको अनुरोध:
24: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
23: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
24: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
23: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
0: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
24: थप जानकारीको लागि 0-65-63-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
1: With mission into the future of learning.
2: Diamond Mavi Talchukko Bharna Sambandhi Suchana.
1: 21st Shatabdi Sapekhya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byawasthapan Ra Hotel Byawasthapan Bishayama Kakshya 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
2: खरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
1: कम वान्स भिजिट द डिफरेन्ट
2: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की फोन 0165-63-146-98-560-63-52।
4: यस तनाव सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जे 23 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहुँ सेवा हस्पिटल शुक्लागण्डकी 4 बीपी चोक तनहुँ, फोन नम्बर 0-65-414-377, मोबाइल नम्बर 98-560-44-343-40।
5: शुक्ला गंडकी FM 97.6।

तिमी टाढा जाओस् भनेर म तिमीलाई माया गर्न छोड्न सक्दिन र नजिक राख्न खोज्दा भाग्यसँग हार्ने डर्छ। सायद म यो छेड यतिखेर हुन सक्थे भने यो अङ्गालो यो न्यानो भन कहिले छुट्न दिने थिएन।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: याङ बगैचा इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
3: एसईई 2082 को परीक्षामा 4 जीपीए ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
2: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कुलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
3: हाम्रा विशेषताहरू:
2: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
3: पुस्तकालयको व्यवस्था,
2: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
3: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
2: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
3: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
2: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 5, सेराटोल, तनहु। सम्पर्क 0655712198 र 98560001।

0: बैंकको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
0: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
2: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रसन्न, होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
6: टिचर, मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0965414484, मोबाइल 98560-33384 र 98560-67988।
8: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गरिदिन् कि क्या हो?
9: राख्नुहोस् नानी, जे पाए त्यही कुरा सकिँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
10: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शीतला गण्डकी चार दूर होगा वाटिंग डिपार्टमेंट भवन संगे मोबाइल 98562493 और 98562893
2: वर्षा ए त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
5: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0625707044
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98560779
7: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना
8: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
7: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौं
8: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
7: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
8: सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको
7: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
8: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ
7: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ फोन नम्बर 0161433385
8: र मोबाइल नम्बर 98560380385
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नगै भएन
10: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
9: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलेगौडा बजारमा छ नि दिपराई फर्निचर सोरुम त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौला है
11: दीर्घायु फर्निचर सोरुम
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
11: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
12: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ले फोन नम्बर 0265 मोबाइल नम्बर 98460-61268
12: 98560-61268
14: 97.6 शुक्ला गण्डकी FM 97.6

0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
1: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
5: विगतका वर्षहरूमा गण्डकी नै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल।
4: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6, फोन नम्बर 0965702039, मोबाइल 9850603636।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9560628 र 9864530031।
9: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
10: विषय फ्युचर लिडर्स, म्यानेजर्स, होटल एन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स, जोइन मस्ट सेप ए फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल, मास बैसी माग, नदीपुर, फोन 061-577-718, 9843-32836, 9850-22099।
11: ननानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त, सिङ्गो बनाइसका पनि हो।
12: हाम्रो वन, हाम्रो धन, डराउने बाटो जोगाउन गरौँ जतन। वनमा जगाउन लगाउन कानुनी अपराध हो। डराउने लागेको दुखीमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
2: अनुरोध हो, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
14: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
13: आफ्नो टोल छिमेकमा आगलागे सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
14: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
13: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
14: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
13: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
1: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
1: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
1: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
3: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
2: मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
0: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
4: इट्स न्यू ग्यालेक्सी टाइम।
5: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
4: संस्थाका विशेषताहरू:
5: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
4: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
5: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्ट का आधुनिक ल्याबहरू।
4: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता,
5: स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
4: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
5: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
4: विस्तृत जानकारीका लागि
5: न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट,
4: नदीपुर पोखरा।
5: फोन 0615702010 र 5853077।
6: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेंस सिन्स 1994।
7: यो पोखरेल नाचेकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
8: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
9: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
10: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनोर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
11: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
12: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक।
11: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
13: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
14: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
16: द
3: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
16: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
16: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
17: चिकन ससेज, बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
18: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765705052, मोबाइल 98560288587।
19: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
20: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
19: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
19: पुराना गरगहना सँग नयाँ साथ फेर,
3: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
19: चन्द्रिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560692099।
21: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
22: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
23: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
21: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0765706676, मोबाइल 98560682676।
16: कता हिँडेको हो आइफोन हातमा लिएर?
24: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
24: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
23: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0765414050, मोबाइल 98463231।
25: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
26: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
25: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल, शुक्ला गण्डकी 6, भुरुङ्गी।
26: हाम्रा विशेषताहरू
25: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
26: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
25: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
26: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
25: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0765714479 र 98560682665।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसन नेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847061268
7: 9857062068।
9: पञ्चमुनि देव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक शान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनि देव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय, शुक्ला गण्डकी नगरपालिका 4, दोलेगौडा, तनहुँ। थप जानकारीको लागि सम्पर्क 0065414184, 9856062210 र 9856062345।
10: प्रश्न होमवर्क देखाउ त।
11: हस् टीचर।
10: ओहो, कस्तो राम्रो हेन्डराइटिङ।

0: तिम्रो
1: टिचर मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 9856033384 र 9856067988।
3: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
4: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
3: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
3: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
4: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
3: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856634343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
5: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
0: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: सृजना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: सृजना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
4: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
5: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
4: सम्पर्क
5: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा,
4: फोन नम्बर 061-578-053 र 525-515।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175
2: शुक्ला गण्डकी टाइम चेक
3: यति बेला मध्याह्नको ठिक 12 बज्यो
4: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है
5: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि
4: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
2: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी सार दुलेगौडा
1: मोबाइल 9850605577
6: महाशाखाका अनुसार तराईका केही क्षेत्रमा गर्मी बढे पनि देशका हिमाली तथा पहाड़ी भागमा भने वर्षा हुने सम्भावना छ आजदेखि पर्सीसम्म कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ महाशाखाले मधेश तथा कोशी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ़ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ नेपालले राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिएको छ राष्ट्रसंघीय मुख्यालयमा भएको छलफलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सन् 2030 पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न राष्ट्रसंघीय विकास प्रणालीलाई सक्षम बनाउनु पर्नेमा जोड़ दिनुभएको छ न्यूयोर्कको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकास प्रणालीलाई केवल बाँकी रहेका दिगो विकास लक्ष्य एसडीजी कार्यान्वयनका लागि मात्र नभई भविष्यका चुनौती र अवसरलाई समेत समेट्ने गरी सुदृढ़ गर्नुपर्ने बताउनुभयो वहाँले राष्ट्रसंघीय विकास प्रणालीलाई संस्थागत संरचनाले मात्र नभई साझेदारी र ऐक्यबद्धता मार्फत अझ प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो नागरिक समाज युवा शैक्षिक क्षेत्र पालिका निजी क्षेत्र तथा अरू सरोकार भएकाहरूको सक्रिय सहभागिता बिना भविष्यमा प्रभावकारी र सान्दर्भिक विकास प्रणाली निर्माण गर्न नसकिने उहाँको भनाई थियो उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज 200 रूपियाँले घट्यो ट्राफिक कार्यवाहीमा काठमाडौँ उपत्यकाबाट एकै दिन 22,76,000 राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
7: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना
8: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो
7: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने
8: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856714314 मा सम्पर्क गर्नुहुन अनुरोध छ

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले रोल्पामा भएको जीप दुर्घटनामा तीनजनाको ज्यान गयो। कोरोला नाकाबाट भित्रिएका 774 गाड़ी सशस्त्र प्रहरीको नियन्त्रणमा। मधेश कोशी बागमती र गण्डकी प्रदेशको तराईमा गर्मी बढ़दै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिजो र अस्ति समान भावमा कारोबार भएको सुनको भाव आज तोलामा 200 रूपियाँले घटेको छ। आज सुन तोलामा 3,11,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार 3,10,900 रूपियाँमा कारोबार भएको सुनको भाव अस्ति मंगलबार 400 रूपियाँले बढ़ेको थियो। हिजो सुनको भाव अस्ति मंगलबार जस्तै तोलाको 3,11,300 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि तोलामा 85 रूपियाँले घटेको छ। हिजो तोलाको 5,370 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 85 रूपियाँ घटेर तोलाको 5,285 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको कार्यवाहीबाट एकै दिन 22,76,000 भन्दा बढ़ी राजस्व संकलन भएको छ। हिजो एकै दिन 2,445 गाड़ी चालक नियम उल्लंघनको कार्यवाहीमा परेपछि 22,76,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 128 जना, नियम विपरीत राइड शेयरिङ गरेका 160, संकेत बत्ती उल्लंघनकर्ता 141 र तीव्र गतिमा गाड़ी हुइक्याइएका 183 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 43, निषेधित क्षेत्रमा हर्न बजाउने 123, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 14, एकतर्फी सड़कमा गाड़ी चलाउने 166 र अरू नियम पालना नगरेका 1,487 जनालाई कार्यवाही गरिएको कार्यालयले जनाएको छ। अब विदेशको खबर। आज निर्दोष बाल बालिकामाथि हुने आक्रमणका पीड़ितको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 1982 मनाउन थालेको यो दिवसको उद्देश्य युद्ध र सशस्त्र द्वन्द्वका कारण बाल बालिकामाथि हुने हिंसा, दुर्व्यवहार र अधिकार उल्लंघनप्रति विश्वभर ध्यानाकर्षण गराउनु हो। संयुक्त राष्ट्रसंघका अनुसार युद्धग्रस्त क्षेत्रमा रहेका बाल बालिका घरमा सुरक्षित रूपमा बस्न, विद्यालयमा अध्ययन गर्न, खेल्न वा अस्पतालमा उपचार गराउन समेत नसक्ने अवस्थामा छन्। हत्या, शारीरिक क्षति, अपहरण, यौन हिंसा, विद्यालय तथा स्वास्थ्य संस्थामाथि आक्रमण र मानवीय सहायता पहुँचमा अवरोध जस्ता गम्भीर घटनाबाट बालबालिका प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्। राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेजले सार्वजनिक गर्नुभएको बालबालिका र सशस्त्र द्वन्द सम्बन्धी वार्षिक प्रतिवेदन अनुसार सन् 2024 बालबालिका विरूद्ध भएका गम्भीर उल्लंघनका घटना अघिल्लो वर्षको तुलनामा 25% बढ़ेका छन्। प्रतिवेदनमा विश्वभर 22,495 बाल बालिकालाई प्रभावित पार्ने 41,370 गम्भीर उल्लंघनका घटना प्रमाणीकरण गरिएको उल्लेख छ। प्रतिवेदनमा सबैभन्दा बढ़ी उल्लंघनका घटना इजरायल र प्यालेस्टिनी क्षेत्रमा 8,554, कंगोमा 4,043, सोमालियामा 2,568 र नाइजेरियामा 2,436 तथा हाइटीमा 2,269 अभिलेख गरिएका छन्। अब खेल सम्बन्धी खबर। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भूटानलाई 51 रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। नेपालले दिएको 114 रनको लक्ष्य पछ्याएको भूटानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 62 रन मात्र बनाउन सक्यो। भूटानका लागि डेचेन वाङमोले 60 बलमा सर्वाधिक 39 रन बनाइन्। चाँडो ओमले 11 रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सके। सकेनन्। नेपालको बलिङतर्फ रूबिना छेत्रीले 3 तथा रिया शर्माले 2 विकेट लिइन् भने कविता कुवर र मनिषा उपाध्यायले समान 1-1 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल 20 ओभरमा 113 रन बनाएर अल आउट भएको थियो। नेपालका लागि सीता राणा मगरले 28 बलमा सर्वाधिक 37 रन बनाइन्। रूबिना छेत्रीले 24 रन जोडिन् भने सोनी पाक्रिनले 13 र सम्झना कुमारीले 10 रन बनाइन्। भूटानका लागि सोनाम र छेरिङ जाङमोले समान 3-3 विकेट लिए। पहिलो खेलमा हिजो कतारलाई 8 विकेटले हराएको नेपाल समूह डीमा लगातार दोस्रो जीत निकाल्न सफल भएको हो। नेपाल रहेको समूहमा कतार, भूटान र हङकङ छन्। नेपालले समूह चरणको अन्तिम खेल पर्सि हङकङसँग खेल्ने तालिका छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कोरला नाकाबाट भित्रिएका 774 गाड़ी सशस्त्र प्रहरीको नियन्त्रणमा भन्सार छली गरेको आशंका। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा गर्मी बढ़दै हिमाली तथा पहाड़ी भागमा आज पनि पानी पर्ने सम्भावना। राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ़ गर्नुपर्नेमा नेपालको जोड़। सन् 2030 पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न आवश्यक। बाल बालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान। विश्वमा बाल बालिका विरूद्ध भएका गम्भीर उल्लंघनका घटना बढ़्दो। र एसएससी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: ल छोरी, हामीलाई ज्वाइँसाथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
2: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
1: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
2: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
1: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 98-460-78-022।
3: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
3: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
5: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्न कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
10: राम्रो नहुने त कुरै भएन नि फतौडियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
10: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
9: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98-560-33-878, 98-461-658।
12: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
13: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
10: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गरगहना,
14: शुद्ध सुन तथा चाँदीका गरगहना,
10: छापावाला सुनचाँदीका गरगहना,
14: राशि अनुसारका पत्थर,
10: कम्प्युटर तौल प्रविधि,
14: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
10: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिने पर्ने ठाउँ
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
10: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98-171-16-069, 98-067-25-229।
14: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98-141-33-222, 98-087-69-142।
15: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
16: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
15: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
16: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
15: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811396902।
17: तपाईं सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज।

0: हाम्रो मोबाइल पसल धुले गौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्ड का मोबाइल भ्याटबिलको साथ फुल वारेन्टी,
2: साथै 0% ब्याज दरमा सबै कम्पनी का मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियो को नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
3: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
0: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह, रुद्री व्रतबन्ध, घर पैचो, सत्यनारायणको पूजा, चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
4: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739849।
6: चिसा पानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ।

0: हो हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
1: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
1: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
0: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168788, 9825527763।
3: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
4: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलौड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, सुप्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141042, मोबाइल 9560231128 र 9462614726।
5: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
6: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
5: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
3: आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
5: प्रोप्राइटर रोशनी श्रेष्ठ,
3: मोबाइल नम्बर 9827109066 र 9840609543।
0: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
7: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
7: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
7: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
0: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
0: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3, तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
2: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
2: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब युपीभीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0654144011।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सिन्छ कि भनेर सम्झेको हो के।
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400000।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511। सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
6: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
7: सम्पर्क 0654142121, मोबाइल 98565391।
6: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
9: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
10: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
11: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
12: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नि, जाउँ हिँड्दै।
13: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगई स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ा अत्यंत सस्तों मूल्य में पाने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
14: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0765707444
15: स्मृति फेन्सी ग्राहक वर्ग को सेवा मध्यनजर करते अहिले विशेष सेवा सहित पहिले को स्थान बाट दुई घर तल भीमसेन मंदिर चोक में सरी सेवा संचालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567797।
16: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
17: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
18: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
16: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
18: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
19: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्लागन्धकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
17: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847349839।
18: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
20: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
18: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
20: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
18: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
20: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
18: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
20: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
19: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
21: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
19: मोबाइल नम्बर 9821552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
17: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
19: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
22: याङ बगैचा इङ्लिश बोर्डिङ स्कुलमा कक्षा 11 लागि नयाँ भर्ना खुल्यो।
23: SEE 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
22: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
23: हाम्रा विशेषताहरू
22: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
23: पुस्तकालयको व्यवस्था,
22: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
23: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
22: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
23: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
22: थप जानकारीको लागि ज्ञान बगैंचा इङ्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेरा टोल तनहु। सम्पर्क 0655712198 र 9856000181।
19: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
1: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
0: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे।

0: 343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
1: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
2: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9850602676।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 नागरिकताको फोटोकपी र 2 फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843328811।
7: With a mission into the future of learning.
8: Diamond Mavi, Talsukku Varna Samandhi Suchana.
7: Ekaison Satabdi Sapekhya Sichan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talsukma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan, Computer, Byavasthapan Ra Hotel Byavasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
8: देखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
7: कम वान्स भिजिट द डिफरेन्ट
8: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 सालको कास्की। फोन 0165363146 9856063152।
9: शुक्ला गण्डकी एफएम 97.6।
10: कान्छा गुरुङ मगर भनेको त सबैलाई माया गर्ने जात, तर म त झन् मगर। गुरुङ निचिलीहरूले कसो माया नगर्लान् र

0: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
1: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
0: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
1: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
1: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
4: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
4: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
7: घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दिदीलाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा तनहुँ।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665 सार, मोबाइल नम्बर 9847261268
10: 9857602068।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।
13: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878 9825527763। कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9856700778।
18: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुले गौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुँमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
19: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
20: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0657142585, 9856347497 र 9856348450 सम्पर्क गर्नुहोस्।
21: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरी
1: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
5: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
6: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
5: हो त नि अब चाहिँ राम्रो भयो
7: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
5: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
9: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
10: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630
8: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
9: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
11: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
12: सम्पर्क 0654142121 मोबाइल 9856035921
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
13: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
14: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
15: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
16: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ यमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
17: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
17: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856012474
18: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै
19: कहाँ जाउ जाउ अलमल्ल परे म त।
20: हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
19: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
20: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
19: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846694378, 9811969902।
21: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय, शुक्ला गण्डकी नगरपालिका चार, दोलेगौडा, तनहू। थप जानकारीको लागि सम्पर्क 0564141184, 9856062210 र 9856062345।
22: It's new galaxy time।
23: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
22: संस्थाका विशेषताहरू,
23: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
22: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
23: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
22: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता,
23: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
22: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
23: पढाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
22: विस्तृत जानकारीका लागि
23: न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट,
22: नदीपुर पोखरा।
23: फोन 0615702110 र 5853077।
22: Be the Galaxians, feel the difference, dedicated to academic excellence since 1994।
24: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
1: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
0: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई, सिसा, फाइबर, ढोका, फोर्मा।

0: 5862 68 827 र 9864 35031।
1: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
2: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
2: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
2: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
1: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
2: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9856062।
3: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
4: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
3: पुराना गरगहनासँग नयाँ साथ फेर,
5: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालीका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
6: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ,
6: अहिले हतार छ, पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै कुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
8: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0665570900, मोबाइल नम्बर 9847061268
9: 9857062068।
11: कता हिँडेको आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि 3 सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
13: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क 3 सेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर 3 सेना, मोबाइल 9814111178 9560078।
16: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
17: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्था

0: पन्तिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ।
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
0: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
0: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
0: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
4: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
3: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्लागण्डकी 6 फोन नम्बर 065-70-239 मोबाइल 98-560-63-636।
5: शुक्लागण्डकी FM 97.6।

0: कहाँ बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9460 26 617 र 9161638981।
3: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
4: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
3: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
4: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
3: रामधाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 9840-78-022।
4: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
5: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
4: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
2: मोबाइल 9856055770।
6: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
6: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
7: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
6: सम्पर्क
7: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
6: फोन नम्बर 0161-578-053 र 525-515।
8: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। विषय फ्युचर लिडर्स, म्यानेजर्स, होटल अन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स, जोइन मस्ट सेप योर फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल, मास बैसी माग, नदीपुर। फोन 0161-570-718, 9843-32-836, 9560-22-099।
9: अरिको
7: आवासीय मावि खैरेनी टारमा कक्षा एघारमा भर्ना खुल्यो।
6: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट म्यानेजमेन्ट कम्प्युटर साइन्स एजुकेशन विषयहरूमा कक्षा एघारमा भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू:
6: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
7: जिहिन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
6: पर्याप्त खेल मैदानको व्यवस्था,
7: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
6: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
7: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
6: उचित पुस्तकालयको व्यवस्था।
7: थप जानकारीको लागि सम्पर्क
6: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहुँ।
7: सम्पर्क नम्बर
6: 0655711195, मोबाइल 98560621122 र 98460181।
3: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी सूचना।
6: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा एघारमा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
3: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो
9: यति बेला दिउँसोको ठिक 3 बज्यो।
10: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
11: Where do we begin?
10: With international news you can trust, BBC News.
11: Journeys into the heart of global events.
10: And voices from around the globe.
12: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
10: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
13: एडभेन्चरमा आबद्ध दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहण सकेर फर्कने क्रममा बेपत्ता हुनु भएको थियो। हिउँ र चिसोमा एक्लै 7 दिनसम्म जीवित रहेर आतर शिविरतर्फ ओर्लिरहनु अचम्मको घटना भएको आरोहीहरू बताउँछन्। खोजीका लागि हिजो हेलिकप्टर परिचालन गरेको भए पनि भेटिएको थिएन। शेर्पालाई आज भेटिएपछि हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा नफर्केका प्राध्यापकहरूबाट 10,46,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता ल्याएको छ। थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेका शिक्षा मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्रिभुवनको नियम अनुसार शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउने प्रावधान छ। विश्वविद्यालयले योग्य, दक्ष तथा अनुसन्धान मैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन विदा दिने गर्दछ। तर प्राध्यापकहरूले विदाको दुरूपयोग गरेको चर्चापछि छानबिनका लागि डाक्टर जीवन काफ्लेको समन्वयकत्वमा 3 सदस्यीय समिति बनाएको थियो। समितिको प्रतिवेदन अनुसार त्रिवेणी कार्यवाही प्रक्रिया अघि बढ़ाएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। समितिले झण्डै 398 प्राध्यापकले अध्ययन विदाको दुरूपयोग गरेको र त्यसबाट 2 अर्ब रूपियाँ भन्दा बढ़ी रकम नोक्सान भएको ठहर गरेको छ। अध्ययन विदामा गएका स्थायी शिक्षकको ठाउँमा आंशिक र करारका शिक्षक राख्दा त्रिवेणीलाई थप आर्थिक भार परेको मन्त्री पोखरेलले बताउनु भएको छ। अध्ययन विदा सकिएपछि नफर्किएमा विदामा बस्दा त्रिवेणीबाट खाइपाई आएको तलब भत्तामा 10% ब्याजसहित फिर्ता गर्ने कबुलियत नामा गरिएको हुन्छ। यही अनुसार रकम फिर्ता भइरहेको छ। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट संचालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ। सरकारी तथ्याङ्क अनुसार पछिल्लो 4 वर्ष यता नेपालमा त्यस्ता खालका परियोजनाको संख्या 2/3 र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य सार्वजनिक भएको हो। आज ललितपुरमा आयोजित विकास बहस सम्बन्धी एक कार्यक्रममा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अरियालले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार पछिल्लो 5 वर्षमा बजेट आधाले घटेको छ। आर्थिक वर्ष 2078-79 98 परियोजना र त्यसबाट आउने बजेट 40 अर्ब रूपियाँ थियो। अहिले परियोजना 2/3 र बजेट आधाले घटेको सचिव अरियालले बताउनुभयो। उहाँका अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक संकट, नेपाल एलडीसीबाट स्तर वृद्धि हुने सन्दर्भ, नेपालको आन्तरिक कारण लगायतले बजेट घटेको छ। सचिव अरियालले नेपालमा गैर सरकारी संस्थालाई कड़ाईका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
14: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
15: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
16: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
15: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
17: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
18: फोन 0556493333 4935555।
13: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। इलामको फाकफोको थुम गाउँपालिकामा दुग्ध व्यवसाय फस्टाउँदै गएको छ। थाम डाँडा पशुपालन सहकारी संस्था अन्तर्गत 45 परिवारले नियमित दूध उत्पादन गर्दै आएका छन्। सहकारीमा दैनिक झण्डै 950 लिटर दूध संकलन हुँदै आएको छ। किसानले प्रति लिटर 55-75 रूपियाँसम्म मूल्य पाउँछन्। सहकारीले दूध बिक्री सहित महिनाको झण्डै 12 क्विन्टल छुर्पी र 7 क्विन्टल घिउ उत्पादन गरिरहेको छ। यी उत्पादन विदेशमा निर्यात भइरहेका छन्। सहकारीको मासिक कारोबार 12-15 लाख रूपियाँसम्म पुगेको छ। कोशी प्रदेश सरकारको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजनाबाट सहकारीले आवश्यक पूर्वाधार र तालिममा सहयोग मिलेको छ। गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालका अनुसार फाकफोक थुममा दैनिक झण्डै 31,000 लिटर दूध उत्पादन हुन्छ र पशुपालन अहिले आर्थिक समृद्धिको मुख्य आधार बन्दै गएको छ। अब विदेशको खबर, चीनले ताइवान भ्रमणमा संलग्न न्यूजील्याण्डका 4 जना सांसदहरूलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ। ताइवान भ्रमण गरेको आरोपमा चीनले आफ्ना 4 जना सांसदलाई 1 वर्षका लागि प्रतिबन्ध लगाएको न्यूजील्याण्डको विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सांसदहरूले मे महिनामा यात्राबाट फर्किएपछि प्रतिबन्धको बारेमा थाहा पाएका स्थानीय संचार माध्यमले लेखेका छन्। चीनी दूतावासले माफी मागेमा प्रतिबन्ध घटाउन वा हटाउन सकिने बताएको छ। चीनले ताइवानको स्वशासित टापुलाई आफ्नो क्षेत्रका रूपमा दावी गर्छ र यस टापुको विदेशी संलग्न लगतालाई प्रतिबन्धित गर्ने प्रयास गरेको छ। तर चीनले ताइवान भ्रमण गर्ने न्यूजील्याण्डका सांसदहरूमाथि यात्रा प्रतिबन्ध लगाएको भने यो पहिलो पटक हो। न्यूजील्याण्डका विदेश मन्त्री विस्टर्न पिटर्सले यो घटनाबाट आश्चर्यचकित भएको बताउनु भएको छ। न्यूजील्याण्डका सांसदहरूले दशकौंदेखि ताइवानको भ्रमण गर्दै आएका र त्यस्ता भ्रमणहरू न्यूजील्याण्डको एक चीन नीतिसँग मिल्ने बताउनु भएको छ। न्यूजील्याण्डमा रहेको चीनी दूतावासले आज विज्ञप्ति निकालेर सांसदहरूले चीनको गम्भीर चासोलाई व्यवस्था गरेको र सांसदका रूपमा ताइवान भ्रमण गर्न जोड़ दिएका कारणले प्रतिबन्ध लगाएको बताएको छ। यो भ्रमणले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विज्ञप्तिमा भनिएको छ। अब खेल खबर, एसियाली खेलको छनौटमा नेपालले मलेसियालाई 276 रनको लक्ष्य दिएको छ। सिंगापुरमा टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रन बनायो। नेपालका कुशल भुर्तेलले शतक बनाए। भुर्तेलले 54 बलमा 126 रन बनाएर आउट भए। भुर्तेल टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाड़ी र समग्रमा 10 औं खेलाड़ी हुन्। भुर्तेलले यही प्रतियोगितामा चीनसँगको पहिलो खेलमा शतक बनाएका थिए। यस्तै आजको खेलमा आसिफ शेखले 68, कप्तान दिपेन्द्र सिंहले 31 रन बनाए। मलेसियाका बिरणदीप सिंहले 3 विकेटले नेपालले दिएको 276 रनको लक्ष्य पछ्याइरहेको मलेसियाले 15 ओभर 5 बलको खेल सकिँदा 5 विकेट गुमाएर 86 रन मात्रै बनाएको छ। नेपालको जीत सुनिश्चित भइसकेको छ। मलेसियाले जीतका लागि 25 बलमा 190 रन ल्याउनुपर्छ। यस अनुसार हरेक बलमा छक्का प्रहार हुँदा पनि जित्न असम्भव रहेको छ। प्रतियोगितामा समूह एको

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
4: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98460268
3: 98560268।
6: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रतबन्ध गरेर उम्काइदिऊ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
12: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
13: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल मा कक्षा 11 को लागि नया भर्ना खुल्यो।
14: SEE 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
13: व्यवहारिक र नैतिक शिक्षामा जोड दिदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
14: हाम्रा विशेषताहरू:
13: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
14: पुस्तकालयको व्यवस्था,
13: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
14: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
13: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
14: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम।

0: बाथरूम लन्ड्री को व्यवस्था।
1: थप जानकारी को लागि ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल शुक्ला गण्डकी 5 सेराटोल तनहुँ संपर्क 0655712198 र 98560001।
2: सनौ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 23 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बिपी चोक तनहु, फोन नम्बर 0654143777, मोबाइल नम्बर 98564443043।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: फेला हिमालमा चामत्कारिक घटना भएको भनाई शेर्पा हराएको घटनाबारे पर्यटन विभागले अनुसन्धान गर्ने
4: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि कार्यतालिका सार्वजनिक राप्रपा औपचारिक रूपमा फुट्यो महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने
3: अध्ययन विधा दुरूपयोग गर्ने त्रिविका 44 जना प्राध्यापकबाट झण्डै 10.5 करोड़ रूपियाँ फिर्ता विद्यालयहरूमा आइतबारको विधामा एकरूपता नहुँदा शैक्षिक गुणस्तरमा फरक पर्ने चिन्ता शिक्षण सिकाइ पद्धति सुधार गर्न विज्ञको सुझाव
5: पढ्ने कलामा विद्यार्थीलाई हाल्न सक्नु पर्यो अनि सरकारले चाहिँ के गरौं भनेदेखि शिक्षकलाई तयार पार्नको निम्ति बल गरौं
4: उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा दोब्बर भन्दा धेरै पुगेको दावी
3: र एसियाली खेलकुद छनौटमा मलेसियालाई हराउँदै नेपाल समूह विजेता भूटानी खेलाड़ीलाई टाइम आउट गरेकोमा क्यानले माफी माग्यो
6: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
6: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
7: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
6: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: नेपाल दर्पणमा अब खबरको सिलसिला सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड ओखलढुङ्गाका दावा शेर्पा 7 दिनमा जीवितै भेटिनु भएको छ जेठ 15 गते शुक्रबारदेखि हराइरहेका 52 वर्षका शेर्पालाई आज बिहान सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका कामदारले कुम्बु आइसफल क्षेत्रमा फेला पारेका हुन् सरसफाई गरिरहेका कामदारले फेला पारेपछि शेर्पालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर एम्स अस्पतालमा उपचार भइरहेको खोजीमा संलग्न 8K एक्सपिडिसनका कार्यकारी निर्देशक पेम्बा शेर्पाले जानकारी दिनुभयो अस्पतालको अनुसार सघन कक्षमा उपचार गराइरहेका शेर्पा होसमा हुनुहुन्छ भन्ने बोलचाल गर्न सक्नुहुन्छ एसपीसीसीका कामदारहरूका अनुसार बिहान घिस्रदै आधार शिविरतर्फ अघि बढ़िरहेका शेर्पाको हातमा केही औंला हिउँले खाएको छ सगरमाथा आरोहणका लागि मे 29 तारीक अन्तिम दिन भएकाले अन्तिममा उहाँ एक्लै छुट्नु भएको हो हिमालमा एक्लै 6 दिनसम्म जीवित रहेर घिस्रदै आधार शिविरतर्फ झरिरहेको घटनालाई आरोहीहरूले अचम्म लागेको बताएका छन् 7,500 मिटर उचाइमा 6 दिनदेखि हराएपछि परिवारले समेत उहाँ जीवित भेटिने आशा मारिसकेका थिए खोजी अभियानको नेतृत्व गरेका पेम्बा शेर्पा दावा भेटुनीलाई चमत्कार मान्नुहुन्छ उहाँका अनुसार त्यति उचाइमा एक्लै 6 दिनसम्म बाँचेर ओर्लिएको घटना हिमालमा अहिलेसम्म थाहा छैन दावा शेर्पा भेटुनीलाई चमत्कार माने पनि हिमालमा काम गर्ने शेर्पाहरूले उहाँ एक्लै छुटेको घटना लिएर चिन्ता व्यक्त गरेका छन् उहाँसँगै गएका आरोही फर्कँदा उहाँ छुट्नु सम्बद्ध कम्पनीले खोजीमा चासो नदेखाउनु 6 दिनमा मात्र हेलिकप्टर लिएर जानु र त्यति बेलासम्म सरकार को तर्फ तर्फबाट पनि चासो नदेखाई नो दुखद भएको उनीहरूको भनाई छ। यसैबीच गाइड दावा शेर्पा हराएको घटनाबारे पर्यटन विभागले छानबिन गर्ने भएको छ। विभागले दावा आबद्ध हिमालयन ट्राभल्स एडभेन्चर प्रालीमाथि छानबिन गर्ने पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले जानकारी दिनुभयो। यदि लापरवाही देखिए संलग्न कम्पनीलाई कालो सूचीमा राख्ने उहाँको भनाइ छ।
3: परराष्ट्र मन्त्री शिशिर खनाल भोलिदेखि तीन दिन भारत भ्रमणमा रहनुहुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा खनाल नयाँ दिल्ली जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणको क्रममा खनालले भारतीय विदेश मन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। भेटवार्तामा व्यापार लगानी दुई देशका सम्पर्क र सञ्जाल विस्तार ऊर्जा लगायतका विषयमा छलफल केन्द्रित रहनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण लगत्तै खनालको भ्रमण हुन लागेको हो। मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल 24 जेठमा स्वदेश फर्किनुहुने कार्यतालिका रहेको छ। अहिले भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने भोलि स्वदेश फर्किँदै हुनुहुन्छ।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका महामन्त्री धवल शमशेर राणा सहित नेताहरूले रापरपा त्यागेको घोषणा गर्नुभएको छ। लामो समयदेखि आन्तर्विवाद चलिरहेकोमा आज महामन्त्री राणा सहितका नेताहरूले काठमाडौँमा पत्रकार सम्मेलन गरेर रापरपा त्यागेको जानकारी गराउनु भएको हो। पार्टी छाड्नेहरूमा शीर्ष नेता सहित 183 जना रहेका छन्। राणासँगकै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलानाथ गिरी, नेता केशवराज श्रेष्ठ र कार्य सम्पादन समिति सदस्य नारायण प्रसाद कोइरालाले पनि पार्टी छाड्नु भएको छ। पार्टी छाड्नेमा धेरैसो केन्द्रीय र प्रदेश सदस्य रहेका छन्। यो सँगै अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री राणा बीच रहेको लामो समयदेखिको द्वन्द औपचारिक रूपमा फूटमा परिणत भएको छ। पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री राणाले नयाँ पार्टी छिट्टै घोषणा हुने बताउनुभयो। रापरपामा बितेको चार वर्ष सकसपूर्ण अवस्थाबाट गुज्रिएको उहाँको भनाई छ। संस्थापन पक्षले राणा सक्रिय राजाको पक्षमा भएको, संवैधानिक राजतन्त्रमा अघि बढ़ने पार्टीको नीति विरूद्ध उभिएको, संगठन कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ। राणा पक्षले भने अध्यक्षले फरक मत राख्ने नेता तथा कार्यकर्तालाई अनावश्यक कार्यवाही गरेकाले संघर्ष गरेको बताएको छ। गएको चैतमा महामन्त्री राणाको नेतृत्वमा काठमाडौँमा भएको भेलाले अध्यक्ष लिङदेनलाई पत्र लेख्दै जेठमा महाधिवेशन गर्ने गरी मिति तोक्न माग गरेको थियो, तर संस्थापन पक्षले महाधिवेशन नबोलाएपछि पार्टी फुटेको हो।
3: बैंकमा पैसा बचत गर्दा पाउने ब्याज घटिरहेको भए पनि निक्षेप संकलन भने बढ़ेर 80 अर्ब रूपियाँ नागेको छ। 80 खर्ब रूपियाँ नागेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार जेठ 14 गतेसम्म बैंकहरूले संकलन गरेको निक्षेप 80 खर्ब 14 अर्ब रूपियाँ पुगेको हो। यो रकम गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 39% धेरै हो। अहिले बैंकहरूले निक्षेपमा दिने ब्याजदर औसत 3.40% छ। ब्याजदर निकै कम भए पनि बैंकमा पैसा थपिरहनुको मुख्य कारण रेमिट्यान्स हो। साउनदेखि चैत मसान्तसम्म 16 खर्ब 59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। बैंकमा निक्षेप थपिए पनि कर्जा लगानी भने बढ़ेको छैन। अहिले बैंकहरूसँग 13 खर्ब भन्दा धेरै लगानी योग्य रकम छ। कर्जा लगानी नभएपछि बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम 10 खर्ब भन्दा धेरै छ। अहिले बैंकहरूले कर्जामा लिने ब्याजदर औसत 6.77% रहे पनि कर्जा लगानी बढ़ेको छैन।
4: हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 13.46 अंकले घटेर 2766.78 बिन्दुमा झरेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 1.71% ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.73 अर्ब रूपियाँ कारोबार भएकोमा आज 353 कम्पनीका 1.06 करोड़ किता शेयर 4.70 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: नेपालको चिया निर्यातमा भारतले फेरि अवरोध गरेको छ। यसअघि गएको वैशाख 18 गतेदेखि अवरोध भएको चिया निर्यात झण्डै 3 हप्तापछि केही सहज भएको थियो। त्यसबेला भारतीय चिया बोर्डले नेपालबाट जाने चियामा नयाँ नियम एसओपी लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले जेठसम्म हरेक ट्रकको परीक्षण नगरी ऱ्याण्डम स्याम्पलिङ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात पुनः शुरू भएको थियो। अहिले किन चिया निर्यात रोकिएको हो भन्ने ठ्याक्कै जानकारीमा नआएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले बताउनु भएको छ। व्यवसायले पनि ठोस रूपमा जानकारी नगराएको उहाँको भनाई छ। तर भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायले निर्यात रोक्न थालेको चिया उद्यमीहरू बताउँछन्। केही परिमाणको नेपाली चिया सिलीगुड़ी र कोलकाता लगायतका भारतीय गोदाममा थन्किएको छ। पूर्वी नेपालको इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुममा उत्पादित अर्थोडक्स चिया भारतीय भारतीय बजार हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गर्छ, जसको मुख्य निकासी नाका मेची भन्सार हो।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। आइतबारको सार्वजनिक विदा सबै विद्यालयहरूमा एकरूपता नहुँदाका जोखिमबारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
14: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को पानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को पानी लाग्छ।
15: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा सातौं दिनमा जीवितै फेला हिमालमा चमत्कारी घटना भएको भनाई शेर्पा हराएको घटना पर्यटन विभागले अनुसन्धान गर्ने, परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि कार्यतालिका सार्वजनिक, रापरपा औपचारिक रूपमा फुट्यो, महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने, बैंकमा पैसा बचत गर्दा पाउने ब्याज घटिरहेको भए पनि निश्चित संकलन बढ़ेर 80 खर्ब रूपियाँ नाघ्यो, नेपालको चिया निर्यातमा भारतको फेरि अवरोध लगाएको खबर प्रस्तुत गरियो।
3: नेपाल दर्पणमा अब बाँकी खबर। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर काममा नफर्किएका 44 प्राध्यापकले 10,46,00,000 रूपियाँ फिर्ता गरेका छन्। त्रिवीले सूचना निकालेर कार्यवाही प्रक्रिया अघि बढ़ाएपछि थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्रिवीका अनुसार रकम फिर्ताका लागि थप 61 जनाले निवेदन दिएका छन्। अध्ययन विदाको दुरूपयोगबारे छानबिन गर्न डाक्टर जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले 398 जना प्राध्यापकले विदा दुरूपयोग गरेको प्रतिवेदन तयार पारेको छ। उनीहरूबाट 2 अर्ब रूपियाँ भन्दा बढ़ी रकम नोक्सानी भएको छ। अध्ययन विदा लिएर पूरा समय काम नगरेका प्रतिनिधि सभाका सांसद डाक्टर आनन्द चन्द्र, राष्ट्रिय सभाका सांसद जगत तिमिर सिन्हाले पनि रकम फिर्ता गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोभाका सांसद चन्दले 44,56,000 र कांग्रेसका तिमिर सिन्हाले 33,50,000 रकम फिर्ता गर्नुभएको हो। तिर्वीको नियम अनुसार 3 वर्षभन्दा बढ़ी 5 वर्षसम्मको अध्ययन विदा उपयोग गरेका शिक्षकले फर्केर कम्तीमा 5 वर्ष सेवा गर्नुपर्छ। तर विदामा गएका धेरै जसो प्राध्यापक फर्किने गरेका छैनन्। अध्ययन विदा सकिएपछि नफर्किएकोमा विदा बस्दा तिर्वीबाट खाइपाई आएको तलब भत्तामा 10% ब्याजसहित रकम फिर्ता गर्ने भनेर कबुलियतनामा गरिएको हुन्छ। तिर्वीले विज्ञ शिक्षक उत्पादन गर्न तलबसहितको अध्ययन विदा दिने गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रकम फिर्ता हुनुलाई उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाबदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने अभियानको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभएको छ।
4: सरकारले इन्धन खपत घटाउने र आर्थिक मितव्ययिता अप्नाउने उद्देश्यले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको झण्डै दुई महिना भएको छ। गएको चैत 22 गते बसेको मन्त्री परिषद बैठकले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो, तर अझै पनि विद्यालयमा आइतबारको बिदाबारे एकरूपता छैन। केही पालिका र विद्यालयले आइतबार बिदा दिन थालेका छन् भने कतिपयले नियमित रूपमा पठन पाठन सञ्चालन गर्दै आएका छन्। एउटै पालिका र समुदायभित्र समेत फरक फरक अभ्यास देखिँदा अभिभावक विद्यार्थी र शिक्षक बीच अन्यल छ। साथी महेश केवालले शिक्षाविद विद्यानाथ कोइरालालाई हप्ताको दुई दिन विदाबाट शिक्षण अभ्यास र यसको प्रभावकारिता बारे सोध्नु भएको छ।
13: संघीय सरकारको नियमावलीले स्थानीय सरकारलाई अधिकार दिने हो कि नदिने हो, किनभने हामीसँग तीन तहको सरकार हो, एउटाको मातहतको सरकार अर्को होइन, सहकार्य गर्ने किसिमको व्यवस्थाको सरकार हो। त्यो मातहतको होइन भनेर भनेपछि सोझै हस्तक्षेप गर्नु भनेको संविधानको अनुसूची 8 हस्तक्षेप गर्नु हो। पाठ्यक्रम 220 दिन चाहिँ चल्नुपर्छ विद्यालय भनेर भन्ने चाहिँ बनाउने, क्रेडिट आवर त्यसैसँग बनाउने, अनि पछि गर्ने एक दिन छुट्टै बिदा खाइदिने भन्ने किसिमको हिसाबबाट हेर्नु हो भने त्यसले चाहिँ अर्को पाटो देखिँदो रहेछ। त्यसो भएदेखि पढाइ पुग्छ त शिक्षकको विदा कटौती गर्यो, शनिबार आइतबार दुई दिन छुट्टी त भइसक्यो, अब सोमबार त्यसै गर्छन्, मंगलबारदेखि क्लास चल्छ, मंगलबार गऱ्यो अनि शुक्रबार हिँडिहाल्छन् मान्छेहरू, यो त बिजोकै भयो भन्ने किसिमको अनुभूति स्थानीय तहमा भएको छ। अहिले त्यो अनुभूतिलाई जवाफ के दिने हो थाहा छैन। अब त्यो हाम्रो निम्ति कति दिन चल्नुपर्छ अनि 5 दिन चल्नुपर्छ भन्ने यदि हामीले मान्ने हो भने हाम्रो शिक्षकको तयारी छ त, हाम्रो नेतृत्वले यी कुराको गहिराई बुझेन कि भन्ने मलाई लाग्छ।
16: सरकारले भनौँ शिक्षा मन्त्रालयले पनि विद्यालय कसरी सञ्चालन गर्ने भनेर एकनाशको भनौँ एकरूपता ल्याउने खालको स्पष्ट नीति ल्याउनु पर्ने हो, त्यो छ कि छैन?
13: गजब ल्याउनु भयो। अब एकरूपता हो र प्यारेकको जस्तो किसिमको सबैलाई एउटै भन्ने किसिमको चिन्तन र राष्ट्रियगानको भाषा र भूगोलले दिने उत्तर एउटै हो त, नेतृत्वकर्ताले यो गहिराई सायद बुझेकै छैनन् म ठान्छु। म होस पनि छैन, अनुभव पनि छैन र अर्का कुरा सुन्ने रहर पनि छैन जस्तो किसिम मैले देख्छु। त्यो ढंगमा मैले चाहिँ अलिकति अप्ठ्यारो अनुभव गरिरहेको छु।
16: एउटै पालिकाभित्र पनि एउटा विद्यालयमा पढाइ भइरहेको हुन्छ आइतबार, अर्को विद्यालयमा चाहिँ छुट्टी भएको हुन्छ, आफ्नै साथी विद्यालय गइरहेको छ आफ्नो भने छुट्टी छ, उहाँहरूको त्यो उपलब्धिमा उहाँहरूको शैक्षिक गुणस्तरमा उहाँको मनोविज्ञानमा चाहिँ प्रभाव पर्छ कि पर्दैन? यसले
13: एकदम नराम्रो पर्छ। अब पढाउने कलामा भर पर्ने विषयवस्तु हो, शिक्षामा भएको अनुभव श्रममा जोड्न जान्दछ भनेदेखि त्यो ठिक हो, हाम्रो शिक्षकले त्यो विद्यार्थीलाई व्यस्त राख्ने कला जान्दछ भने त्यो ठिक हो। अब त्यो दुइटै कला जाँदाखेरि त हाम्रो विद्यार्थी पनि केमा अभ्यस्त छ भने स्कुल नगरिकन पढाइ हुँदैन भन्ने हो, अभिभावक पनि त्यही बुझ्छ, अनि अभिभावकलाई एक दिन खाली भयो, अब विद्यार्थीले त पढ्दै पढ्दैन गर्दै नपर्ने केटाकेटीलाई कमसेकम मोबाइल हेरेर बस्ने भए आइतबार भनेर भन्ने जुन पीड़ा हो, त्यो पीड़ा भएको बेलामा गर्ने के हो, यो बारेमा हामीले सोचेनौ क्या? त्यसैले मैले भने आफ्नो वस्तुस्थितिलाई नबुझिकन गरेको निर्णय हो भन्ने मलाई लाग्छ।
16: सरकार सँगसँगै पालिकाले के गर्नुपर्छ, अभिभावकले के गर्ने, विद्यार्थीले के गर्ने?
13: कदम ल्याउनुभयो। म चाहिँ के देख्छु भनेदेखि पढ्ने कलामा विद्यार्थीलाई हाल्न सक्नु पर्यो। अभिभावकले तिमी घाँस काट्न गयो भने तिमीले आज घाँस के काटेछौ भनेर भने चाहिँ कुन वनस्पतिको वनस्पति शास्त्र उसले पढेछ भन्न जान्नु पर्यो। त्यो खालको हैसियत अभिभावकसँग भयो भने अभिभावकको इन्गेजमेन्ट हुन्छ। यो विद्यार्थीहरूलाई चाहिँ अब हाम्रो शिक्षकहरूले के गरेर व्यस्त गर्न जान्दियो भनेदेखि काम हुन्छ भने अलिकति मोबाइलमा हेर, अलिकति किताबमा हेर, अलिकति बाउलाई सोध, अलिकति आमालाई सोध, अलिकति छिमेकीलाई सोध, अलिकति साथीलाई सोध, अनि तिम्रो एआईलाई अलिक पनि अलिकति सोध, अनि सबै मिलाएर तिम्रो आफ्नो बुद्धि के हो त्यो बारेमा तिमीले स्कूलमा प्रस्तुत गर्नुपर्छ है भन्ने संस्कृति बनाउन सकियो भने त्यसले के भने विद्यार्थी पनि त्यो अनुसन्धानमुखी बन्छ, त्यो अर्को किसिमको कुराकानी हो। अनि सरकारले चाहिँ के गरौँ भनेदेखि शिक्षकलाई तयार पार्नको निम्ति बल गरौँ, यस्ता खालका कुराहरू सरकारले गरिदियो भने त्यत्रो विधाको मुद्दा ठूलो मुद्दा हुँदैन, हाम्रो शिक्षण कलाको मुद्दामा चाहिँ हामी एकदमै चिन्तन गर्ने ठाउँमा पुग्छौँ।
4: उहाँ हुनुहुन्थ्यो शिक्षाविद विद्यानाथ कोइराला। फेरि पनि खबरकै सिलसिला, नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ। सरकारी तथ्याङ्क अनुसार पछिल्लो 4 वर्ष यता नेपालमा त्यस्ता खालको परियोजनाको संख्या 2/3 र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य सार्वजनिक भएको हो। आज ललितपुरमा आयोजित विकास बहस सम्बन्धी एक कार्यक्रममा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका आर्यालले सार्वजनिक गर्नु भएको तथ्याङ्क अनुसार पछिल्लो 5 वर्षमा बजेट आधाले घटेको छ। उहाँका अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक संकट, नेपाल एलडीसीबाट स्तर वृद्धि हुने सन्दर्भ, नेपालको आन्तरिक कारण लगायतले बजेट घटेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ झाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
19: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
18: हाम्रा सेवाहरू
19: ओपीडी सेवा,
18: विशेषज्ञ ओपीडी सेवा,
19: निशुल्क औषधि वितरण,
18: सशुल्क फार्मेसी सेवा,
19: फिजियोथेरापी सेवा,
18: अकुपंचर सेवा,
19: योग परामर्श सेवा,
18: क्रियाकल्प सेवा,
19: पूर्वकर्म पञ्चकर्म सेवा,
18: छार सूत्र सेवा,
19: जलौका सेवा,
18: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
19: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
18: विस्तृत जानकारीका लागि
19: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
20: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। रोल्पामा खहरे खोलाको भेलले बगाउँदा दुईजना विद्यार्थीको ज्यान गएको छ। गंगादेव गाउँपालिका वडा नम्बर 6 रातामाटाका निमबहादुर खड्काका 7 वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका 6 वर्षीय छोरा समीर केसीको ज्यान गएको हो। हिजो विद्यालयबाट घर फर्किने क्रममा उनीहरूलाई खहरे खोलाको भेलले बगाएको जिल्ला प्रहरीकारले पाले जनाएको छ। खोलाले बगाएर बालकहरू बेपत्ता भएपछि खोजी गर्ने क्रममा निकै तल शव भेटिएको जिल्ला प्रहरीकारले रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो।
4: यसैबीच पछिल्लो 24 घण्टामा सर्पले टोकेर 3 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहरको चन्द्रपुर नगरपालिका 6 मा 73 वर्षकी महिला, 12 को पसरौता नगरपालिका वडा नम्बर 4 मा 19 महिने बालक र कपिलवस्तु नगरपालिका वडा नम्बर 1 मा 16 वर्षकी किशोरीको ज्यान गएको हो। प्राधिकरणका अनुसार बितेको 24 घण्टामा 13 जनालाई सर्पले टोकेकोमा 10 जनाको उपचार भइरहेको छ।
3: तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी छ। दिउँसो रूपन्देहीको भगवानपुर लगायत ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुगेको छ। पूर्वदेखि पश्चिमसम्म सबैजसो तराई मधेस र मध्य पहाड़का उपत्यका तथा खोचहरूमा पनि गर्मी बढ़ेको छ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तापलहर अर्थात लूको जोखिम बढ़दै गएको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डा समीर कुमार अधिकारीले दिउँसोको अत्यधिक गर्मीमा बाहिरी काम सकेसम्म नगर्न, पर्याप्त पानी तथा झोलिलो खानेकुरा खान, पर्याप्त आराम लिन सुझाव दिनुभयो। तापलहरको प्रभाव आँखा र छालामा समेत पर्न सक्ने हुँदा घर बाहिर निस्कँदा विशेष गरी सावधानी अपनाउन उहाँको अनुरोध छ। बाल बालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू उच्च जोखिममा रहने भएकोले उनीहरूको विशेष ख्याल राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य कर्मीसँग परामर्श लिन पनि मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले सुझाव दिनुभएको छ।
4: सशस्त्र प्रहरीले प्रधान कार्यालयमा रहेको एमटी अर्थात सवारी शाखामा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरेको छ। डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको सशस्त्रका प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार गैराती 8 बजेतिर सशस्त्र प्रहरीको प्रधान कार्यालयमा एमटी शाखामा आगलागी हुँदा केही गाड़ी जलेका थिए। सशस्त्र प्रहरी प्रधान कार्यालय र सतुङ्गलमा रहेको स्टोरमा यसअघि पनि आगलागी भएको थियो।
3: इलामको फाकफोकथुम गाउँपालिकामा रहेको थामडाँडा पशुपालन सहकारी संस्था अन्तर्गत 45 परिवारले नियमित दूध उत्पादन गर्दै आएका छन्। सहकारीमा दैनिक झण्डै 950 लिटर दूध संकलन हुँदै आएको छ। किसानले प्रति लिटर 55 देखि 75 रूपियाँसम्म मूल्य पाउँछन्। सहकारीले दूध बिक्री गरी महिनाको झण्डै 12 क्विन्टल छुर्पी र 7 क्विन्टल घिउ उत्पादन गरिरहेको छ। यी उत्पादन विदेशमा समेत निर्यात भइरहेका छन्। सहकारीको मासिक कारोबार 12 देखि 15 लाख रूपियाँसम्म पुगेको छ। कोशी प्रदेश सरकारको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजनाबाट सहकारीलाई आवश्यक पूर्वाधार र तालिम सहयोग मिलेको छ। गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालका अनुसार फाकफोकथुममा दैनिक झण्डै 31,000 लिटर दूध उत्पादन हुन्छ र पशुपालन अहिले आर्थिक समृद्धिको मुख्य आधार बन्दै गएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने संकेत स्वरूप आणविक बमका लागि इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ। नेता किम जोङ उनले देशको आणविक शक्तिलाई तीव्र रूपमा विस्तार गर्ने लक्ष्य दोहोर्याउनु भएको राज्यका संचार माध्यममा प्रकाशित विवरणलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। केसीएनएले उत्तर कोरियाको हतियार स्तरको आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा दोब्बर भन्दा धेरै पुगेको दावी गरेको छ। तर यो दावी स्वतन्त्र रूपमा पुष्टि भने भएको छैन। किम र अन्य वरिष्ठ अधिकारीहरूले आणविक क्षमता उल्लेखनीय रूपमा बढ़ाउने दीर्घकालीन योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको पनि केसीएनएले जनाएको छ। उत्तर कोरियाले सन् 2017 यता कुनै आणविक परीक्षण नगरे पनि पछिल्ला वर्षहरूमा आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्रहरूको विकास र परीक्षणलाई तीव्रता दिएको छ। आणविक हतियार निर्माणका लागि अत्यधिक संवर्धित युरेनियम र प्लुटोनियम आवश्यक पर्छ र उत्तर कोरियासँग योङबियोन आणविक परिसरमा यी दुवै उत्पादन गर्ने क्षमता रहेको मानिन्छ। विश्लेषकहरूका अनुसार सन् 2019 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प किम आणविक कूटनीतिक विफल भएपछि उत्तर कोरिया वार्ताभन्दा आणविक क्षमता विस्तार र आधुनिकीकरणमा बढ़ी केन्द्रित भएको छ। त्यसै त अमेरिकाले वार्ता पुनः शुरू गर्ने प्रयास गरे पनि किमले त्यस्ता प्रस्तावहरू अस्वीकार गर्दै आउनु भएको छ।
3: नेपाल दर्पणमा अब केही खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। सिंगापुरमा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हरायो। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनायो। मलेसियाका कप्तान सयद अजीजले 54 रन बनाए। नेपालका शेर मल्लले 3 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 275 रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले शतक बनाए। भुर्तेल 54 बलमा 126 रन बनाएर आउट भए। भुर्तेल टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाड़ी र समग्रमा 10 खेलाड़ी हुन्। भुर्तेलले यही प्रतियोगितामा चीनसँगको पहिलो खेलमा शतक बनाएका थिए। त्यस्तै आजको खेलमा आसिफ शेखले 68, कप्तान दिपेन्द्र सिंहरीले 31 रन बनाए। मलेसियाका बिरणदीप सिंहले 3 विकेट लिए। यो जीतसँगै नेपाल समूह विजेता बनेको छ। त्यस्तै मलेसिया समूह उपविजेता बन्यो। नेपाल र मलेसिया दुवै सेमी फाइनलमा पुगिसकेका छन्। नेपाल र मलेसियाले यसअघिको खेलमा चीनलाई हराएका थिए। त्यस्तै समूह बीबाट हङकङ र ओमान सेमी फाइनलमा पुगिसकेका छन्। भोलि हुने हङकङ र ओमान बीचको खेलले समूह विजेता टुंगो लाग्नेछ।
4: र एसीसी महिला प्रिमियर कप अन्तर्गत भूटानसँगको खेलमा नेपाली खेलाड़ीहरूले गरेको टाइम्ड आउट अपीललाई लिएर नेपाल क्रिकेट संघ क्यानले माफी मागेको छ। क्यानले आज विज्ञप्ति निकालेर भूटानी ब्याटरलाई टाइम्ड आउट गराएको घटना आफूहरूले अंगीकार गर्न खोजेको क्रिकेटको मूल्य र खेल भावना अनुसार नरहेको जनाएको छ। यस्तै क्यानले भूटान क्रिकेट सम्बन्धित खेलाड़ी तथा सरकारवाला समक्ष क्षमा याचना गर्दै मैदानभित्र र बाहिर क्रिकेटको भावना कायम राख्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ। एसीसी महिला प्रिमियर कप अन्तर्गत नेपालले दिएको 114 रनको लक्ष्य पछ्याउने क्रममा भूटानले आफ्नो पारीको पहिलो बलमै विकेट गुमाएको थियो। त्यसपछि भूटानकी तेस्रो नम्बरकी ब्याटर रिट्सी छोडे निर्धारित 90 सेकेण्डको समयभित्र क्रिजमा नआइपुगेपछि नेपालले टाइम्ड आउट अपील गरेको थियो। नेपालले अपील गरेपछि अम्पायरले टाइम आउटको संकेत गरेका थिए। नेपालले अपील नगरेको भए भूटानी खेलाड़ी आउट हुने थिएनन्। यो खेल नेपालले 51 रनले जितेको थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा यो तेस्रो घटना हो। सन् 2023 नोभेम्बरमा एक दिवसीय विश्वकप मा बंगलादेशसँग खेलमा श्रीलंका एन्जेलो म्याथ्यूज टाइम्ड आउट भएका थिए। त्यसपछि त्यही वर्षको डिसेम्बरमा अफ्रिका क्रिकेट एसोसिएशन टी20 कपमा सिएरा लियोनसँगको खेलमा घानाका गटफ्रेड बाकी उइबेम टाइम्ड आउट भएका थिए। खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा सातौं दिनमा जीवितै फेला, हिमालमा चमत्कारिक घटना भएको भनाई। शेर्पा हराएको घटनाबारे पर्यटन विभागले अनुसन्धान गर्ने।
4: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि, कार्यतालिका सार्वजनिक, राप्रपा औपचारिक रूपमा फुट्यो, महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने।
3: अध्ययन विधा दुरूपयोग गर्ने त्रिविका 44 प्राध्यापकबाट झण्डै 10.5 करोड़ रूपियाँ फिर्ता। विद्यालयहरूमा आइतबारको विधामा एकरूपता नहुँदा शैक्षिक गुणस्तरमा फरक पर्ने चिन्ता। शिक्षण सिकाइ पद्धति सुधार गर्न विज्ञको सुझाव।
4: उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार, आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा दोब्बर भन्दा धेरै पुगेको दावी।
3: र एसियाली खेलकुद छनौटमा मलेसियालाई हराउँदै नेपाल समूह विजेता, भूटानी खेलाड़ीलाई टाइम आउट गरेकोमा क्यानले माफी माग्यो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 96.6 शुक्लागंध की FM 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
2: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
2: ल तिमी ढुक्क हौ न दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि
1: त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171969902
3: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू
4: बिरामी परीक्षण
3: निशुल्क औषधि वितरण
4: प्रयोगशाला सेवा
3: पञ्चकर्म पूर्व कर्म
4: बस्ती कर्म
3: शिरोधारा
4: नस्य कर्म जलनेति
3: छार सूत्र सेवा
4: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
3: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम
4: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
3: अग्निकर्म मर्म चिकित्सा
4: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन् सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0 65 63 483
5: दाइ एक बिहानै झोला बोकेर कता जान लागेको
6: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
5: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
6: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
1: दुलेगौंडा सपिङ सेन्टर शुक्ला गण्डकी चार दुलेगौंडा तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
7: चिकन ससेज बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
4: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98568 5887
9: हजुर दान गरौ
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
11: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
10: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ नहुँ
12: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
13: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
16: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
16: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
16: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ।
17: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
16: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
18: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
16: है ब्रिजेश ज्वेलर्स।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, सेरिङ्गाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
7: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्,
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँ।

0: नोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक गंगबु बस पार्क, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461688 98235527763।
2: के भयो? के को हल्ला खल्ला भयो?
3: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
4: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
5: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
6: सम्पर्क मोबाइल 98575619 र 98694-5756।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
9: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654-14-050, मोबाइल 98463-23811।
11: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
12: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
13: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
14: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला साँझको ठिक 7 बज्यो.
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9850607554.

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। आफू राजनीतिक एजेण्डामा भन्दा पनि नेपालको आर्थिक समृद्धि र विकासको ढोका खोल्ने विशेष एजेण्डासहित नयाँ दिल्ली पुगेको राष्ट्रपा सभापति लामिछानेको भनाई। परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि कार्यतालिका सार्वजनिक। सुदन गुरूङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी। इण्डोनेसियामा 7 नेपाली पक्राउ। अन्तर्राष्ट्रिय अनलाइन ठगी गिरोहमा संलग्नताको आरोप। पोखराको रातो पैरा क्षेत्रबाट संकलन गरिएको फोहोरमा बम ठेला। शुक्ला गण्डकीमा भीड़बाट लडेर एक युवकको ज्यान गयो। विभेद अन्त्य गर्न शुक्ला गण्डकीका दलित र गैर दलित एकमत। भीमातमा अन्तर्जातीय विवाह गर्ने 7 दम्पती सम्मानित। ताइवान भ्रमण गरेका न्यूजील्याण्डका 4 सांसदलाई चीनमा प्रतिबन्ध। र नेपाल समूह विजेता बन्दै एसियन गेम्समा छनौट। समाचार विस्तारमा सुन्नुहोस्। भारत भ्रमणमा रहेका रासोपाका सभापति रवि लामिछानेले आफू राजनैतिक एजेण्डामा भन्दा पनि नेपालको आर्थिक समृद्धि र विकासको ढोका खोल्ने विशेष एजेण्डासहित नयाँ दिल्ली आएको बताउनु भएको छ। प्रवासी नेपाली सम्पर्क मंच भारतद्वारा नयाँ दिल्लीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य रहेको प्रश्न पार्नुभयो। सम्बोधनको क्रममा उहाँले भन्नुभयो, अब हामी सम्मानित मात्र भएर पुग्दैन, समृद्ध पनि हुनुपर्नेछ। नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै आए, तर यसपटक म समृद्धिको ढोका खोल्न आएको हुँ। समृद्ध नेपालको सपनामा सहकार्य गर्ने एजेण्डा बोकेर म यहाँ आएको छु। उहाँले भारतसँगमा आफ्ना व्यक्तिगत वा पार्टीगत माग केही नरहेको उल्लेख गर्दै सबै मुद्दा नेपाल र नेपालीको उन्नतिमा केन्द्रित रहेको पनि उल्लेख गर्नुभएको छ। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनाल भोलिदेखि 3 भारत भ्रमणमा रहनुहुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा खनाल नयाँ दिल्ली जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा खनालले भारतीय विदेश मन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। वार्तामा व्यापार, लगानी, दुई देशका सम्पर्क र संजाल विस्तार, ऊर्जा लगायतका विषयमा छलफल हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण लगत्तै खनालको भ्रमण हुन लागेको हो। मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल आउँदो आइतबार जेठ 24 स्वदेश फर्कनुहुने कार्यतालिका छ। अहिले भारत भ्रमणमा रहनुभएका रासोपाका सभापति लामिछाने भोलि स्वदेश फर्कँदै हुनुहुन्छ। प्रधानमन्त्री बालेन शाहको राजीनामाको माग गर्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाले काठमाडौँमा प्रदर्शन गरेको छ। सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपा आबद्ध जनवर्गीय संगठन समन्वय मोर्चाले आज काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको हो। उनीहरूले प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने, राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरेका छन्। साथै प्रदर्शनकारीहरूले जनता बालिनको खोजीमा, बालिन मोदीको गोजीमा झूठ बोल्ने प्रधानमन्त्री चाहिँदैन, आत्मसमर्पणवादको विरोध गरौं, जिम्मेवार बोल, सत्य बोल, राष्ट्रको सम्मान जोगाऊ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। जेएनजी अभियन्ता रक्षा बमले कृतिपुर स्थित होल्डिङ सेन्टरमा रहेका एक सुकुम्बासीको मृत्यु भएपछि सरकारको अकर्मण्यता र लापरवाहीका कारण नागरिकले ज्यान गुमाउनु परेको बताउनु भएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले सरकारको अकर्मण्यता र लापरवाहीका कारण कतिजना सुकुम्बासी मर्दासम्म यसलाई सामान्य मानि दिनुपर्ने हो भन्दै प्रश्न गर्नुभयो। उहाँले लोकतान्त्रिक व्यवस्थामा सरकार नागरिकको अभिभावक हुनुपर्ने भन्दै राज्यको कमजोरीका कारण नागरिकले ज्यान गुमाउनु गम्भीर आत्मसमीक्षाको विषय भएको बताउनुभयो। सरकार अभिभावक र प्रत्येक नागरिक परिवारका सदस्य हुन्। आफ्नो जिद्दी र हटका कारण कुनै परिवारका सदस्य गुम्नु निकै आत्मग्लानीको विषय हो, तर यो जोडी सरकारले देश कुन नागरिकका लागि बनाउँदैछ भनिरहेको हो त्यो थाहा छैन उहाँले लेख्नु भएको छ। उहाँले प्रश्न उठाउने परम्परालाई विकास विरोधी ठान्ने र यस्ता घटनामा मौन रहनेहरू नै गरीब नागरिकले ज्यान गुमाउने अवस्था कारक भएको बताउनु भएको छ। निवर्तमान गृहमन्त्री सुदन गुरूङको सम्पत्ति छानबिन गर्न गठित समितिले आगामी सोमबार प्रतिवेदन बुझाउने तयारी गरेको छ। समितिको 15 दिनको म्याद जेठको 19 गते सकिएपछि 5 दिन म्याद थप गरिएको थियो। मन्त्री परिषद बैठकले थपेको म्याद आगामी शनिबार सकिँदैछ। सुदन गुरूङले निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरण र गृहमन्त्री भएपछि सार्वजनिक सम्पत्ति विवरण फरक परेपछि उहाँको सम्पत्तिलाई लिएर विवाद शुरू भएको थियो। गुरूङमाथि आरोपहरू बढ़दै गएपछि उहाँले वैशाख 9 गते गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। सरकारले वैशाख 28 गतिको मन्त्री परिषदको निर्णयबाट उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी, अध्यक्ष महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहने गरी छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो। समितिको प्रवक्ता समेत रहनुभएका सह न्यायाधिवक्ता न्यौपानेले प्रतिवेदन लेखनको काम भइरहेको जानकारी दिनुभयो। नेकपा एमालेको संगठन विभागद्वारा आयोजित सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा सम्बन्धी कार्यशाला 10 बुधे संकल्प प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। कार्यशालाले पार्टी संगठनलाई थप सुदृढ सक्रिय र प्रविधि मैत्री बनाउने लक्ष्यसहित विभिन्न निर्णयहरू गरेको छ। पारित संकल्प अनुसार एमाले संगठित सदस्यताको अनलाइन नवीकरण कार्यलाई सम्बन्धित सदस्यको प्रत्यक्ष उपस्थितिमै तत्काल अघि बढ़ाउने निर्णय गरेको छ। साथै प्रत्येक संगठित सदस्यले कम्तीमा 3 नयाँ सदस्य पार्टीमा आबद्ध गराउने अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। कार्यशालाले अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा अन्य दलतर्फ आकर्षित भएका मतदाताहरूलाई पुनः एमालेसँग जोड़िन आग्रह गरेको छ। पार्टीको प्रभाव र जनआधार विस्तार गर्न मतदाता संघको सम्बन्धलाई थप मजबूत बनाउने रणनीति पनि तय गरिएको छ। त्यसै गरी ठिक समय एमाले समय भन्ने नारालाई व्यवहारमा उतार्दै पार्टीका सबै कार्यक्रम निर्धारित समयमै सञ्चालन गर्ने संकल्प गरिएको छ। विज्ञान प्रविधि र सामाजिक सञ्जालको अधिकतम प्रयोग मार्फत पार्टी गतिविधिलाई डिजिटल रूपान्तरणतर्फ लैजाने प्रतिबद्धता पनि कार्यशालाले व्यक्त गरेको छ। इण्डोनेसियामा 7 नेपाली पक्राउ परेका छन्। इण्डोनेसियाको सेन्ट्रल जाभा क्षेत्रीय प्रहरीको साइबर अपराध अनुसन्धान निर्देशनालयले उनीहरूलाई पक्राउ गरेको हो। सोलो राय क्षेत्रमा सञ्चालित अन्तर्राष्ट्रिय अनलाइन ठगी गिरोहमा संलग्न रहेको आशंकामा 7 नेपाली र 4 म्यानमारका नागरिकलाई पक्राउ गरेको हो। स्थानीय संचार माध्यम compass.com का अनुसार उक्त गिरोहले करिब 41.1 अर्ब इण्डोनेसियाली रूपियाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सेन्ट्रल जाभा क्षेत्रीय प्रहरीको साइबर अपराध अनुसन्धान निर्देशक वरिष्ठ आयुक्त हिमावान सुन्तातो सारागिहका अनुसार आरोपितहरूले रोमान्स स्क्याम शैलीमा पीड़ितहरूसँग भावनात्मक सम्बन्ध स्थापित गरी विश्वास जित्ने र त्यसपछि नक्कली लगानी योजना तथा क्रिप्टो करेन्सीमा लगानी गर्न प्रलोभन दिने गरेका थिए। अनुसन्धानका क्रममा प्रहरीले कम्पनीको कार्यालय र 6 भाड़ाका कोठासहित 7 स्थानमा छापा मारेको जनाएको छ। पीटी डीगी ग्लोबल कन्सल्टेन्ट नामक कम्पनीलाई कामदार भर्ना गर्ने तथा मुख्य संचालन केन्द्रको रूपमा प्रयोग गरिएको आशंका गरिएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका 5 झरोटा स्थित सिसौघारी क्षेत्रमा भीड़बाट लडेर एकजना किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्ला गण्डकी नगरपालिका 7 भोटेपानी निवासी 17 अस्मित राणा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बुधबार राति साथीहरूसँग बसेको बेला पिसाब फेर्न जाने क्रममा राणा झरोटा खोला नजिक रहेको करिब 90 अग्लो भीड़बाट लडेको जनाइएको छ। गम्भीर घाइते भएका राणालाई तत्काल उद्धार गरी गैराती बेलचौत्रा स्थित जीपी कोइराला राष्ट्रिय श्वासोच्छ्वास उपचार केन्द्र लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक दीपक कुमार कार्कीले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। पोखरामा फोहोर फाल्ने ठाउँमा बम भेटिएको छ। पोखराका विभिन्न क्षेत्रबाट संकलन गरिएको फोहोर फाल्ने ठाउँ पोखरा 21 बम फेला परेको हो। बिहिबार बिहान पोखराको गाड़ीले झारेको फोहोरमा कवाली सामान खोज्ने क्रममा रिमा शेर्पाले 3 ग्रिनेड बम भेटाउनु भएको थियो। लगत्तै प्रहरीलाई खबर गरेपछि प्रहरीले सो क्षेत्र नियन्त्रणमा लिएको जनाइएको छ। पोखरा 17 रातो पैदा पर्वतीय संग्रहालय लगायतका क्षेत्रबाट संकलन गरिएको फोहोरमा बम भेटिएको पोखरा 21 कार्यवाहक वडा अध्यक्ष विमला केसीले जानकारी दिनुभयो। उहाँका अनुसार पोखरा महानगरपालिकाको फोहोर बोक्ने गाड़ी G15537 नम्बरको गाड़ीले बोकेको फोहोरमा बम भेटिएको हो। उहाँले भन्नुभयो रातो पहिला वरपरबाट ल्याएको सो गाड़ीको फोहोरमा कबाड़ी खोज्दै गर्दा शेर्पा बहिनीले बम भेट्नुभएको रहेछ। बोरामा भएकाले गाड़ीमा कसैले नदेखेको बम फोहोर फाल्ने ठाउँमा लगेर खनाएपछि मात्रै देखिएको हुन सक्ने उहाँको भनाइ छ। फोहोर बोरामा भएकाले त्यहाँ के छ भन्ने कसैलाई थाहा नै भएन। उहाँले थप्नुभयो खोलेर कबाडी खोज्दा पो बम भेटिएको रहेछ। बम भेटाएपछि शेर्पाले उल्टाई पल्टाई हेर्दै गरेको अवस्थामा सोही ठाउँमा कार्यरत एक्सा भेटेर चालकले राख्न लगाएका थिए। लगत्तै गएको एउटा प्रहरीकाले बैदामको टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो। पोखरा महानगरपालिका नम्बर 9 महेन्द्रपुल स्थित ऐतिहासिक सार्वजनिक पुस्तकालय भवन भत्काइएपछि नयाँ बजारमा अस्थायी रूपमा सञ्चालन हुँदै आएको पोखरा पब्लिक लाइब्रेरी पुनस्थानान्तरणको तयारीका कारण बन्द भएको छ। करिब 2 सप्ताहदेखि पुस्तकालय बन्द हुँदा दैनिक अध्ययनका लागि पुस्तकालय आउने विद्यार्थी, अनुसन्धानकर्ता र पाठकहरू प्रभावित बनेका छन्। महेन्द्रपुल स्थित महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा 30 वर्षदेखि सञ्चालन हुँदै आएको पुस्तकालय र 8 ग्यालेरीका भवन 2 वर्ष अघि महानगरपालिकाले भत्काएको थियो। श्रोता, तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्प पोस्ट, चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
13: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856020630।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हाम्रो मोबाइल पसल दुलेगौंडामा
0: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
14: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
7: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
14: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9560956996।
15: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
16: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
17: सम्पर्क 0654142121 मोबाइल 98565935921।
16: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
18: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
19: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
18: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ नहु।
20: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा।
21: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
22: किन आमा, के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
22: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नु आमा, आज मै लगिदिन्छु।
21: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
22: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
21: मोबाइल 98563942 र 98066556586।
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: बाँकी समाचार। शुक्ला गण्डकी नगरपालिकामा विभिन्न कार्यक्रम सहित विशौं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस 2083 मनाइएको छ। नगर स्तरीय दलित सञ्चालित शुक्ला गण्डकी नगर समितिको आयोजनामा आज नगरपालिकामा बसोबास गर्ने दलित समुदायले सांस्कृतिक झाँकी सहित शक्ति प्रदर्शन गरेर दिवस मनाएका हुन्। विभिजोकदेखि नगरपालिकासम्म आयोजन गरिएको रयाली पश्चात नगरपालिकामा सभामा परिणत भएको थियो। सो कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डितले दलित समुदायलाई अवसरमा प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले जातभन्दा वर्गका आधारमा बढ़ी विभेद हुने गरेको दावी गर्दै दलित समुदायको आर्थिक अवस्था सुधार गर्न स्थानीय सरकारले पहल गरिरहेको बताउनुभयो। नगर प्रमुख पण्डितले जातको आधारमा हुने विभेदले समाजमा विद्रोह सिर्जना गर्ने भएकाले नगर सरकार यस्ता विकृति विरूद्ध अडिग रहेको स्पष्ट पार्नुभयो। नगरपालिकाका उपप्रमुख माधव विकराजुले सामाजिक रूपमा विभेदका अवशेष अझै रहेको भन्दै कानूनको प्रभावकारिता कार्यान्वयन आजको आवश्यकता बनेको बताउनुभयो। यस्तै पूर्व उपप्रमुख सविता रसाइलीले दलित समुदायमाथि अझै पनि जातीय रूपमा समान व्यवहार नहुने यथार्थ विरूद्ध लड्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनु भएको थियो। सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका शुक्ला गण्डकी नगरपालिका 1 वडाधीशी रविचन्द्र पौडेल, वार्ड नम्बर 7 वडाधीशी खड्कासिंह थापा, कार्यपालिका सदस्य खिमबहादुर कुमारले जातीय भेदभाव, परम्परा, संस्कार र धर्मका नाममा अझै कायम रहेको भन्दै सामूहिक प्रयासले निर्मूल बनाउनु पर्नेमा जोड़ दिनुभयो। यस्तै नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषद शुक्ला गण्डकी अध्यक्ष कुलकुमार कुमाल गुरूङ मगर सांस्कृतिक एकता समाजका अध्यक्ष मनराज गुरूङले नेपालमा उपेक्षित समुदायले न्याय महसुस हुने गरी सरकारी स्तरबाट काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उनीहरूले उपेक्षित समुदायको एकताले परिवर्तनका लागि संघर्ष गर्नुपर्नेमा जोड़ दिए। कार्यक्रममा विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर समितिका अध्यक्ष नारायण प्रसाद घिमिरेले धर्ममा विभेदबारे कुनै उल्लेख नभएको स्पष्ट पार्दै समाजमा हुने फरक व्यवहार अन्यायपूर्ण रहेको उल्लेख गर्नुभयो। सञ्जालका संयोजक सन्तोष विकाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दलित समुदायका अभियन्ताहरू विलास परियार, भरत लामकाटी, जनार्दन वियोगी नेपाली, दिपेन्द्र परियार, जौमाई सुनार, कोपिला परियार लगायतले जातीय रूपमा हुने फरक व्यावहारिक रूपमा हट्नुपर्ने आफूहरूको मुख्य माग रहेको बताएका थिए। नगरपालिकाका विभिन्न स्थानबाट सहभागी भएका दलित समुदायको बाक्लो उपस्थितिका बीच कार्यक्रम सम्पन्न भएको र कार्यक्रममा गायक एम सागर विका र कलाकार दिवस परियारले सांस्कृतिक प्रस्तुति राख्नु भएको थियो। भीमातमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विविध कार्यक्रम सहित मनाइएको छ। दिवसको अवसरमा भीमात नगरपालिका अनुमत छ स्थित नेवार समाज भवनमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुका साथै भीमात नगरपालिका अनुमत एकदेखि नौसम्मका अन्तर्जातीय विवाह गरेका सात दम्पतीलाई सम्मान गरिएको थियो। अन्तर्जातीय विवाह मार्फत समाजमा सहिष्णुता, सामाजिक सद्भाव र समानताको सन्देश प्रवाह गर्न योगदान पुर्याएको भन्दै उनीहरूलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ। भीमात नगरपालिकाकी उपप्रमुख शारदा खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख ददिरा सुवेदीले जातीय छुवाछुत नेपाली समाजको सामूहिक समस्या भएको उल्लेख गर्दै यसको अन्त्यको लागि कानूनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक चेतनाको विकास आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालको संविधानले सबै नागरिकलाई समानताको अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै जातीय विभेद तथा छुवाछुत जस्ता अमान्य व्यवहारलाई कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने धारणा व्यक्त गर्नुभयो। कार्यक्रम अनुहार छका वडाध्यक्ष श्याम सुन्दर जोशीले शहरी क्षेत्रमा जातीय भेदभावको घटना क्रमशः घट्दै गए पनि ग्रामीण क्षेत्रमा अझै विभिन्न स्वरूपमा कायम रहेको बताउनुभयो। उहाँले समुदाय स्तरमा सचेतना अभिवृद्धि, सामाजिक अन्तर्क्रिया तथा शिक्षा विस्तार मार्फत विभेद न्यूनीकरण गर्नुपर्ने आवश्यकता हुनुहुँदै दलित समुदायभित्र पनि आपसी एकता र साझा मुद्दामा सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। वर्ण सातका वडाध्यक्ष प्रकाश श्रेष्ठले दलित समुदायलाई अझै पनि विभिन्न राजनैतिक दलहरूले मतदाताको आधार मात्र ठान्ने प्रविधि अन्त्य हुनुपर्ने उल्लेख गर्नुभयो। भीमात नगरपालिका क्षेत्रभित्र छुवाछुत वा जाति विभेदको घटना भए कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने उहाँले स्पष्ट पार्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय विभाग सदस्य विकास सिग्देल, नेपाली कांग्रेस भीमातका सभापति अरविन्द श्रेष्ठ, दलित अधिकार कर्मी शालिकराम रहतराज, राप्रपा भीमातका अध्यक्ष ध्रुव सुवेदी तथा नेपाल कम्युनिष्ट पार्टी भीमातका नगर उपसंयोजक मणिराज आली लगायतले जातीय भेदभाव राष्ट्रिय समस्याको रूपमा विद्यमान रहेको उल्लेख गर्दै यसले सामाजिक एकता, विकास र समावेशी लोकतन्त्रलाई कमजोर बनाएको बताएका थिए। प्रशिक्षण दिँदै दलित अधिकार कर्मी धनबहादुर नेपालीले जातीय विभेदको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था, कानूनी व्यवस्था तथा पीड़ितले न्याय प्राप्त गर्न सक्ने प्रक्रियाका विषयमा जानकारी गराएको जनाइएको छ। कार्यक्रमको समापन गर्दै उपप्रमुख शारदा खनालले समाजका विभिन्न तह र समुदायमा अझै पनि विभेदका विभिन्न रूप विद्यमान रहेको उल्लेख गर्नुभयो। कोपिला नेपाली, पूर्व कार्यपालिका सदस्य दिना गोतामी, परिवार सेवा समाज, विश्वकर्मा समाज, मिजार समाज, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीयहरूको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन योजना शाखा प्रमुख टेकावती ढकालले गर्नुभएको थियो भने स्वागत कार्यपालिका सदस्य संगीता विकाले गर्नुभएको थियो। पोखराको पृथ्वीचोक स्थित बसपार क्षेत्रका सुकुम्बासी व्यवस्थापन गर्न जग्गा खोजीका निम्ति बनेको समितिले छवटा ठाउँ पहिचान गरेको छ। समितिले ती जग्गा प्रस्ताव गरेको छ। जग्गा खोजी तथा सिफारिश समितिले पोखरा महानगरपालिका नम्बर 11, 14, 15, 17, 21 र 25 आसपासका सरकारी तथा सार्वजनिक जग्गालाई सम्भावित ठाउँका रूपमा प्रस्ताव गरेको छ। बसपार क्षेत्रलाई व्यवस्थित गर्दै आधुनिक बसपार निर्माण गर्ने महानगरको योजना अनुसार सुकुम्बासी व्यवस्थापन प्रक्रिया अघि बढ़ाइएको हो। सोही क्रममा महानगरले तीनवटा छुट्टा छुट्टै समिति गठन गरी अध्ययन, तथ्याङ्क संकलन र समाधानको प्रक्रिया अगाडि बढ़ाएको छ। बसपार क्षेत्रमा बसवास गर्दै आएका 572 परिवारले आफू सुकुम्बासी भएको भन्दै महानगरपालिकामा विवरण बुझाएका छन्। महानगरले बसपार निर्माणको तयारीसँगै सो क्षेत्रमा बसवास गर्ने परिवारहरूको यथार्थ अवस्था पहिचान गर्न विवरण माग गरेको थियो। वरण नौका अध्यक्ष दिपेन्द्र मरासिनीका अनुसार प्राप्त सबै निवेदनहरूको प्रारम्भिक वर्गीकरण र तथ्याङ्क संकलन काम भइसकेको छ। उहाँका अनुसार वास्तविक सुकुम्बासी र अन्य दावेदार छुट्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 13.46 अङ्कले घटेर 2766.78 बिन्दुमा झरेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहका सूचक घटेकोमा व्यापार समूहको सूचक 1.71% ओह्रालो लागेको छ। आज 198 कम्पनीको शेयर घटेकोमा 63 बढेका छन्। यस्तै 8 कम्पनीको शेयर भने घटबड भएका छैनन्। आज सिद्धार्थ ब्याङ्कको डिभेन्चर 2084.10% घटेको छ। समग्रमा बजार घटेको दिन कालिचोक हाइड्रो पावरको शेयर भने 15% बढेको छ। आज नेप्सी सँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.73 अर्ब करोड़को कारोबार भएकोमा आज 353 कम्पनीको 1.06 करोड़ किता शेयर 4.70 अर्ब रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। चीनले ताइवान भ्रमणमा संलग्न न्यूजील्याण्डका 4 सांसदलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ। ताइवान भ्रमण गरेको आरोपमा चीनले आफ्ना 4 सांसदलाई 1 वर्षका लागि प्रतिबन्ध लगाएको न्यूजील्याण्डको विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सांसदहरूले मे महिनामा यात्राबाट फर्किएपछि प्रतिबन्धको बारेमा थाहा पाएको स्थानीय संचार माध्यमले लेखेका छन्। चीनीय दूतावासले माफी मागेर प्रतिबन्ध घटाउन वा हटाउन सकिने बताएको थियो। चीनले ताइवानको स्वशासित टापुलाई आफ्नो क्षेत्रका रूपमा दावी गर्छ। यस टापुको विदेशी संलग्नतालाई प्रतिबन्ध गर्ने प्रयास गरेको छ। तर चीनले ताइवान भ्रमण गर्ने न्यूजील्याण्डका सांसदहरूमाथि यात्रा प्रतिबन्ध लगाएको यो पहिलो पटक हो। यो कदमले विदेश मन्त्री विस्टन पिटर्सलाई आश्चर्यचकित पारेको न्यूजील्याण्डको विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै खबरमा उल्लेख छ। खेल समाचार। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। सिंगापुरमा आज भएको समूह एक अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको छ। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनायो। मलेसियाका कप्तान सयद अजिजले 54 रन बनाएको जनाइएको छ। नेपालका शेर मल्लले 3 विकेट लिनुभयो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रन बनायो। नेपालका कुशल भुटेलले शतक बनाएको जनाइएको छ। भुटेल 54 बलमा 126 रन बनाएर आउट हुनुभयो। भुटेल T20 अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाड़ी र समग्रमा 10 खेलाड़ी हुनुहुन्छ। भुटेलले यही प्रतियोगितामा चीनसँगको पहिलो खेलमा शतक बनाउनु भएको थियो। यस्तै आजको खेलमा आसिफ शेखले 68, कप्तान दिपेन्द्र सिंह ऐरीले 31 रन बनाउनुभयो। मलेसियाका बिरनदीप सिंहले 3 विकेट लिनुभयो। यो जितसँगै नेपाल समूह विजेता बनेको छ। यस्तै मलेसिया समूह उपविजेता बनेको छ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आफू राजनैतिक एजेण्डामा भन्दा पनि नेपालको आर्थिक समृद्धि र विकासको ढोका खोल्ने विशेष एजेण्डासहित नयाँ दिल्ली आएको जसोका सभापति लामिछानेको भनाई। परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि कार्यतालिका सार्वजनिक। सुदन गुरूङमाथि छानबिन गर्न समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी। इण्डोनेसियामा 7 नेपाली पक्राउ। अन्तर्राष्ट्रिय अनलाइन ठगी गिरोहमा संलग्नताको आरोप। पोखराको रातो पहिरा क्षेत्रबाट संकलन गरिएको फोहोरमा बम फेला। शुक्ला गण्डकीमा भीड़बाट लडेर युवकको ज्यान गयो। विभेद अन्त्य गर्न शुक्ला गण्डकीका दलित र गैर दलित एकमत। भीमातमा अन्तर्जातीय विवाह गर्ने 7 दम्पति सम्मानित। ताइवान भ्रमण गरेका न्यूजील्याण्डका 4 सांसदलाई चीनमा प्रतिबन्ध र नेपालसम्म विजेता बन्दै एसियन गेम्समा छनौट। अवस्थ हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यो तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143378 इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पिटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो।
5: विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
22: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
5: शाखा कार्यालय शुक्ला गण्डकी चार दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
22: फोन गर्नुहोस् 0635905511
6: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदेऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
4: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
7: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
8: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
12: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0656414411, मोबाइल 98562 9338 र 98028 22938।
14: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
15: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
14: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
15: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562062452।
16: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
17: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
16: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
18: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
15: मोबाइल 98560055770।

0: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
1: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
0: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-5-63-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
3: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
8: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर सस्तो हो र भने?
8: दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
10: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
11: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98-4-61-80-29, दमौली शाखाको लागि सम्पर्क 98-0-67-13-425।
12: ए सनौ सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 23 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4 बिपी चोक तनहुँ, फोन नम्बर 0-65-4-14-377, मोबाइल नम्बर 98-5-60-44-343।
13: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
14: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्जी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98-4-61-16-878, 98-2-35-52-7-63।
15: Joy Star Digital, entertaining the nation.

0: आपको इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।

0: पर बाबुहरूले पनि अहिले नाबर्के चाहिँ मनाएर त्यो दिन अब खोला किनारमा जाल नुहाइधुवाई गरेर अनि आफ्नो पितृहरूको सम्झनामा
1: यो थर्के चाहिँ बदलैके पनि उक्तु यसके फेरैके पनि उक्तु अथवा हाम्रो आर्कन थर भनी अझ राम्रो रोप्दै कि
2: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक बिहिबार बेलुकी

0: प्रस्तुत मार्टिन कुमार सहकार्य आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी
1: प्रायोजक मनिषा इलेक्ट्रोनिक्स शुक्ला गण्डकी छ खैरिनीटार
2: ज्यू म माठिना कुमार मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान गर्ने मूल नाराका कार्यक्रम आदिवासी संसारमा आज पनि उपस्थित भइसकबाट यो कार्यक्रम प्रत्येक बिहिबार बेलुकी 8 बजे शुक्ला गण्डकी एफएम 97.6 MHz प्रसारण होला। रेडियो ध्वनि तरंगसित शुक्ला गण्डकी FM.com हाबर पात्र नेपाल पात्र एप्समा गएर पनि हाम्रो के विश्वभरमै सुन्न सकला। सँगै रेडियो आधिकारिक फेसबुक पेज शुक्ला गण्डकी एफएम 97.6 र युट्युब लेखलको च्यानल भए पनि तोरेल आफूले चाहेको जतिसुकै पनि यो कार्यक्रम सुनि सकला। र मकै यो कार्यक्रम प्रायोजन गर्नबाट मनिषा इलेक्ट्रोनिक्स र यसको प्रोप्राइटरबाट कुलकुमार कुमार तोरेके आफूले चाहेको इलेक्ट्रोनिक मेसिनहरू जति पनि चाहिएबाट यो गर्मीको सिजनबाटै तोरेके पंखा टिभीहरू फ्रिजहरू चाहिएबाट गर्न पनि तोरेले यो मनिषा इलेक्ट्रोनिक्समा गएर आफूले चाहेको सामानहरू सुपथ मूल्यमा पाला। र मकै यो कार्यक्रम सामान्य गर्नबाट नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी र यसको संयोजकबाट विश्वनाथ श्रेष्ठ दुवैजनाकै जुन कार्यक्रम प्रायोजन गर्ने र यो कार्यक्रमको संयोजन गर्ने विश्वनाथ श्रेष्ठ दुवैजनाकै मस्ती मस्ती बास गर्छ। आजको श्रृंखलामा पनि म आज यो बिहिबारको श्रृंखलामा पनि म हाम्रो जुन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकीले आयोजना गर्नको 7 दिने रेडियो भाषा कार्यक्रमको जुन तालिममा सहभागी भइरहेका हाम्रो जति पनि जनजाति मध्येको छ जातित्वहरू हाम्रो समावेश भएर यो तालिम र म आज उनीहरूसितको एउटा छोटो जानकारी उहाँहरूको तालिम अवधिबाट कसम भइनन् गरेर म आज छोटो जानकारी उहाँसित लिँदै बाटौँ र मसित आज म शिष्यसितबाट नेवार समुदायबाट र भुजा समुदायबाट गुरूङ समुदायबाट र मगर समुदाय र म उनीहरूसित को कुराकानी निम्ति जोड्न चाहनु र अब कुनै बाँकी कुराहरू उनीहरूसित सोध्न चाहनु र उनीहरूको हल्का आफ्नो जातित्व भई प्रतिनिधित्व गरेर हाम्रो यो 7 दिने तालिममा समावेश भएबाट उहाँहरूले आफ्नो भाषामा पनि कार्यक्रम चलाइराख्दा त एउटा यो नेवारी भाषा पनि यी शुक्ला गण्डकी एफएम भए नै कार्यक्रम चलाइराख्दा त जुन उहाँबाट ज्ञान नारायण छ उहाँ चाहिँ नेवार समुदायको अग्रज पनि भएर जुन आफ्नो र यस्तै गरेर एउटा भुजेल समाजको जुन नेपाल आदिवासी जनजाति महासंघकै सदस्यबाट पनि अनि त्यस्तै गरेर गुरूङ समाजको छ्याजालो के अरे तमु ज्युल युला कनीको अध्यक्षबाट यहाँ मसित तमी युला छ्यु ज्याको शुक्ला गण्डकीको अध्यक्ष नोमाए गुरूङ अनि यस्तै गरेर फेरि नेपाल आदिवासी जनजाति महासंघको सदस्य नगरको सदस्य एम कुमार भुजेल र निरु भुजेल के म आज स्टुडियोमा निम्तेबाट र उहाँहरूको नै अब म भाषामा त त्यति नजान्त म उहाँहरूसित नेपाली भाषामै नै र हाम्रो भाषामा कुराकानी गर्दै बाटौँ र म यो कार्यक्रममा म सबैजनाकै स्वागत गराइनु। आजको नि मैसित म आजको यो कार्यक्रममा आज म 7 दिने तालिममा समावेश भइरहेको हाम्रो 6 जातिको सबैजनाकै म यहाँ कार्यक्रममा निम्तै सक बाटौँ। उहाँहरूले आफ्नो भाषामा जुन संस्कार सम्बन्धीको नमस्ते के आफ्नो भाषामा कैसक बटन गर्ने म अब उहाँहरूसितको म अब 7 दिनको अवधिको यो नेपाली भाषामा अब उहाँहरूले त अब म भाषा नबुझ्त अब म उहाँहरूसित नि अब म खस भाषामा नै कुरा गर्दै बाटौँ। म एकै म चाहिँ अब यता नेवार जातितिर गएँ अनि दाइ तपाईँ चाहिँ यो 7 दिने तालिम अवधिभरमा होइन तपाईँको अनुभव कस्तो लाग्यो?
3: नमस्कार, म ज्ञान नारायण श्रेष्ठ नेवार भाषाको बाट म प्रतिनिधित्व गरेर के बोल्दैछु। अब हामी जेठको 4 गते हाम्रो यो भाषा कक्षा तालिमको उद्घाटन समारोह सञ्चालन भयो। जेठको 5 गतेदेखि कक्षा खास गरी शुक्ला गण्डकी एफएममा आएर हामी कक्षा सुरु गर्यौं, तालिमको कक्षा सुरु गर्यौं। तालिमको कक्षा सुरु गरेदेखि आजसम्मको विवरण भन्नुपर्दाखेरिमा तालिममा हामी सहभागी भएपछि हाम्रो यो स्टेसन म्यानेजर राजन उपाध्यायज्यूबाट सुरुवात भयो। राजन उपाध्यायज्यूले हामीलाई चाहिँ यो माइक समाउने विधिदेखि लिएर हामीलाई रेडियोको प्रसारण सुरु भएको संसारमा चाहिँ कहिले प्रसारण भयो र नेपालमा कहिले प्रसारण भयो, संसारमा सबभन्दा पहिला इटलीका गुग्लेमो मार्कोनीले आकाशमा यसै वायुमण्डलमा चाहिँ रेडियो प्रसारण गर्न ध्वनि प्रसारण गर्न सकिन्छ भन्ने कुरा भन्नुभयो भने त्यस्तै गरी अमेरिकाबाट बेलायतबाट सुरु भई नेपालमा पनि रेडियो प्रसारण कार्यक्रम सुरुवात भयो र नेपालमा यो तनहुँमा रेडियो तनहुँ ढोरबरा एफएम र शुक्ला एफएम सञ्चालन भइरहेको छ भन्ने कुरा उहाँहरूले जानकारी दिनुभयो मिति सन्त राखेर।
2: धन्यवाद दाई ज्ञान दाईलाई, उहाँले आफ्नो नेवार जातित्वको उहाँमा एकदम नेतृत्व गरेर अगाडि बढ़िराख्नु भएको छ। विगत एक वर्षदेखि उहाँले नेवारी भाषामा पनि कार्यक्रम चलाउँदै आइराख्नु भएको छ। उहाँलाई एकदमै धन्यवाद दिन चाहन्छु हाम्रो आजको यो मेरो कुमाल भाषाको मातृत्व भाषाको कार्यक्रममा। र यसै गरी म एउटा नेवार समुदायकोलाई एकछिन बीचमा हार्दै म भुजल समुदायलाई अगाडि बढ़ाउन चाहन्छु। र भुजल समुदायका निरु दिदी, निरु तपाईँ एउटा भुजल जातिको नेतृत्व गरिरहँदा, तपाईँलाई आफ्नो समुदायबाट एउटा यो रेडियो भाषा तालिममा पठाइरहँदा तपाईँको आफ्नो अनुभव कस्तो रह्यो 7 दिनको अवधिमा?
4: म निरु भुजेल। हाम्रो यो आज मातृभाषा आवाजको आवश्यकता, आजको मूल नाराको साथ रेडियो भाषा कक्षा कार्यक्रममा तालिम अत्यन्त उपयोगी भयो। ज्ञानवर्धक र प्रभावकारी अनुभवका रूपमा महसुस भयो यस तालिमले। साथीहरूलाई रेडियोमा प्रयोग हुने शब्द सरल प्रभावकारी भाषाको प्रयोग गर्ने सिप विकास गर्न महत्वपूर्ण सहयोग पुर्यायो भन्न चाहन्छु।
2: धेरै धेरै धन्यवाद दिदी, तपाईँले एकदमै राम्रो विषयहरूमा एकदमै जानकारी लिनुभएछ, धेरै राम्रो कुरा ज्ञानहरू सिक्नुभएछ, त्यसको लागि एकदमै धन्यवाद। अब आगामी दिनमा तपाईँले यो आफ्नो जातित्वबाट, जुन भुजेल समुदायबाट अवश्य पनि आफ्नो भाषाबाट नै कार्यक्रम चलाउनुहुन्छ भन्ने अपेक्षा गर्नु भएको छ, अवश्य पनि हुन्छ होला नि, होइन दिदी?
4: हजुर, अब यति 7 दिने तालिमले हामीलाई धेरै प्रभाव पारेको छ। यसमा आफ्नो भाषा संस्कार संस्कृतिप्रति हामी एकबद्ध भएर अगाडि बढेर आफ्नो भाषामा प्रस्तुत बन्ने पनि मेरो इच्छा रहेको छ। धन्यवाद।
2: धन्यवाद यो भुजल समुदायको, जुन उहाँलाई प्रतिनिधित्व गरेर पठाउनु भएको थियो निर्भुजललाई, उहाँलाई उहाँ नेपाल आदिवासी जनजाति महासंघ नगर समय पर्स शुक्ला गण्डकीको पनि कोषाध्यक्ष हुनुहुन्छ, उहाँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। म यतिखेर भने फेरि म गुरूङ समुदायतिर अगाडि बढ्न चाहन्छु। उहाँ तमुस्यो स्याजालोको नगरको अध्यक्ष पनि हुनुहुन्छ। म विगत केही लामो समयदेखि नै उहाँले धोरबरा एफएममा पनि उहाँले गुरूङ भाषाको कार्यक्रम चलाउँदै आइराख्नु भएको छ, दुईजना प्रतिभा गुरूङ र नौमाया गुरूङ मिलेर उहाँ दुवैजनालाई। र आज मेरो कार्यक्रममा चाहिँ उहाँ नौमाया गुरूङज्यूलाई म निम्ताएको छु। उहाँले म नौमायादी, तपाईँलाई हाम्रो मेरो कार्यक्रममा स्वागत छ।
5: धन्यवाद महाप्रेन्द्रज्यू।
2: तपाईँलाई दिदी, यो जुन 7 दिने रेडियो भाषा कार्यक्रममा तपाईँले आफूले कस्तो अनुभव गर्नुभयो र कस्तो महसुस गर्नुभयो, तपाईँलाई उपयुक्त कार्यक्रम लाग्यो कि कस्तो लाग्यो?
5: छ्याज्यालो, मेरो नाम नौमाया तमुस्यो। तमुस्यो, मातृभाषा आवाजको आवश्यकता आजको भन्ने मूल नाराका साथ हामीले यो भाषा कक्षा तालिम चाहिँ अत्यन्तै राम्रोसँग हामीले चाहिँ यो पाठहरू सिक्यौं कि। हाम्रो चाहिँ सुरुको दिनमा चाहिँ राजेन्द्र सरले चाहिँ हाम्रो यो रेडियोको पार्ट्सहरूदेखि लिएर मैले यो भाषा कक्षा तालिमबाट धेरै कुराहरू ज्ञान हासिल गरेको छु। र अब हामी पनि, म पनि यो रेडियो प्रस्तुतको तयारीमा छौँ भन्ने मैले आशा लिएको छौँ। धन्यवाद।
2: धन्यवाद नौमाया दिदीले। उहाँ चाहिँ तमु युले छ्याराजको नगरको अध्यक्ष हुनुहुन्छ। उहाँले आफ्नो एक हप्ते अनुभवहरू सुनाइसक्नु भएको छ, उहाँलाई एकदमै धन्यवाद। म यतिखेर भने म मगर समुदायको जुन नेतृत्व गरेर आउनु भएको छ, मगर समुदायले उहाँले दुईजनालाई पठाउनु भएको थियो। अहिले मेरो कार्यक्रममा हुनुहुन्छ दुर्गा थापा दिदी। दिदी, तपाईँलाई मेरो यो कार्यक्रममा स्वागत छ।
6: धन्यवाद कार्यक्रम प्रस्तोता मार्टिना कुमालज्यू।
2: दिदी, तपाईँलाई जुन तपाईँ मगर समुदायबाट जुन नेतृत्व गरेर 7 दिने रेडियो भाषा कार्यक्रममा उपस्थित हुनु भएको छ, त्यो तालिम अवधिभरमा तपाईँलाई कस्तो महसुस भयो, तपाईँलाई कस्तो फिल भयो, होइन? तपाईँ अबको दिनमा अब म गर्न सक्छु या सक्दिनँ भन्ने महसुस भयो कि अब म अवश्य पनि अगाडि बढ्छु जस्तो फिल भयो?
6: सम्पूर्णमा नमस्कार। म यस आदिवासी जनजाति महासंघबाट, महासंघद्वारा सञ्चालित यो मगर आदिवासी संसारबाट चाहिँ हामीलाई चाहिँ यो दिएको कार्यक्रममा चाहिँ एकदम राम्रो, सही सदुपयोगको कार्यक्रम र सही ढंगले सिकेर हामी चाहिँ अगाडि बढ्नुपर्छ र अगाडि नै छौं र अगाडि बढ्नुपर्छ र अगाडि कार्यक्रम चलाउन सक्छु भन्ने भएर आएको छु। म कार्यक्रम चलाउने कोसिसमै छु।
2: धन्यवाद दिदी। अवश्य पनि तपाईँले अब आगामी दिनमा जुन तपाईँको समुदायबाट एकजना दिदीले कार्यक्रम चलाइ आउँदै हुनुहुन्छ, राख्नु भएको छ जुन धोरबरा एफएमबाट पनि, अब अवश्य पनि दिदीले अब पालो चाहिँ अवश्य पाउनुहुन्छ भन्ने आशा अपेक्षा गर्दछौ। हामी जुन आज यो 7 दिने तालिमबाट अवश्य पनि तपाईँको इच्छा पूरा हुनेछ भन्ने कामनाका साथ, शुभकामना साथ, म फेरि पनि म जुन रेडियो भाषा कार्यक्रमको जुन एक वर्ष अगाडिबाट जुन धोरबरा एफएममा आफ्नो मगर समुदायको एउटा मगर भाषा कार्यक्रम चलाउँदै आइराख्नु भएको कार्यक्रम प्रस्तुतता म सविता दिदीलाई पनि मेरो आजको यो कुमाल भाषाको कार्यक्रममा मातृभाषा आवाजको आवश्यकता आजको भन्ने म कार्यक्रममा मैले आज यो स्टुडियोमा म कार्यक्रम प्रस्तुतता जुन रेडियो भाषा धोरबरा एफएमका मगर भाषाका प्रस्तुतता सविता दिदीलाई पनि म मेरो कार्यक्रममा एकदमै स्वागत छ। दिदी
7: धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू।
2: दिदी तपाईँ जुन अहिले जुन धोरबरा एफएममा आफ्नो मगर समुदायको र मगर भाषाको कार्यक्रम चलाइरहँदाखेरि आदिवासी संसार कार्यक्रम लिएर चलाइराख्नु भएको छ विगत एक वर्षदेखि, तपाईँलाई कतिको गाह्रो भइरहेको छ आफ्नो जातित्वको बारेमा यो कार्यक्रम चलाइरहँदाखेरि?
7: मलाई यो कार्यक्रम चलाइरहँदाखेरि केही अप्ठ्यारो त भइरहेको छ अलिकति समय मिलाउन यताउति, तर पनि हाम्रो जुन चलिआएको परम्परा संस्कृति छ त्यसको चाहिँ खोजीनिधि गर्दाखेरि, हाम्रो इतिहास संस्कार संस्कृतिलाई खोजीनिधि गर्दाखेरि त्यो गाह्रो दुःख सँगसँगै फेरि छुट्टै आनन्द रमाइलो महसुस हुन्छ मलाई।
2: धन्यवाद दिदी। एकदमै एउटा प्रस्तुत भएर काम अघि सरिरहँदाखेरि एकदम अवश्य पनि गाह्रो त हुन्छ नै, एउटा कन्सेप्ट एउटा स्क्रिप्ट खोज्नको लागि बनाउनको लागि होइन, कन्टेन्टहरू खोज्दाखेरि त्यो कन्टेन्टहरू खोज्दाखेरि खोजिरहँदाखेरि तपाईँ आफैले एक्लै खोजेर बनाउनुहुन्छ या एउटा सामूहिक बसेर या कुनै तपाईँको मगर समुदायको अग्रजहरूले तपाईँलाई यो उपलब्ध गराइदिनुहुन्छ?
7: त्यसको विषयमा चाहिँ मैले अहिलेसम्म त एक्लै नै खोजिरहेको छु, एक दुईवटा किताबहरू पढेर अथवा युट्युब च्यानलहरू जस्तै सामाजिक सञ्जालहरूबाट नै मैले टिप्पणी गरेर कार्यक्रम तयार गरेको हुन्छु। तर कहिलेकाहीँ अन्तर्वार्ताको कार्यक्रमहरू पनि राख्छु मैले हाम्रो अग्रजहरूको, हाम्रो आफ्नो आफ्नो क्षेत्रमा एकदम के अरे अगाडि बढ़िरहनु भएको अग्रजहरूको सँग अन्तर्वार्ता लिँदाखेरि उहाँहरूबाट पनि धेरै कुराहरू, नयाँ कुराहरू सिक्न जान्ने मौका पनि पाइन्छ, त्यसमा रमाइलो पनि हुन्छ र ताजा अपडेट हाम्रो त्यसरी अन्तर्वार्ताको कार्यक्रम लिँदाखेरि चाहिँ हाम्रो समुदायभित्र कहाँ के भइरहेछ भन्ने कुराको चाहिँ ताजा अपडेट चाहिँ हाम्रो समुदायमा चाहिँ पर्न जान्छ, त्यसले एकदम सकारात्मक प्रभाव देखेको छु।
2: धेरै धेरै धन्यवाद दिदी तपाईँलाई। एकदमै आफूले कार्यक्रम प्रस्तुतको रूपमा काम गरिरहँदाखेरि तपाईँले मगर समुदायबाट चाहिँ एकदमै राम्रो कार्यक्रम चलाइराख्नु भएको छ र तपाईँले आफ्नो समुदायमा धेरै अग्रज दिदीहरू दाईहरूसँग पनि अन्तर्वार्ता कार्यक्रम लिइराख्नु भएको छ, तपाईँको कार्यक्रम उत्कृष्ट नै भइरहेको छ। र आज भने यदि आजको कार्यक्रम तोरेके कसन लाग्ला, यो कार्यक्रम मकै सुनेर प्रतिक्रिया देखे पनि मैले अनुरोध गरेनौ र म आजको कार्यक्रममा पनि मैले जुन हाम्रो नेपाल आदिवासी जनजाति महासंघ नगर समय पर्छ शुक्ला गण्डकीले आयोजना गर्लक 7 दिने रेडियो भाषा कार्यक्रममा जुन हाम्रो 6 जातिको प्रजातिहरू अलि उनीहरूसितको छोटो परिचय सँगैसँगै उनीहरूको अनुभव पनि मैले आजको यो कार्यक्रममा लिइसकेको बाटौ र उहाँहरूको कार्यक्रमकै कसो लाग्यो र मुख्य यो कार्यक्रमकै प्रायोजन गर्ने मनिषा इलेक्ट्रोनिक्स र यसको प्रोपाइटर कुलकुमार कुमालकी पनि मस्ती मस्ती बास गर्दै र म यो कार्यक्रमकै समन्वयकर्णी नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला कण्डकीको संयोजक विष्णु श्रेष्ठज्यूकी पनि मस्ती मस्ती बास गर्दै अर्को हप्ता यी समयमा आउने वाचा गर्दै म आजको यो कार्यक्रम भए पनि म विदा भएकै नै ज्यू।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुपसिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560862827 र 98644530031।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
2: सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
8: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
2: मोबाइल नम्बर 98261502067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
9: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166343372।
12: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
13: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी, आज भोलि त हाम्रै दुलेगौंडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
12: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी 4 बजार दुलेगौड़ा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816362032। स्तरीय कपड़ा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइज मै जाऊ। राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
14: त्यसो नभने मरि म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
2: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
15: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702025, मोबाइल 9856033878, 9841356558।
16: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
17: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
15: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
15: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
15: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229।
15: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
18: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
18: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
18: पुराना गर गहना सँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
18: चन्द्रिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
20: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
21: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
20: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
21: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
20: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, होइन हतार छ, पछि आउँदै गरौला है।
22: दीर्घायु फर्निचर सोरुम,
23: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
24: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
23: दीर्घायु फर्निचर सोरुम दुलेगौंडा तनहुँ।
22: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709704, मोबाइल नम्बर 9847061268,
23: 9857062068।
25: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
26: ढुक्क भाउन हो बुढी, फ्रेस आउँछ कि भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
25: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
26: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह
0: चास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
25: होम डेलिभरीको पनि व्यवस्था छ।
18: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9850700778।
1: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
1: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाली अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
1: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: ओए काजी, त त अस्ट्रेलिया जान्छु भन्थिस् त, फेरि आइस सुटिङ पनि बोक्न।
6: हेर केटा, स्पोर्ट बोय हुँदै हुँदै हुँदै हुँदै हुँदै एक दिन हिरो हुने मन छ मलाई। त्यो जाब अस्ट्रेलिया त जाउँला नि एक दिन, तर मेरो मनको सपना चाहिँ हेर हिरो हुने हो। हिरोमा हिरोइनसँग नाच्ने हो कि, ओए ओए ओए ओए ओए गर्दै नाच्ने यति मजा आउँछ हेर। अस्ट्रेलिया पुरा नजर अहिले।
5: एक बजिसक्यो, हिरो आउँदैन त यहाँ। ए केटा, रेडी गर्दै गर है।

0: काजिस
1: चिया लिएर आऊ। चिया चिया
2: काजिसलाई चिया भन्ने हिरो भइसक्यो केटो कोइ स्पोर्ट चिया दे
1: ल
3: के खाने मान्छे रहेछ
1: डिरे साहब कति हेर हुनु रेटे
4: नायक ज्यू सुटिङ त प्याकअप भइसक्यो त

0: 97.6 शुक्लागंड की एफएम 97.6
1: दक्षिणपन्थी व्यक्तिका प्रतिक्रियाहरू शेयर गरेका छन्। उनले प्रहरी विरूद्ध निजी स्तरमा अभियोजन गर्न आर्थिक सहयोग गर्ने प्रस्ताव गरेका छन्। स्टार्मरले भने, मस्कले फेरि पनि पछिल्ला केही दिनमा हाम्रो राजनीतिमा हस्तक्षेप गरेका छन्, विभाजन बढाउन खोजिरहेका छन् र ब्रिटेनमा हामी यस्तो होइनौ, हामी तर्कसंगत र सहिष्णु मानिसहरू हौ। प्रधानमन्त्री कियर स्टार्मर छुरा प्रहारपछि मरणासन्न अवस्थामा रहेका हेनरी नोभाकलाई हत्कडी लगाएर पक्राउ गरिएको थियो। उनका हत्याराले नोभाकमाथि जातीय विभेदको झुटो आरोप लगाएका थिए। यो घटनाले हत्या भएको साउथह्याम्प्टनमा हिंसात्मक झडपहरू निम्त्याएको छ। दुवै देशलाई प्रभावित पार्ने एउटा साझा नदीमा हालै दुईवटा परियोजना घोषणा गरेर भारतले पानीलाई हतियारको रूपमा प्रयोग गर्न लागेको पाकिस्तानले आरोप लगाएको छ। त्यहाँको विदेश मन्त्रालयले पाकिस्तानको पानी र खाद्य सुरक्षामा खतरा उत्पन्न गराउने कुनै पनि कदम गैर कानूनी एवं अस्वीकार्य भएको जनाएको छ। सन् 1960 यी दुई छिमेकीले सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए, जसले भारतबाट पाकिस्तानमा बग्ने उक्त नदीका स्रोतहरूको बाँडफाँट गरेको थियो। अघिल्लो वर्ष कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले उक्त सम्झौतालाई निलम्बन गरेको थियो। पछिल्लो पटक भारतले चेनाब नदीमा एउटा सुरुङ र जलविद्युत आयोजना निर्माण गर्ने कुरा अघि सारेको छ। छ दिनदेखि विश्वको सर्वोच्च शिखर सगरमाथामा हराइरहेका एकजना नेपाली शेर्पा जीवितै फेला परेका छन्। बोल्नै नसक्ने र दुईटै हत्केला हिउँले खाएको अवस्थामा फेला परेका दावा शेर्पालाई सगरमाथा आधार शिविरतर्फ घिस्रदै गरेको अवस्थामा हिमाल सफा गर्न गएको एउटा टोलीले खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरेको थियो। र फुटबलको सर्वोच्च निकाय फिफाले खेलाड़ी र समर्थक प्रतिको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भन्दै पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल विश्वकप आयोजना स्थलमा लैजान प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर निर्धारित समयपछि पनि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म झण्डै 10.5 करोड़ रूपियाँ असूल गरिएको शिक्षा मन्त्रीले जनाएका छन्। उक्त रकम केवल 44 जना प्राध्यापकबाट फिर्ता गराइएको बताइएको छ। देशकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयमा लामो समयदेखि अध्ययन विदा सुविधाको दुरूपयोग हुँदै आएको जानकारहरू बताउँछन्। यस विषयमा छानबिन गर्न करिब 1.5 वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले समिति गठन गरेको थियो। सुशीला कार्की नेतृत्वको सरकारका बेला प्रतिवेदन बुझाएको उक्त समितिका संयोजक जीवन काफ्रेलाई नै वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्ने क्रम शुरू भएको हो। सामाजिक सञ्जालको एउटा पोस्टमा शिक्षा मन्त्री सस्मित पोखरेलले प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेको विषयलाई उच्च शिक्षाको क्षेत्रमा सुशासन, जवाफदेहिता तथा संस्थागत अनुशासन कायम गर्ने अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा हामीले छानबिन समितिका संयोजक जीवन काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा अध्ययन विदा सुविधाको दुरूपयोग कसरी भइरहेको थियो भनेर सोधेका छौं।
3: त्रिभुवन विश्वविद्यालयको हामीले तलबी अध्ययन विदा दिने प्रोभिजन छ। अधिकतम 5 वर्षसम्म अध्ययन विदा दिन्छौं, तलब सहित दिन्छौं। र हामीले के एक्सपेक्ट गर्छौं भने उहाँहरू बाहिर गइसकेपछि, अध्ययनमा गइसकेपछि उहाँहरूले जानेको विद्यताहरू हाम्रो क्लासरूममा, हाम्रो युनिभर्सिटीमा आएर सपोर्ट गर्नुहुन्छ भन्ने हिसाबले दिइरहेको हुन्छौँ। तर अब केही प्राध्यापकज्यूहरू अब विभिन्न कारणले गर्दाखेरि उहाँहरू नफर्किनु भएको चाहिँ छ। त्यसमा नफर्किँदा नि एउटा शर्त छ, उहाँहरूले त्यति बेला खाइपाएको तलब सहित 10% ब्याज सहित पैसा फिर्ता गर्न पर्ने उहाँले कबुलियत गरेर जानुभएको हुन्छ। उहाँहरू फर्किनु पनि भएको छैन र कबुलियत अनुसार फिर्ता पनि नगरेको केस भएको कारणले गर्दा यो व्यतिथि आएको छ।
2: अब तपाईँहरूले रकम फर्किने क्रम जारी रहेको भनेर भन्नुभएको छ, तपाईँको हिसाबले असुल उपर हुन बाँकी रकम कति छ अथवा त्यो नोक्सानीको आकार कति छ?
3: अब अहिलेसम्म 61 जनाले चाहिँ म पैसा फिर्ता गर्न इच्छुक छु भनेर चाहिँ हामीलाई, हाम्रो कमिटीलाई चाहिँ निवेदन दिनुभएको छ र हामीले सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् होइन, डेटाबेस फाइनल आउँदाखेरि एउटा होला, अरबौं पैसाहरू उठ्ने सम्भावना छ यसमा।
2: काफीजी, अब शिक्षा मन्त्रीले चाहिँ यसलाई यो शैक्षिक संस्थामा सुशासन कायम गर्ने विषयसँग जोडेर व्याख्या गर्नुभएको छ। यो फिर्ता भएपछि सकिने कुरा हो कि यो सुविधाको दुरूपयोग गर्नेहरूलाई अरू कारवाही पनि हुन्छ त्यस्तो सुझाव पनि दिनुभएको छ तपाईँहरूले?
3: यो अहिलेसम्म भएका केसहरूलाई हामीले सल्भ गर्ने र आगामी दिनमा यस्ता कुराहरू नहुनको लागि के गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौँ। त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मको समस्या नै समाधान हुन्छ र आगामी दिनमा यस्ता खालका समस्याहरू त्यसले जोड्नु पर्दैन।
2: त्यो भनेको चाहिँ अहिले जसरी रकम फिर्ता गर्नेहरू जति छन् अथवा जति रकम फिर्ता गर्न बाँकी नै रहेकाहरू छन् उनीहरूलाई अरू कारवाही चाहिँ हुँदैन?
3: दुईटा कुरा गर्नुपर्ने थियो। एउटा चाहिँ उहाँहरूले आफूले कबुलियत गरे अनुसारको टाइममा आएर सर्भिस गर्नुपर्ने थियो एउटा। त्यो गर्नु भएन भने उहाँले लिएको तलब मान अनुसार 10% ब्याज सहित फिर्ता गर्ने दुईटा मध्ये एउटा चाहिँ उहाँले गर्न सक्नुहुन्छ। अहिलेको नियमले त्यही भन्छ होइन, त्यो नियम अनुसार अरू थप कारवाही हुने छैन।
2: अन्त्यमा काफेजी, समग्रमा यो अहिले जुन क्रम देखियो रकम फिर्ता गर्ने क्रम, यसले चाहिँ त्रिभुवन विश्वविद्यालयको हकमा अथवा उच्च शैक्षिक संस्थाहरूको हकमा के अर्थ राख्छ समग्रमा?
3: तीनटा आयाम जस्तो लाग्छ। एउटा चाहिँ हामीले अब हाम्रो प्राध्यापकहरू बाहिर गइसकेपछि पक्कै पनि त्यतिलाई भ्याकुम हुन्छ, पार्ट टाइम कन्ट्राक्ट टिचरहरू राख्नुपर्छ, त्यसको समस्याहरू गाँजिएकै छ। एउटा ट्रागिक क्षति बेहोरिराखेका छौँ। अर्को कुरा भनेको आर्थिक क्षति यत्रो भइरहेछ। तेस्रो कुरा चाहिँ नैतिक कुरा चाहिँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अध्ययन विदा लिनुहुन्छ अनि त्यसलाई मिसयुज गर्नुहुन्छ भन्ने जुन कुराहरू बाहिर हुँदाखेरि त्यो हिसाबले गर्दा नैतिक कुराहरूमा नि समस्या छ। यो कुरालाई हामीले अहिले सल्भ गरौं र आगामी दिनमा हामीले समितिले दिएको एउटा सल्लाह सुझाव छ त्यसलाई कार्यान्वयन गरेर जानु हो भने भोलिका दिनमा यस्ता समस्याहरू आउँदैनन्, सधैँको लागि यो समस्याबाट सल्भ गर्न सक्छौं भन्ने हाम्रो चाहिँ अपेक्षा छ।
2: उनी थिए त्रिभुवन विश्वविद्यालय सम्बद्ध एउटा छानबिन समितिका संयोजक जीवन काफे। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। एउटा प्रसंग संक्षेपमा, परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार खनाल भारतीय समकक्षी एस जयशंकरको निम्तोमा भारत जान लागेका हुन्। उनले त्यहाँ जयशंकरसँग द्विपक्षीय बैठक गर्नेछन्। भ्रमणका बेला दुई देशका अधिकारीहरूबीच व्यापार, लगानी, कनेक्टिभिटी र ऊर्जा लगायतका क्षेत्रमा सहकार्य एवं जनस्तरीय सम्बन्धबारे कुराकानी हुने मन्त्रालयले बताएको छ। खनाल आइतबार स्वदेश फर्कनेछन्। अब अर्को प्रसंग, धवल शमशेर राणा सहितका कतिपय पार्टी पदाधिकारी र नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्यागको घोषणा गरेका छन्। पार्टी संचालन तथा अन्य विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङदेनसँग केही समय यता असन्तुष्ट रहँदै आएका राणा सहितका नेताहरूले अन्ततः पार्टी छाड्ने निर्णय गरेका हुन्। राज संस्था पुनर्स्थापनाको अजेण्डा बोकेको राप्रपामा फूट र एकीकरणको श्रृंखला नौलो भने होइन। एक रिपोर्ट। आज काठमाडौँमा पार्टी परित्यागको घोषणा गर्ने क्रममा नेता राणाले आफूहरू नयाँ पार्टी गठनको तयारीमा जुटेको बताए। यद्यपि त्यसको एजेण्डा राप्रपाको भन्दा खासै भिन्न भने नहुने उनले बीबीसीसँग भने।
4: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ। एउटा दोहोरो रूपले उभिने र एजेण्डामा अडिग हुने एउटा राष्ट्रता बोकेको एउटा दल नेपाली जनताले खोजेको छ। त्यो स्पेसलाई हामीले फुलफिल गर्नको लागि अगाडि बढेको छौँ। भविष्य के हुन्छ त अब राम्रै होला।
2: पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि आत्मकेन्द्रित भएको, विधान अनुसार नचलेको, राज संस्था पुनस्थापनाको आन्दोलन तुहाउन अग्रसर भएको तथा पार्टीको एजेण्डा लत्याउँदै गणतन्त्रलाई सुदृढीकरण गर्ने एजेण्डा बोकेको, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साझेदार बनेको जस्ता आरोप लगाएका छन्। नेतृत्वको भनाई र गराई नमिलेकै कारण पार्टी मतदाताबाट दण्डित हुँदै गएको उनीहरूको तर्क छ। यद्यपि बीबीसीसँग प्रतिक्रिया दिने क्रममा पार्टी अध्यक्ष लिङदेनले भने ती आरोपहरूलाई भ्रामक भने।
4: धवलजी नै आफै चाहिँ त्यो गणतन्त्र भनौँ जे भनौँ हामी जुन सरकारमा गयौं त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्र होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
2: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष लिङदेनको भनाईलाई अस्वीकार गरेनन् तर सरकारमा सामेल हुने प्रक्रियामा आफ्नो भूमिका भने सीमित रहेको दावी गरे।
4: त्यो ड्राफ्ट गर्ने क्रममा म थिएँ तर त्यो निर्णय गर्ने क्रममा शीर्षस्थ नेताहरूले नै गरे है, हामीले मैले निर्णय गरे होइन। मेरो अब्जेक्सन जेमा थियो अब्जेक्सनहरू थियो त्यो निर्णयमा सिग्नेचर उहाँकै छ, मेरो छैन।
2: महामन्त्री राणा सहितले पार्टी परित्याग गरिरहँदा पार्टी अध्यक्ष लिङदेनले भने नेतृत्व र पार्टी सञ्चालन कार्यको समीक्षा महाधिवेशन मार्फत हुनु उपयुक्त हुने तर्क गरे।
3: अब निकट भविष्यमा महाधिवेशन हुँदैछ, नेतृत्वको हिसाबले मैले केही गल्ती कमी कमजोरी गरेको रहेछु भने त्यो समीक्षा त्यही महाधिवेशनमा हुन्छ।
2: नेता राणाले भने अब राप्रपासँग कुरा मिल्ने कुनै सम्भावना नरहेको बताए।
4: अब हामी राप्रपामा पहिले नेताहरूले पार्टी फोड्ने फेरि पार्टी मिल्ने भनेर होइन, हामी फरक नाम फरक चिन्ह र चाहिँ नि राप्रपामा नफर्किने गरी हामी निस्क्या हो।
2: राणा पक्षधारहरूले यस कदमलाई पार्टी परित्यागको पहिलो चरणका रूपमा अर्थ्याएका छन्। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाई बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। शान्तिको अन्तिम मौका भनिएको दक्षिण लेबननका लागि एउटा प्रस्तावित युद्ध विरामलाई हिजबुल्लाह लडाकु समूहले अस्वीकार गरेको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनन बीच उक्त नाजुक युद्ध विरामलाई नवीकरण गर्ने र हिजबुल्लाहका गतिविधि रोक्न कैयौं सुरक्षा जोनहरू स्थापना गर्ने सहमति भएको घोषणा गरेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
1: हिजबुल्लाका नेता नईम कासिमले उक्त सम्झौतालाई आत्मसमर्पण र पराजयको संज्ञा दिँदै लेबननका गाउँमा बमबारी भइरहेको अवस्थामा उत्तरी इजरायलमा आक्रमण नरोकिने बताएका छन्। दक्षिण लेबननमा इजरायली हमलामा कम्तीमा 9 जना मारिएपछि हिजबुल्लाले उत्तरी इजरायलमा बुधबार रकेट हमला गरेको थियो, जसको केही घण्टापछि वाशिङटनमा उक्त सम्झौता घोषणा गरिएको थियो। संयुक्त विज्ञप्तिमा उक्त सम्झौता इरानको समर्थन पाएको, हिजबुल्ला समूहले पूर्ण रूपमा आक्रमणहरू रोक्ने सहितका शर्तहरूमा निर्भर हुने भनिएको थियो। अमेरिका, इजरायल र लेबननले कुनै राज्य वा गैर राज्य पक्षले लेबननको भविष्य बन्धक बनाउने विषय अस्वीकार्य रहेको जनाएका थिए। लेबननका संचार माध्यमहरूमा बिहिबार पनि देशको दक्षिण भागमा आक्रमणहरू भएका र कम्तीमा एउटा हमलाले क्षति निम्त्याएको भनिएको छ। हिजबुल्ला लेबननको सबैभन्दा शक्तिशाली राजनीतिक समूह हो। इरानको समर्थनका कारण उसले लेबननको सेनाभन्दा शक्तिशाली सशस्त्र बल निर्माण गरेको छ र इजरायलसँग श्रृंखलाबद्ध लड़ाई गरेको छ। इजरायल, युके र अमेरिका सहित कैयौं देशहरूले हिजबुल्लालाई आतंकवादी संगठनको सूचीमा राखेका छन्। इजरायल र लेबनन बीचको सम्झौता इजरायली सीमा र त्यहाँबाट उत्तरमा झण्डै 30 किलोमिटर पर इजरायलको स्थल सेनाको नियन्त्रणमा रहेको लिटानी नदी बीचको क्षेत्रबाट हिजबुल्लालाई हटाउने शर्तको कार्यान्वयनमा निर्भर रहने भनिएको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: एकान्छी
1: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
0: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समीर कटेज बाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
1: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
0: होटल टाइटेनिक गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
0: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ, पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो, विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम, एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
0: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
0: फोन गर्नुहोस् 0-65-590-511।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
5: भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
7: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0-65-570-744।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
10: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
11: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार,
11: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
12: ओमकार,
11: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार,
11: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्, त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
11: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560-50834।
13: Thank you. कृषि विकास कार्यालय तनहुँको अनुरोध,
14: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
15: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
14: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
15: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
13: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
14: थप जानकारीको लागि 0-65-563-130।
13: कृषि विकास कार्यालय तनहुँ, दमौली।
16: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
17: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
14: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
16: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0-65-75-676, मोबाइल 98-560-62-676।
18: हजुर, दान गरौ।
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
20: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
18: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
19: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
21: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
22: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
21: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
23: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
24: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
25: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-5756।
24: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
26: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9850603128 र 9462614726।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ?
3: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार,
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9850602630।
6: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: यस तनाव सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जे 23 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी चार बीपी चोक तनहु, फोन नम्बर 0654143377, मोबाइल नम्बर 9850604343।
4: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
10: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर,
11: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654414245, 0654414345।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
7: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www शुक्ला गण्डकी FM.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। तनहु शुक्ला गण्डकी नगरपालिका 5 हरौटा स्थित सिसौ घारी क्षेत्रमा भीड़बाट लडेर एकजना किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्ला गण्डकी नगरपालिका 7 भोटेपानी निवासी 17 वर्षीय अस्मित राणा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राणा झरौटा खोला नजिकै रहेको करिब 90 मिटर अग्लो भीड़बाट लडेका थिए। गम्भीर घाइते भएका राणालाई तत्काल उद्धार गरी गैराती बेल चौतारा स्थित जीपी कोइराला राष्ट्रिय स्वास्थ्य उपचार केन्द्र लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक दीपक कुमार कार्कीले बताउनुभयो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। पोखरामा फोहोर फाल्ने ठाउँमा बम भेटिएको छ। पोखराका विभिन्न क्षेत्रबाट संकलन गरिएका फोहोर फाल्ने ठाउँमा पोखरा 21 बम फेला परेको हो। बिहिबार बिहान फोहोरको गाडीले झारेको फोहोरमा कबाडी सामान खोज्ने क्रममा रिमा शेर्पाले 13 वटा ग्रेनेड बम भेट्टाउनु भएको थियो। लगतै प्रहरीलाई खबर गरेपछि प्रहरीले सो क्षेत्र नियन्त्रणमा लिएको छ। पोखरा 17 रातो पहरा पैया पर्वत तीय संग्रहालय लगायतका क्षेत्रबाट संकलन गरिएको फोहोरमा बम भेटिएको पोखरा 21 के कार्यवाहक वडा अध्यक्ष विमला केसीले जानकारी दिनुभयो। उहाँको अनुसार पोखरा महानगरपालिकाको फोहोर बोक्ने गाड़ी K1537 नम्बरको गाड़ीले बोकेर फोहोरमा बम भेटिएको हो। उहाँले भन्नुभयो, रातो पहिरा ओरापोराबाट ल्याएको सो गाड़ीको फोहोरमा कबाड़ी खोज्दै गर्दा शेर्पा बहिनीले बम भेटिएको रहेछन्। बोरामा भएकाले गाड़ीमा कसैले नदेखेको बम फोहोर फाल्ने क्रममा लगेर खनाएपछि मात्रै देखिएको हुन सक्ने उहाँको भनाइ छ। फोहोर बोरामा भएकाले त्यहाँ के छ भन्ने कसैलाई थाहा नै भएन, उहाँले भन्नुभयो। खोलेर कबाडी खोज्दा पो बम भेटिएको रहेछ। बम भेटिएपछि शर्माले उल्टाई पुल्टाई हेर्दै गरेको अवस्थामा सोही ठाउँमा कार्यरत एक्सकाभेटर चालकले राख्न लगाएका थिए। लगतै गएको वडा प्रहरी कार्यालय बैरामको टोलीले नेपाली सेनाको बम डिस्पोज टोलीलाई खबर गरेको थियो। शुक्ला गण्डकी नगरपालिकामा विभिन्न कार्यक्रम सहित विश्व जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस 2083 मनाइएको छ। नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा बिहिबार नगरपालिकामा बसोबास गर्ने दलित समुदायले सांस्कृतिक झाँकी सहित शक्ति प्रदर्शन गरेर दिवस मनाएका हुन्। बीपी चोकदेखि नगरपालिकासम्म आयोजना गरिएको र्याली पश्चात नगरपालिकाका सभाहरूमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डितले दलित समुदायलाई अवसरमा प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले जात भन्दा वर्गको आधारमा बढ़ी विभेद हुने गरेको दावी गर्दै दलित समुदायको आर्थिक अवस्था सुधार गर्न स्थानीय सरकारले पहल गरिरहेको बताउनु भएको छ। नगर प्रमुख पण्डितले जातको आधारमा हुने विभेदले समाजमा विद्रोह सृजना गर्ने भएकाले नगर सरकार यस्ता विकृति विरूद्ध अडिग रहेको स्पष्ट पार्नुभयो। नगरपालिकाका उपप्रमुख खुम्बहादुर विक राजुले सामाजिक सञ्जालमा सामाजिक रूपमा विभेदका अवशेषहरू अझै रहेको भन्दै कानूनको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता रहेको बनेको बताउनुभयो। यस्तै पूर्व प्रमुख सविता रसाईजीले दलित समुदायमाथि अझै पनि जातीय रूपमा समान व्यवहार नहुने यथार्थ विरूद्ध लड्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनु भएको थियो। सामाजिक विकास समितिका संयोजक समेत रहेका शुक्ला गण्डकी नगरपालिकाका वडा अध्यक्ष रविचन्द्र पौडेल, वडा नम्बर 7 का वडा अध्यक्ष खड्कसिंह थापा, कार्यपालिका सदस्य खिमबहादुर कुमारले जातीय भेदभाव परम्परा संस्कार र धर्मका नाममा अझै कायम रहेको भन्दै सामूहिक प्रयासले निर्मूल बनाउनु पर्नेमा जोड़ दिनुभयो। यस्तै नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषद शुक्ला गण्डकीका अध्यक्ष कुलकुमार कुमार गुरूङ मगर, सांस्कृतिक एकता समाजका अध्यक्ष मनराज गुरूङले नेपालमा उपेक्षित समुदायले न्याय महसुस हुने सरकारी स्तरबाट काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उनीहरूले उपेक्षित समुदायको एकताले परिवर्तनका लागि संघर्ष गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर समितिका अध्यक्ष नारायण प्रसाद घिमिरेले धर्ममा विभेद बारे कुनै उल्लेख नभएको स्पष्ट पार्दै समाजमा हुने फरक व्यवहार अन्यायपूर्ण रहेको बताउनुभयो। सञ्जालका संयोजक सन्तोष विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दलित समुदायका अभियन्ताहरू विलास परियार, भरत लामगादे, जनार्दन वियोगी नेपाली, दिपेन्द्र परियार, जौमाया सुनार, कोपिला परियार लगायत जातीय रूपमा हुने फरक व्यवहार रूपमा हट्नुपर्नेमा आफूहरूले मुख्य माग रहेको बताउनुभयो। नगरपालिकाका विभिन्न स्थानबाट सहभागी भएका दलित समुदायहरूको बाक्लो उपस्थितिका बीच सम्पन्न भएको कार्यक्रममा गायक यम सागर विक र कलाकार दिवस परियारले सांस्कृतिक प्रस्तुति राखेको थियो। भिमालमा जातीय विभेद तथा छुवात राष्ट्रिय दिवस विविध कार्यक्रम सहित मनाइएको छ। दिवसको अवसरमा विभाग नगरपालिका नम्बर 6 स्थित नेपाल समाज भवनमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुका साथै विभाग नगरपालिका नम्बर 1-9 अन्तर्जातीय विवाह गरेका सात दम्पतीलाई सम्मान गरिएको हो। अन्तर्जातीय विवाह मार्फत समाजमा सही सुरक्षा, सामाजिक सद्भाव र समानताको सन्देश प्रयोग गर्न योगदान पुर्याएको भन्दै उनीहरूलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ। विभाग नगरपालिकाका उपप्रमुख शारदा खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख दधिराज सुवेदीले जातीय छुवाछुत नेपाली समाजको सामूहिक समस्या भएको उल्लेख गर्दै यसको अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक चेतनाको विकास आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालको संविधानले सबै नागरिकलाई समानताको अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै जातीय विभेद तथा छुवाछुत जस्ता अमानवीय व्यवहारलाई कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा वडा नम्बर 6 अध्यक्ष श्याम सुन्दर जोशीले शहरी क्षेत्रमा जातीय विभेदका घटनाक्रम गर्दै गए पनि ग्रामीण क्षेत्रमा अझै विभिन्न स्वरूपमा कायम रहेको बताउनुभयो। उहाँले समुदाय स्तरमा सचेतना अभिवृद्धि, सामाजिक अन्तर्क्रिया तथा शिक्षा विस्तार मार्फत विभेद न्यूनीकरण गर्नुपर्ने आवश्यकता उल्लेख गर्दै दलित समुदायभित्र पनि आपसी एकता र साझा मुद्दामा सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। त्यस्तै वडा नम्बर 7 अध्यक्ष प्रकाश श्रेष्ठले दलित समुदायलाई अझै पनि विभिन्न राजनैतिक दलहरूले मतदाताको आधारमा मात्र ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय विभागका सदस्य सिकदेव, नेपाली कांग्रेस विमातका सभापति अरविन्द श्रेष्ठ, दलित अधिकार कर्मी शालिक राम गहतराज, राप्रपा विमातका अध्यक्ष ध्रुव सुवेदी तथा नेपाल कम्युनिष्ट पार्टी विमातका नगर उपसंयोजक मणिराज आले लगायतकोले जातीय विभेद राष्ट्रिय समस्याका रूपमा विद्यमान रहेको उल्लेख गर्दै यसले सामाजिक एकता, विकास र समाजसेवी लोकतन्त्रलाई कमजोर बनाएको बताउनुभयो। कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण दिँदै दलित अधिकार कर्मी धनबहादुर नेपालीले जातीय विभेदको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था, कानूनी व्यवस्था तथा पीड़ितले न्याय प्राप्त गर्न सक्ने प्रक्रियाका विषयमा जानकारी गराइएको थियो। उहाँले नेपालको संविधान, मूलकीय अपराध संहिता तथा जातीय विभेद तथा छुवाछुत कसुर र सजाय एन 2068 छुवाछुतलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरेको उल्लेख गर्दै विभेदका घटना लुकाउनुभन्दा सम्बन्धित निकायमा उजुरी दिनुपर्नेमा जोड़ दिनुभयो। कांग्रेसको कार्यक्रमको समापन गर्दै उपप्रमुख शारदा खनालले समाजका विभिन्न तह र समुदायमा अझै पनि विभेदका विभिन्न रूपमा विद्यमान रहेको बताउनुभयो। वडा नम्बर 6 सदस्य कोपिला नेपाली, पूर्व कार्यपालिका सदस्य दिना गोतामे, परिवार सेवा समाज, विश्वकर्मा समाज, मिजार समाज, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख टेकावती ढकालले गर्नुभएको थियो भने स्वागत कार्यपालिका सदस्य संगीता विकले व्यक्त गर्नुभएको थियो। पोखराको पृथ्वी चोक स्थित बस्ता क्षेत्रका सुकुम्बासी व्यवस्थित व्यवस्थापन गर्न जग्गा खोजीका निमित्त बनेको समितिले 6 ठाउँ पहिचान गरेको छ। समितिले ती जग्गा प्रस्ताव गरेको छ। जग्गा खोजी तथा सिफारिस समितिले पोखरा महानगरपालिका नम्बर 14, 15, 11, 17, 21 र 25 आसपासका सरकारी तथा सार्वजनिक जग्गालाई सम्भावित ठाउँका रूपमा प्रस्ताव गरिएको छ। बसपा क्षेत्रलाई व्यवस्थित गर्दै आधुनिक बस पार्क निर्माण गर्ने महानगरको योजना अनुसार सुकुम्बासी व्यवस्थापन प्रक्रिया अगाडि बढ़ाइएको हो। सोही प्रक्रियाका क्रममा महानगरले 3 छुट्टी समिति गठन गरी अध्ययन तथ्याङ्क संकलन र समाधानको प्रक्रिया अगाडि बढ़ाएको छ। बसपा क्षेत्रमा बसोबास गर्दै आएका 572 परिवारले आफू सुकुम्बासी भएको भन्दै महानगरपालिकामा विवरण बुझाएका छन्। महानगरले बस पार्क निर्माणको तयारीसँगै क्षेत्रमा बसवास गर्ने परिवारको यथार्थ अवस्था पहिचान गर्न विवरण माग गरेको थियो। वडा नम्बर 9 वडाध्यक्ष दिपेन्द्र मरासिनिक अनुसार प्राप्त सबै निवेदनहरूको प्रारम्भिक वर्गीकरण र तथ्याङ्क संकलनको काम भइसकेको छ। उहाँको अनुसार वास्तविक सुकुम्बासी र अन्य दावेदार छुट्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अवसम्म स्नेह साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्लानन्दकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रस्ताव हुनेछन्। त्यतिन्जेलसम्मको लागि सहपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग झाडोकाको चोखो लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै शरीरमा बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्रि। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 5 बज्यो।

0: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
2: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840609543।
3: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
4: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार?
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार?
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: पुआई विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856028587।
10: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
11: शुक्ला गण्डकी एफएम 97.6।
12: घटना दुर्घटना
13: कला संस्कृति
12: स्थानीय राष्ट्रीय
14: अन्तर्राष्ट्रिय खेलकुद
15: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
16: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल जेठ महिनाको 22 गते शुक्रबार, अधिक ज्येष्ठ कृष्ण पक्षको पञ्चमी तिथि, अंग्रेजी मिति अनुसार जून 5 तारीक सन् 2026, नेपाल सम्वत 1146। आज विश्व वातावरण दिवस। सूर्यदेव बिहान 5:09 भविनी सूर्यास्त साँझ 6:58 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट आफू राजनीतिक एजेण्डामा भन्दा पनि नेपालको आर्थिक समृद्धि र विकासको ढोका खोल्ने विशेष एजेण्डा सहित नयाँ दिल्ली आएको राष्ट्रपा सभापतिलाई मिछाने कम्पनी परराष्ट्रमन्त्री खनालको भारत भ्रमण भोलि आजदेखि कार्यतालिका सार्वजनिक। सुदन गुरूङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी। इण्डोनेसियामा 7 नेपाली पक्राउ। अन्तर्राष्ट्रिय अनलाइन ठगी गिरोहमा संलग्नताको आरोप। पोखराको रातो पहिरो क्षेत्रबाट संकलन गरिएको फोहोरमा बम फेला। शुक्ला गण्डकीमा भीरबाट लडेर युवाको मृत्यु। विभेद अन्त्य गर्न शुक्ला गण्डकीका दलित र गैर दलित एक मत विवादमा अन्तर्जातीय विवाह गर्न 7 दम्पतीलाई सम्मानित। ताइवान भ्रमण गरेका न्यूजील्याण्डका 4 सांसदलाई चीनमा प्रतिबन्ध। र नेपाल समूह विजेता बन्दै एसियन गेममा छनौट।

0: हजुर, समाचार विस्तारमा सुन्नुहोस्। भारत भ्रमणमा रहेका राष्ट्रपतिका सभापति रवि लामिछानेले आफू राजनैतिक एजेण्डा भन्दा पनि नेपालको आर्थिक समृद्धि र विकासको ढोका खोल्ने विशेष एजेण्डा सहित नयाँ दिल्ली आएको बताउनु भएको छ। प्रवासी नेपाली सम्पर्क समाज भारतद्वारा नयाँ दिल्लीमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य रहेको प्रश्न पार्नुभयो। सम्बोधनका क्रममा उहाँले भन्नुभयो, हामीले सम्मानित मात्र भएर पुग्दैन, समृद्धि पनि हुनुपर्नेछ। नयाँ दिल्लीमा राजनैतिक ढोका खोल्न त धेरै आए, तर यसपटक म समृद्धिको ढोका खोल्न आएको हुँ। समृद्धि नेपालको सपनामा सहकार्य गर्ने एजेण्डा बोकेको म यहाँ आएको छु। उहाँले भारतसँग आफ्नो व्यक्तिगत वा पार्टीगत मागेही नरहेको उल्लेख गर्दै सबै मुद्दा नेपाल र नेपालीको उन्नतिमा मात्र केन्द्रित रहेको उल्लेख गर्नुभएको छ। परराष्ट्र मन्त्री सुशील खनाल आजदेखि तीन दिन भारत भ्रमणमा रहनुहुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकर पनि मन्त्रणामा खनाल नयाँ दिल्ली जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा खनालले भारतीय विदेश मन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। वार्तामा व्यापार कानूनी, दुई देशका सम्पर्क र संचार विस्तार, ऊर्जा लगायतका विषयमा छलफल हुनेछ। परराष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेको भ्रमण लगत्तै खनालले भ्रमण गर्न लाग्नु भएको हो। मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल आउँदो आइतबार जेठ 24 गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ। अहिले भारत भ्रमणमा रहनुभएका राष्ट्रपतिका सभापति लामिछाने आज स्वदेश फर्कदै हुनुहुन्छ। प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाले काठमाण्डुमा प्रदर्शन गरेको छ। सीमाका विषयमा प्रधानमन्त्रीको व्यक्ति परराष्ट्र घाटी भएको भन्दै नेकपा आबद्ध जनवर्गीय संगठन समन्वय मोर्चाले बिहिबार काठमाण्डुको माइतीघरमा विरोध प्रदर्शन गरेको हो। उनीहरूले प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने र राष्ट्र घाती अभिव्यक्ति दिने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरेका छन्। साथै प्रदर्शनकारीहरूले जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा झूठ बोल्ने प्रधानमन्त्री चाहिँदैन, आत्मसमर्पणवादको विरोध गरौं, जिम्मेवार बोल, सत्य बोल, राष्ट्रको सम्मान जोगाऊ लगायतका लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। जेएनजी अभियन्ता रक्षा बमले किर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका एक सुकुम्बासीको मृत्यु भएपछि सरकारको अकर्म मयता र लापरवाहीका कारण नागरिकले ज्यान गुमाउनु परेको बताउनु भएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले सरकारको अकर्मयता र लापरवाहीका कारण कतिजना सुकुम्बासी मर्दासम्म यसलाई सामान्यमा दिनुपर्ने हो भन्दै प्रश्न गरिन्। उहाँले लोकतान्त्रिक व्यवस्थामा सरकार नागरिकको अभिभावक हुनुपर्ने भन्दै राज्यको कमजोरीका कारण नागरिकले ज्यान गुमाउनु गम्भीर आत्मसमीक्षाको विषय भएको बताउनुभयो। सरकार अभिभावक र प्रत्येक नागरिक परिवारका सदस्य हुन्। आफ्नो जिद्दी र हटका कारण कुनै परिवारको सदस्य गुम्नु निकै आत्मग्लानीको विषय हो, तर यो जुरी सरकारले देश कुन नागरिकका लागि बनाउँदैछु भनिरहेको हो त्यो थाहा छैन, उहाँले लेख्नु भएको छ। उहाँले प्रश्न उठाउने परम्परालाई विकास विरोध ठान्ने र यस्ता घटनामा मौन रहनेहरू नै गरिब नागरिकले ज्यान गुमाउने अवस्थाका कारक भएको बताउनुभयो। वर्तमान गृह मन्त्री सुदाङ गुरूङको सम्पत्ति छानबिन गर्न गठित समितिले आगामी सोमबार प्रतिवेदन बुझाउने तयारी गरेको छ। समितिले पाएको 15 दिनको म्याद जेठ 19 गते सकेपछि 5 दिन थप गरिएको थियो। मन्त्री परिषद बैठकले थपेको म्याद आगामी शनिबार सकिँदैछ। सुदाङ गुरूङले निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरण र गृहमन्त्री भएपछि सार्वजनिक सम्पत्ति विवरण फरक परेपछि उहाँको सम्पत्तिलाई लिएर विवाद शुरू भएको थियो। गुरूङमाथि आरोप बढ्दै गएपछि उहाँले वैशाख 9 गते गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। सरकारले वैशाख 28 गतेको मन्त्री परिषदको निर्णयबाट उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी, अध्यक्ष मालेका नियन्त्रक शुभकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणिनी उपानेले सदस्य रहने गरी छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो। समितिको प्रवक्ता समेत रहेका सह न्यायाधिवक्ता उपानेले प्रतिवेदन लेखनको काम भइरहेको जानकारी दिनुभयो। नेकपा एमाले संगठन विभागद्वारा आयोजित सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा सम्बन्धी कार्यशाला 10 बजेका संकल्प प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। कार्यशालाले पार्टी संगठनलाई थप सुदृढ तथा सक्रिय र प्रविधि मन्त्री बनाउने लक्ष्यसहित विभिन्न निर्णयहरू गरिएको छ। पारित संकल्प अनुसार एमाले संगठित सदस्यहरूको अनलाइन नवीकरण कार्यालय सम्बन्धित सदस्यको प्रत्यक्ष उपस्थितिमै तत्काल अघि बढ़ाउने निर्णय गरेको छ। साथै प्रत्येक संगठित सदस्यले कम्तीमा 3 जना नयाँ सदस्य पार्टीमा आबद्ध गराउने अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। कार्यशालाले अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा अन्य दलतर्फ आकर्षित भएका मतदाताहरूलाई पुनः एमालेसँग जोड़िन आग्रह गरेको छ। पार्टीको प्रभाव र जनाधार विश्वास विस्तार गर्न मतदातासँगको सम्बन्धलाई थप मजबूत बनाउने रणनीति पनि तय गरिएको छ। त्यसै गरी ठिक समय एमाले यस समय भन्ने नारालाई व्यवहारमा उतार्दै पार्टीका सबै कार्यक्रमहरू निर्धारित समयमै सञ्चालन गर्न संकल्प गरिएको छ। विज्ञान प्रविधि र सामाजिक सञ्जालको आदि अधिकतम प्रयोग मार्फत पार्टी गतिविधिलाई डिजिटल रूपान्तरण मार्फत लैजाने प्रतिबद्धता पनि कार्यशालाले व्यक्त गरेको छ। इन्डोनेसियामा 7 जना नेपाली पक्राउ परेका छन्। इन्डोनेसियाको सेन्ट्रल जाभा क्षेत्रीय प्रहरीको साइबर अपराध अनुसन्धान निर्देशनालयले उनीहरूलाई पक्राउ गरेको हो। सोलो राय क्षेत्रमा सञ्चालित अन्तर्राष्ट्रिय अनलाइन ठगी गिरोहमा संलग्न रहेको आशंकामा 7 जना नेपाली र 4 जना म्यानमारका नागरिकलाई पक्राउ गरिएको हो। स्थानीय संचार माध्यम कम्पोस.com का अनुसार उक्त गिरोहले करिब 41.1 अर्ब इण्डोनेसियाली रूपियाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सेन्ट्रल जाभा क्षेत्रीय प्रहरीको साइबर अपराध अनुसन्धान निर्देशक वरिष्ठ आयुक्त हिमावान सुतान्तो सारागिहका अनुसार आरोपितहरूले रोमान्स स्क्याम शैलीमा पीड़ितहरूसँग भावनात्मक सम्बन्ध स्थापित गरी विश्वास जित्ने र त्यसपछि नक्कली लगानी योजना तथा क्रिप्टो करेन्सीमा लगानी गर्न प्रलोभन दिने गरेका थिए। अनुसन्धानका क्रममा प्रहरीले एक कम्पनीको कार्यालयले 6 वटा भाड़ाका कोठा सहित 7 स्थानमा छापा मारेको जनाएको छ। पीटीएनडीई ग्लोबल कन्सल्टेन्ट नामक कम्पनीलाई कामदार भर्ना गर्ने तथा मुख्य सञ्चालन केन्द्रका रूपमा प्रयोग गरिएको आशंका गरिएको छ। कनौको शुक्लागनदेखि नगरपालिका 5 हरौटा स्थित सिसौ घाडी क्षेत्रमा भिडभाड लडेर एकजना किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्लागनदेखि नगरपालिका 7 भोटे बानी निवासी 17 वर्षीय अस्मित राणा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बुधबार राति स्थानीयहरूसँग बसेका बेला पिसाब फेर्न जाने बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राणा झरौटा खोला नजिक रहेको करिब 90 मिटर अग्लो भीरबाट लडेका थिए। गम्भीर घाइते भएका राणालाई तत्काल उद्धार गरी गए राति बेलचोतरा स्थित जेपी कोइराला राष्ट्रिय स्वास्थ्य उपचार केन्द्र लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरी निरीक्षक दीपक कुमार कार्कीले बताउनुभयो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। पोखरामा फोहोर फाल्ने ठाउँमा बम भेटिएको छ। पोखराका विभिन्न क्षेत्रबाट संकलन गरिएका फोहोर फाल्ने ठाउँ पोखरा 21 मा बम फेला परेको हो। बिहिबार बिहान फोहोरको गाडीले झारेको फोहोरमा कवाडी सामान खोज्ने क्रममा रिमा शेर्पाले 3 वटा ग्रेनेड बम भेटाउनु भएको हो। लगतै प्रहरीलाई खबर गरेपछि प्रहरीले सो क्षेत्रमा नियन्त्रणमा लिएको छ। पोखरा 17 रातो पैरा पर्वतीय संग्रहालय लगायतका क्षेत्रबाट संकलन गरिएको फोहोरमा बम भेटिएको पोखरा 21 का कार्यवाहक वडा अध्यक्ष विमला केसीले जानकारी दिनुभयो। उहाँका अनुसार पोखरा महानगरपालिकाको फोहोर बोक्ने गाडीको 1-54-37 नम्बरको गाडीले बोकेको फोहोरमा बम भेटिएको हो। उहाँले भन्नुभयो रातो पहिरा वरपुरकाबाट ल्याइएको सो गाडीको फोहोरमा कवाडी खोज्दै गर्दा शेर्पा बहिनीले बम भेटाउनु भएको रहेछ। बोरामा भएकाले गाडीमा कसैले नदेखेको बम फोहोर फाल्ने ठाउँमा लगेर खनाइएपछि मात्रै देखिएको हुन सक्ने उहाँको भनाइ छ। फोहोर बोरामा भएकाले त्यहाँ के छ भन्ने कसैलाई थाहा नै भएन। उहाँले भन्नुभयो खुलेर कबाडी खोज्दा पो बम भेटिएको रहेछ। बम भेटेपछि शेर्पाले उल्टै पल्टै हेर्दै गरेको अवस्थामा सोही ठाउँमा कार्यरत स्काभेटर चालकले राख्न लगाएका थिए। लगतै आएको वडा प्रहरी कार्यालय बैदामको टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो। दुग्लागुण्डकी नगरपालिकामा विभिन्न कार्यक्रम सहित विषौ जातीय भेदभाव तथा सुवाछुत उन्मूलन राष्ट्रिय दिवस 2083 मनाइएको छ। नगर स्तरीय दलित संचार दुग्लागुण्डकी नगर समितिको आयोजनामा बिहिबार नगरपालिकामा बसोबास गर्ने दलित समुदायको सांस्कृतिक झाँकी सहित शक्ति प्रदर्शन गरेर दिवस मनाइएको हो। बिपी चौकदेखि नगरपालिकासम्म आयोजना गरिएको र्याली पश्चात नगरपालिकाका सभाहरूमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख कृष्ण राज पण्डितले दलित समुदायलाई अवसरमा प्राथमिकता दिनुपर्नेमा बताउनुभयो। उहाँले जातभन्दा पनि वर्गका आधारमा बढ़ी विभेद हुने गरेको दावी गर्दै दलित समुदायको आर्थिक अवस्था सुधार गर्न स्थानीय सरकारले पहल गरिरहेको बताउनुभएको छ। नगर प्रमुख पण्डितले जातको आधारमा भने कुनै विभेदले समाजमा विद्रोह सृजना गर्ने भएकाले नगर सरकार यस्ता विकृति विरूद्ध अडिग रहेको स्पष्ट पार्नुभयो। नगरपालिकाका उपप्रमुख कुम्बा देवीका राजुले सामाजिक रूपमा विभेदका अवशेष अझै रहेको भन्दै कानूनको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता बनेको बताउनुभयो। यस्तै पूर्व उपप्रमुख सविता र साइलीले दलित समुदायमाथि अझै पनि जातीय रूपमा समान व्यवहार नहुने यथार्थ विरूद्ध लड्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनु भएको थियो। सामाजिक विकासका समितिका संयोजक समेत रहेका सुक्लागण्डकी नगरपालिकाका वडा अध्यक्ष रविचन्द्र पौडेल, वडा नम्बर 7 वडा अध्यक्ष खड्गसिंह थापा, कार्यपालिका सदस्य किम बहादुर कुमारले जातीय भेदभाव परम्परा संस्कार र धर्मका नाममा अझै कायम रहेको भन्दै सामूहिक प्रयासले निर्मूल बनाउनु पर्नेमा जोड़ दिनुभयो। यस्तै नेपाल आदिवासी जनजाति महासंघ सुक्लागण्डकी नगर समन्वय परिषद सुक्लागण्डकीका अध्यक्ष कुल कुमार कुमाल गुरूङ मगर सांस्कृतिक एकता समाजका अध्यक्ष मनराज गुरूङले नेपालमा उपेक्षित समुदायले न्याय महसुस हुने सरकारी स्तरबाट काम हुन नसकेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन्। नगर उनीहरूले उपेक्षित समुदायको एकताले परिवर्तनको लागि संघर्ष गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। विश्व हिन्दू महासंघ शुक्लागण्डकी नगर समितिका अध्यक्ष नारायण प्रसाद घिमिरेले धर्ममा विभेदबारे कुनै उल्लेख नभएको स्पष्ट पार्दै समाजमा हुने फरक व्यवहार अन्यायपूर्ण रहेको बताउनुभयो। सञ्जालका संयोजक सन्तोष विकका अध्यक्षतामा सम्पन्नका भएको कार्यक्रममा दलित समुदायका अभियन्ताहरू विलास परियार, भरत लामगादे, जनार्दन प्योगी, नेपाली यी दिपेन्द्र परियार, जौमाया सुना, कुपिला परियार लगायतले जातीय रूपमा हुने फरक व्यावहारिक रूपमा हटाउनु पर्ने आफूहरूको मुख्य माग रहेको बताउनुभयो। नगरपालिकाका विभिन्न स्थानबाट सहभागी भएका दलित समुदायको बाक्लो उपस्थितिका बीच सम्पन्न भएको कार्यक्रममा गायकी एम सागर विग र कलाकार दिपस परियारले सांस्कृतिक प्रस्तुति राखिनु भएको थियो। विवादमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम सहित मनाइएको छ। दिवसको अवसरमा विभिन्न नगरपालिका नम्बर 6 स्थित नेवार समाज भवनमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुका साथै विमात नगरपालिका नम्बर 1 9 अन्तर्जातीय विवाह गरेका 7 दम्पतिलाई सम्मान गरिएको हो। अन्तर्जातीय विवाहमा खर समाजमा सहिष्णुता तथा सामाजिक सद्भाव र समानताको सन्देश प्रवाह गर्ने योगदान पुर्याएका भन्दै उनीहरूलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ। विभिन्न नगरपालिका युवा शारद खनाल प्रदस्थमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख विराज सुवेदीले जातीय छुवाछुत नेपाली समाजको सामूहिक समस्या भएको उल्लेख गर्दै यसको अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक चेतनाको विकास आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालको संविधानले सबै नागरिकलाई समानताको अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै जातीय भेदभाव तथा छुवाछुत जस्ता अमानवीय व्यवहारलाई कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने धारणा व्यक्त गर्नुभयो। कार्यक्रम नम्बर 6 वडा अध्यक्ष श्यामसुन्दर जोशीले शहरी क्षेत्रमा जातीय भेदभावका घटना क्रमशः घट्दै गए पनि क्षेत्रीय ग्रामीण क्षेत्रमा अझै विभिन्न स्वरूपमा कायम रहेको बताउनुभयो। उहाँले समुदाय स्तरमा सचेतना वृद्धि गरी सामाजिक तथा शिक्षा विस्तार मार्फत विभेद न्यूनीकरण गर्नुपर्ने आवश्यकता औलाउँदै दलित समुदायभित्र पनि आपसी एकता र साझा मुद्दामा सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। त्यस्तै वडा नम्बर 7 वडा अध्यक्ष प्रकाश श्रेष्ठले दलित समुदायलाई अझै पनि विभिन्न राजनैतिक दलहरूले मतदाताको आधार मात्र ठान्ने प्रवृत्ति अन्त्याउनु पर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय विभाग सदस्य विकास सिग्देल, नेपाली कांग्रेसका विमातका सभापति अरविन्द श्रेष्ठ, दलित अधिकार कर्मी शालिक राम गहत्राज र प्रभा विमातका अध्यक्ष दुर्ग सुवेदी तथा नेपाली कम्युनिष्ट पार्टी विमातका नगर उपसंयोजक मणिराज आले लगायतले जातीय भेदभाव राष्ट्रिय समस्याका रूपमा विद्यमान रहेको उल्लेख गर्दै यसले जातीय एकता विकास र समावेशी लोकतन्त्रलाई कमजोर बनाएको बताउनुभयो। कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिँदै दलित अधिकार कर्मी रणबहादुर नेपालीले जातीय भेदभावको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था, कानून तथा कानूनी व्यवस्था तथा न्याय तथा पीड़ितले न्याय प्राप्त गर्न सक्ने प्रक्रियाका विषयमा जानकारी गराउनु भएको थियो। उहाँले नेपालको संविधान, मुलुकी अपराध संहिता तथा जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय एन 2068 छुवाछुतलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरेको उल्लेख गर्दै विभेदका घटना लुकाउनुभन्दा सम्बन्धित निकायमा उजुरी दिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रमको समापन गर्दै उपप्रमुख शारदा खनालले समाजका विभिन्न तह र समुदायमा अझै पनि विभेदका विभिन्न रूप विद्यमान रहेको बताउनुभयो। वडा नम्बर 6 का वडा सदस्यको पिला नेपाली पूर्व कार्यपालिका सदस्य दिना गोतामे, परिवार सेवा समाज, विश्वकर्मा समाज, विचार समाज, विभिन्न टोलीका संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन योजना शाखा प्रमुख टेकावती ढकालले गर्नुभएको थियो भने स्वागत कार्यपालिका सदस्य संगीता विकारीले व्यक्त गर्नुभएको थियो। बिहानी शुक्ल गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा दस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नि, जाउँ हिँड्दै।
11: स्कृति फेन्सिङ दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्कृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
14: कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक कनहुँ। प्रोप्राइटर केशव बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, पोखराको पृथ्वी चौक स्थित बसबाद क्षेत्रका सुकुम्बासी व्यवस्थापन गर्न जग्गा खोजीका निमित्त बनेको समितिले 6 वटा ठाउँ पहिचान गरेको छ। समितिले जग्गा प्रस्ताव गरेको छ। जग्गा खोजी तथा सिफारिश समितिले पोखरा महानगरपालिका नम्बर 11, 14, 15, 17, 21 र 25 आसपासका सरकारी तथा सार्वजनिक जग्गालाई सम्भावित ठाउँका रूपमा प्रस्ताव गरेको छ। बसबाग क्षेत्रलाई व्यवस्थित गर्दै आधुनिक बस पार्क निर्माण गर्ने महानगरको योजना अनुसार सुकुम्बासी व्यवस्थापन प्रक्रिया अघि बढ़ाइएको हो। क्रममा महानगरले 3 वटा छुट्टा छुट्टै समिति गठन गरी अध्ययन, तथ्याङ्क संकलन र समाधानको प्रक्रिया अगाडि बढ़ाएको छ। बसपा क्षेत्रमा बसोबास गर्दै आएका 572 जना परिवारले आफ्नो सुकुम्बासी भएको भन्दै महानगरपालिकामा विवरण बुझाए।